0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
2: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
3: अल जजिराले जनाएको छ, इरानले संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषदले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएको छ। इरानी प्रतिनिधिले संयुक्त राष्ट्रसङ्घको बडापत्र उल्लङ्घन भएको भन्दै सुरक्षा परिषदलाई सक्रिय हस्तक्षेप गर्न आग्रह गरेका छन्। राष्ट्रसङ्घले प्रत्यक्ष रूपमा संयम अप्नाउन र कूटनीतिक समाधान खोज्न आग्रह गर्दै आएको छ। अन्तर्राष्ट्रिय विश्लेषकहरूले पनि युद्ध विस्तार भए विश्व अर्थतन्त्र र क्षेत्रीय सुरक्षामा गम्भीर असर पर्ने चेतावनी दिएका छन्। विभिन्न देशहरूले पाकिस्तानले दुवै पक्षलाई संयम अप्नाउन आग्रह गर्दै भएको समझदारी कार्यान्वयन गर्न आग्रह गरेका छन्।
4: अब खेल खबर। साबिक विजेता फ्रान्स विश्वकप फुटबल 2026 सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा आज बिहान सम्पन्न पहिलो क्वार्टर फाइनलमा फ्रान्सले अफ्रिकी देश मोरक्कोलाई 2-0 पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो। फ्रान्सको जितमा कप्तान किलियन एम्बापे र उस्मान डेम्बेले एक एक गोल गरेका छन्। खेलको सुरुवातमै गोल गर्ने अवसर पाए पनि एम्बापेले पेनाल्टीमा चुकेका थिए। पहिलो हाफको 28 मिनटमा मोरक्कोका नौसहिर मजराउरीले पेनाल्टी क्षेत्रभित्र फाउल गरेपछि फ्रान्सले पेनाल्टीको अवसर पाएको थियो, तर एम्बापेको प्रहारलाई मोरक्कोका गोलरक्षक यासिन बुनुले उत्कृष्ट बचाउ गर्दै टोलीलाई तत्काल सङ्कटबाट जोगाएका थिए। दोस्रो हाफमा भने फ्रान्सले खेलमा पुनः नियन्त्रण जमाएको हो। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाए। त्यसको 5 मिनटपछि अर्थात 65 मिनटमा उस्मान डेम्बेले अर्को गोल थप्दै फ्रान्सको अग्रता 2-0 पुर्याएका हुन्। त्यसपछि मोरक्कोले खेलमा फर्कने प्रयास गरे पनि फ्रान्सको बलियो रक्षा पंक्ति र गोल रक्षकको उत्कृष्ट प्रदर्शनका कारण गोल फर्काउन भने सकेन। निर्धारित समयसम्म थप गोल हुन नसकेपछि फ्रान्स सहज जितसहित सेमी फाइनलमा प्रवेश गरेको हो। यो जितसँगै सन् 2018 विश्व विजेता तथा साबिक उपविजेता फ्रान्सले अब फाइनल प्रवेशका लागि स्पेन र बेल्जियम बीचको दोस्रो क्वार्टर फाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। पराजित मोरक्को यसपटकको विश्वकप यात्रा क्वार्टर फाइनलमै समाप्त भएको छ। यसैबीच फ्रान्सका कप्तान किलियन एम्बापेले फिफा विश्वकप इतिहासमा नयाँ कीर्तिमान कायम गरेका छन्। 27 वर्षको उमेरमा आफ्नो 20 विश्वकप खेल खेल्दै उनी विश्वकपमा 20 पुरा गर्ने इतिहासकै सबैभन्दा कम उमेरका खेलाडी बनेका छन्। मोरक्कोसँगको खेलमा एक गोल गर्दै एम्बापेले विश्वकपमा आफ्नो कुल गोल सङ्ख्या 20 पुर्याएका छन्। साथै पेनाल्टी बाहेक सर्वाधिक विश्वकप गोल गर्ने खेलाडीको सूचीमा उनले अर्जेन्टिनाका लियोनल मेसीको 17 गोलको कीर्तिमानी समेत बराबरी गरेका छन्।
3: काया कैरनमा अब केही खबर संक्षेपमा। एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व पुनर्गठन हुनुपर्ने पक्षमा 87.6% मत रहेको एक सर्वेक्षणले देखाएको छ। फागुन 21 चुनावको परिणामलाई लिएर एमालेभित्र नेतृत्व पुनर्गठनको माग भइरहेका बेला केन्द्रीय सदस्य गजेन्द्र थपलियाको संयोजकत्वमा गरिएको सर्वेक्षणमा नेतृत्व पुनर्गठनको पक्षमा 2/3 बढी मत देखिएको हो।
4: बङ्गलादेशले अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको सेटेलाइट इन्टरनेट सेवा प्रदायक स्टारलिङ्कलाई दक्षिण एसियाली देशमा ब्यान्डविथ निर्यात गर्न औपचारिक अनुमति दिएको छ। बङ्गलादेशको दूरसञ्चार नियामक आयोगले स्टारलिङ्कलाई आफ्नो पूर्वाधार प्रयोग गरी सीमापार इन्टरनेट ट्राफिक लैजान स्वीकृति दिएको हो।
3: चालु आर्थिक वर्षको सार्वजनिक खर्चको भुक्तानी गएको मध्यरातदेखि बन्द भएको छ।
4: सडक पूर्वाधार तर्फ 250 आयोजना त रुग्ण रहेको पाइएको छ। 122 अलपत्र र 153 आयोजना निर्माणमा ढिलाइ भएको खबर आजको कान्तिपुरमा छ।
3: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो कार्यकालको पहिलो 100 पूरा गरेसँगै आर्थिक विकास र निजी क्षेत्रका विषयमा नयाँ राष्ट्रिय प्रतिबद्धता सार्वजनिक गरेको छ। मन्त्री परिषदको बैठकले गएको हप्ता स्वीकृत गरेको नयाँ राष्ट्रिय प्रतिबद्धतामा उत्पादनमूलक क्षेत्रको विकास, निजी क्षेत्रसँगको सहकार्य र दिगो आर्थिक रूपान्तरणलाई प्रमुख प्राथमिकतामा राखिएको छ।
4: एसियाली विकास बैङ्क एडिबीले चालु आर्थिक वर्ष 2082/83 नेपालको आर्थिक वृद्धि दर 3.9 प्रतिशत हुने अनुमान गरेको छ। यो सरकारले चालु आर्थिक वर्षका लागि गरेको संशोधित अनुमान हाराहारीकै आँकडा रहेको छ।
3: धेरै जिल्लामा मल बिनै रोपाई भएको छ। कृषि सामग्री कम्पनी लिमिटेड र साल ट्रेडिङ कर्पोरेसनसँग मौजदात हुँदा पनि कतिपय सरकारी संस्थाले कोटा थोरै तोकिएको भन्दै नलाँदा किसानले पाएनन्। सरकारले दिन सकेन मल, आफै ल्याउँदा पक्राउ पर्छन् किसान, कान्तिपुरमा खबर छ।
4: गण्डकी प्रदेशमा गाजा खेतीले वैधानिकता पाएको छ। अवैध मानिँदै आएको गाजा खेतीलाई गण्डकी प्रदेशले कानुनी मान्यता दिएको हो, तर औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि मात्रै गाजा खेती गर्न पाइने भएको खबर नागरिक दैनिकमा छ।
3: केयरगिभर रोजगारीका लागि इजरायल जाने करिब 1,200 नेपाली कामदारको छनौट प्रक्रिया चलिरहेको बेला नेपाल र इजरायल बीच घरायसी केयरगिभर पठाउने नयाँ प्रोटोकललाई अन्तिम रूप दिने तयारी भइरहेको छ।
4: हेटौँडा ढल्केभर 400 केभी प्रसारण लाइन निर्माणमा रुख कटान र वन क्षेत्र प्रयोग सम्बन्धी अवरोध हटेको छ। अस्ति बुधबार बसेको मन्त्री परिषद बैठकले आयोजना प्रभावित वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि लामो समयदेखि अवरुद्ध निर्माण सुरु हुने भएको हो।
3: काया कैरनमा अब पालो उखानको
4: मान्छेको मन र पिपलको पात।
3: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
4: कर्मचारीलाई सामाजिक सञ्जालको प्रयोगमा कडा मापदण्ड सहितको नयाँ आचार संहिता। पूर्व प्रधानमन्त्रीहरू सहित 13,000 भन्दा धेरैले छानबिन आयोगमा बुझाए सम्पत्ति विवरण।
3: सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउन थालिएपछि सडकदेखि सदनसम्म विरोध। पुराना सम्झौता कार्यान्वयनको माग गर्दै मिटर ब्याज पीडित फेरि आन्दोलित। काठमाडौँमा हिजो जलनबाट घाइते भएका गणेशको उपचार खर्च सरकारले बेहोर्ने।
4: फ्लूको संक्रमणबाट किसान सहित पोल्ट्री व्यवसायमा संलग्न विभिन्न क्षेत्र मर्कामा थप फैलिन नदिन ठाउँ ठाउँमा अस्थायी क्वारेन्टिन चेकपोस्ट राख्ने तयारी।
3: इरान र अमेरिका बीच प्रत्यक्ष युद्धको जोखिम बढ्दै दुवै पक्षलाई वार्तामा ल्याउन राष्ट्रसंघ तथा शक्ति राष्ट्रहरूको कूटनीतिक दौड तीव्र।
4: र एम्बापे र डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकप फुटबलको सेमी फाइनलमा।
3: र अन्त्यमा आजको कार्टुन। आज हामीले आशिष खनालले बनाउनु भएको कार्टुन लिएका छौँ। सरकारले विस्थापित सुकुम्बासीलाई झन बिजोग बनाएको अवस्थासँग यो कार्टुन सम्बन्धित छ। यहाँ पानी परिरहेको छ आकाशबाट। सानो थोत्रो पालमुनि सुकुम्बासी दम्पति मलिन अनुहार बनाएर बसिरहेका छन्। उनीहरूको हाल खबर बुझ्न त्यहाँ एकजना पत्रकार पुगेका छन् अनि पत्रकारसँग ती दम्पति भन्दैछन्, बरु बाढी पसोस् तर गरिबका घरमा सरकार नपसोस्। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि बिदा माग्छौँ। घरबाट बाहिर निस्कनु अघि सडक र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन

0: नमस्ते डाक्टर सर।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको तिन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
9: शुभ प्रभात गुरुआमा।
0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानु।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: अपेक्षा तपाईँको, कर्तव्य हाम्रो। यो हो नेपालकै पहिलो वातावरण मैत्री रेडियो, रेडियो प्रकृति FM 93.4 मेगाहर्ज।

0: आजको परिवेशमा म चेतन ओलीको तपाईँलाई हार्दिक स्वागत छ। आज विक्रम सम्बत 2083 साल असार 26 गते, तदनुसार सन् 2026 जुलाई 10 तारिक शुक्रबार। दाङको रेडियो प्रकृतिले उत्पादन गरेको यो कार्यक्रम पश्चिम दाङको रेडियो हापुरे, सल्यानको रेडियो राप्ती, रेडियो कपुरकोट, रोल्पाको रेडियो रोल्पा, रेडियो हुलेरी, प्युठानको रेडियो झुलेनी, रेडियो महिला आवाज र रुकुम पश्चिमको रेडियो नयाँ नेपालबाट एकैसाथ प्रसारण भइरहेको छ। खबर शुरू गरौं प्रमुख खबर शीर्षकहरूबाट। लुम्बिनी प्रदेशमा पूर्वाधारतर्फ मात्रै 7 अर्ब भन्दा धेरै बजेट विनियोजन। गुरु योजनामा समावेश भएका सड़कलाई प्राथमिकता दिइने, सर्पको टोकाईबाट बच्न सावधानी अपनाउनु पर्ने डाक्टरको भनाई। नियमित उडान नहुँदा डाङको टरीगाउँ विमानस्थलको इन्धन डिपोमा समस्या। सल्यानका कृषकले भित्र्याए 52 करोड़ भन्दा धेरै। तरकारी खेतीमा सम्भावना भए पनि बजारमा चुनौती। र कर्णाली प्रदेशमा पर्यटनतर्फ मात्रै 80% बजेट। सुकुम्बासीको जीवनको सम्मान गर्न सरकारलाई मानवाधिकार आयोगको निर्देशन। आज देशका विभिन्न स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना।
1: अत्याधुनिक सिटी स्क्यान सेवा अब तुलसीपुरको सुलभ सिटी स्क्यान सेन्टरमा।
2: हजुर, वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुमन श्रेष्ठ तथा दक्ष अनुभवी रेडियो टेक्नोलोजिस्टहरूबाट
3: शरीरका विभिन्न भागमा भएका ट्युमर, क्यान्सर, नाक कान घाँटी, एपेन्डिक्स, मृगौला, अधिक टाउको दुखाई लगायत सिटी स्क्यानको माध्यमबाट यकिन र अवस्थाको पहिचान सहित उपचार गरी ढुक्क रहनुहोस्।
4: पैसा र समयको बचत सँगै सिटी स्क्यान सेवाका लागि सुलभ सिटी स्क्यान सेन्टर तुलसीपुर छ, घोडाई रोड हात्ती फुवा चोकदेखि 20 मिटर उत्तरतर्फ तुलसीपुर दान।
3: जुनसुकै बेला सम्पर्कका लागि फोन नम्बर 082-5904601, मोबाइल नम्बर 97-487-060-11 र 98-578-40-601।
0: आज हामीसँग दाङबाट प्रकाशित नयाँ गोद राष्ट्रिय दैनिक र गोरक्षी राष्ट्रिय दैनिक पत्रिका प्राप्त भएका छन्। यी पत्र पत्रिकाले फरक फरक खबर प्रकाशित गरेका छन्। लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षमा दिगो र गुणस्तरीय भौतिक पूर्वाधार निर्माणलाई प्राथमिकतामा राख्दै सड़क, पुल र विपद व्यवस्थापनका कार्यक्रमका लागि उल्लेख्य रूपमा बजेट विनियोजन गरेको छ। प्रदेश सरकारले रणनीतिक सड़क सञ्जाल विस्तार, बहुवर्षीय आयोजना सम्पन्न, सड़क सुरक्षामा सुधार र पूर्वाधारको गुणस्तर सुनिश्चित गर्ने कार्यक्रम अघि सारेको हो। बजेट वक्तव्य अनुसार आयोजना छनौट गर्दा प्रादेशिक सड़क सञ्जाल गुरी योजनामा समावेश भएका सड़कलाई प्राथमिकता दिइने भएको छ। गुरु योजनामा समावेश सड़कहरूको नक्साङ्कन तथा प्राथमिकता लगानी योजना तयार गर्न आवश्यक बजेट समेत छुट्याइएको छ। यसले प्रदेश स्तरमा सड़क पूर्वाधारको दीर्घकालीन योजना कार्यान्वयनमा सहयोग पुग्ने सरकारको अपेक्षा छ। अहिलेसम्म पक्की पुल, पक्की सड़क नपुगेका स्थानीय तहका केन्द्र, आर्थिक तथा उत्पादन केन्द्र र धार्मिक तथा पर्यटकीय क्षेत्रलाई 12 महिना सञ्चालन योग्य सड़क मार्फत रणनीतिक र राष्ट्रिय राजमार्गसँग जोड्ने लक्ष्यसहित बजेट विनियोजन गरिएको हो। यसबाट ग्रामीण क्षेत्रको पहुँच विस्तारसँगै आर्थिक कार्यविधि प्रवर्धन हुने विश्वास गरिएको छ। प्रदेश गौरवको आयोजनाका रूपमा रहेको रामपुर कपुरकोट सड़क निर्माणका लागि 21 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ। यसैगरी ग्रामीण तथा दुर्गम बस्तीमा आवागमन सहज बनाउन झुलुङ्गे पुल निर्माण कार्यक्रमलाई पनि निरन्तरता दिइएको छ। 120 मिटर भन्दा छोटा झुलुङ्गे पुल निर्माणका लागि स्थानीय तहलाई प्राविधिक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको सरकारले जनाएको छ। सड़क तथा पुल निर्माणमा दिगोपना र उत्थानशीलता कायम गर्न नियमित मर्मत तथा सड़क सुरक्षा र गुणस्तर अभिवृद्धिका लागि पनि बजेट छुट्याइएको छ। प्रदेश सरकारले निर्माण सम्पन्न गरेका र आगामी दिनमा पनि निर्माण हुने पूर्वाधारमा प्रदेशको छुट्टै पहिचान झल्कने गरी व्यवस्था गरिने उल्लेख गरिएको छ। पूर्वाधारको गुणस्तर परीक्षणलाई संस्थागत बनाउन कपिल वस्तुको शिवराज नगरपालिकामा निर्माणाधीन अवस्थामा रहेको पूर्वाधार प्रयोगशाला सञ्चालनका लागि पनि आवश्यक उपकरण र सामग्री खरिद गर्न बजेट छुट्याइएको छ। प्रदेशभित्र सञ्चालनमा रहेका रणनीतिक तथा आर्थिक दृष्टिले महत्वपूर्ण 111 वटा सड़क र 126 वटा सड़क पुल गरी 2 137 बहुवर्षीय आयोजना तोकिएको समयमै सम्पन्न गर्न लक्ष्य सहित 4 अरब रूपियाँ विनियोजन गरिएको छ। यसै गरी नेपाल सरकारसँगको लागत साझेदारीमा सञ्चालन हुने 10 वटा समपूरक अनुदानका आयोजनाका लागि पनि 1 अर्ब 40 करोड़ रूपियाँ बजेट छुट्याइएको छ। सवारी दुर्घटना न्यूनीकरणलाई लक्षित गर्दै आयोजना डिजाइनकै चरणदेखि सड़क सुरक्षा मापदण्ड पनि लागू गरिने उल्लेख गरिएको छ। सड़क स्तर उन्नति, मरमत, छेकाबार, सावधानी संकेत, रिफ्लेक्टिभ साइनबोर्ड लगायतका पूर्वाधार अनिवार्य रूपमा समावेश गरिने उल्लेख गरिएको छ। यसैबीच लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रत्नबहादुर खत्रीले आगामी आर्थिक वर्षका आयोजनाहरू साउन महिनादेखि नै कार्यान्वयनमा लैजान निर्देशन दिनुभएको छ। मन्त्री खत्रीले आगामी आर्थिक वर्षका लागि बहुवर्षीय आयोजनामा पर्याप्त बजेट विनियोजन गरिएको जानकारी दिँदै वर्षौंदेखि सुस्त गतिमा अघि बढेका आयोजना अब द्रुत गतिमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले लुम्बिनी प्रदेश सभाले मंगलबार पारित गरेको बजेटमा कुनै पनि निश्चित निर्वाचन क्षेत्र केन्द्रित नभई प्रदेश केन्द्रित गरिएको बताउनुभयो। बजेट सन्तुलित ढंगले ल्याइएको समेत उहाँको दावी छ। मन्त्री खत्रीले बजेट निर्माणमा अहोरात्र खटिएर मन्त्रालयका कर्मचारीहरूले पनि सहयोग गरेको बताउनुभयो। सो अवसरमा मन्त्रालयका सचिव राम प्राजुलीले राजनीतिक दबावबाट मुक्त भई आगामी आर्थिक वर्षका लागि बजेट निर्माण गरिएको बताउँदै केही सन्दर्भमा कर्मचारी तहबाट मानवीय र प्राविधिक कमजोरी भएको समेत स्वीकार गर्नुभएको छ। दाङको तरिगाउँ विमानस्थलमा नियमित हवाई सेवा सञ्चालन नहुँदा इन्धन डिपो समस्यामा परेको छ। विमानस्थलमा नेपाल आयल निगमले इन्धन डिपो स्थापना गरे पनि नियमित हवाई उडान नहुँदा डिपो सञ्चालनमा समस्या भएको हो। कार्यालयका लेखा अधिकृत कैलाश देवकोटाका अनुसार गत वैशाखमा 1000 लिटर मात्रै इन्धन बिक्री भएको थियो भने जेठमा 660 लिटर र असारको अहिलेसम्म 834 लिटर मात्रै इन्धन बिक्री भएको छ। आर्थिक वर्ष 2081-82 17909 लिटर बिक्री भएको थियो। चालू आर्थिक वर्षमा 34034 लिटर बिक्री भएको जनाउँदै उहाँले मासिक बिक्री दर 2846 लिटर रहेको बताउनुभयो। नियमित उडान भएमा इन्धन बिक्री दर बढ्ने हुँदा डिपोको आमदानी हुने बताउँदै लेखा अधिकृत देवकोटाले सातामा 4 दिन जहाज आउने भनिए पनि कहिले 2 दिन मात्रै आउने त कुनै दिन सातामा 7 दिन नआउने समस्या रहेको छ। उहाँका अनुसार अहिले इन्धनको मूल्य प्रति लिटर 269 रुपियाँ रहेको छ। सल्यानको शारदा नगरपालिका 7 का 34 वर्षीय उत्तम थापाले केही समय शिक्षण कार्यमा खर्च अनुभयो। निजी स्रोतमा अध्यापनको काम गर्नुभएका उहाँलाई लाग्यो शिक्षण पेसाभन्दा कृषि पेसामा सम्भावना छ। त्यसपछि उहाँले चक र डस्टर छोडेर खेतबारी जोज्नुभयो र आज त्यही निर्णयले उहाँलाई सफल व्यवसायिक कृषकको परिचय दिएको छ। शारदा नगरपालिका 7 रामे खोलामा सञ्चालित ब्रदर्स कृषि फर्मका सञ्चालक थापाले 25 रोपनी जग्गा लिजमा लिएर 5 वर्षदेखि व्यावसायिक तरकारी खेती गर्दै आउनु भएको छ। दशैं तिहार जस्ता चाड पर्वलाई लक्षित गर्दै मुख्यतया टमाटर उत्पादनमा उहाँको विशेष ध्यान छ। वर्षेनी करिब 2 लाख रुपियाँ जग्गा भाडामै जान्छ। मल, बिउ र अन्य खर्च जोड्दा 5-6 लाख रुपियाँसम्म लागत पर्छ। उहाँले भन्नुभयो उत्पादन राम्रो भयो र बजार मूल्यले पनि साथ दियो भने वार्षिक 15 लाख रुपियाँसम्म आमदानी हुने गरेको छ। थापाको खेतमा टमाटरसँगै काउलीले पनि राम्रो उत्पादन दिइरहेको छ। खेतीपातीका काममा स्थानीयलाई रोजगारी समेत दिने गरिएको छ। ब्यार तयार पार्ने, बिरुवा रोप्ने, गोडमेल गर्ने, काटछाट गर्ने लगायतका काममा गाउँकै मानिसले काम पाउने गरेका छन्। कृषि विकास कार्यालयको सहयोगमा थोपा सिंचाई, टनेल र प्लास्टिक जस्ता प्रविधि भित्रिएपछि उत्पादन अझै व्यवस्थित र व्यावसायिक बन्दै गएको उहाँले बताउनुभयो। यसै गरी सिद्धकुमा गाउँपालिका 1 पटालीका कृषक लयन बहादुर बुढाथोकी पनि पछिल्लो 1 दशकदेखि तरकारी खेतीमै व्यस्त हुनुहुन्छ। बाटीका कृषि तथा पशुपालन फर्म मार्फत उहाँले बेमौसमी तरकारी उत्पादनलाई प्राथमिकता दिनुभएको हो। पछिल्ला केही वर्ष यता टनलभित्र खेती गर्न थालेपछि उत्पादन उल्लेखनीय रूपमा सुधार भएको उहाँको अनुभव छ। दशैं तिहारलाई लक्षित गर्दै टमाटर खेतीमा विशेष जोड दिएको उहाँले बताउनु भएको छ। यसै गरी त्रिवेणी गाउँपालिका 4 टुनी बोटका कृषक इन्द्रबहादुर विष्ट विगत 1.5 दशकदेखि 14-15 रोपनी क्षेत्रफलमा बेमौसमी टमाटर खेती गर्दै आउनु भएको छ। वार्षिक 10 लाख रुपियाँ भन्दा बढीको कारोबार हुने गरेको उहाँले बताउनुभयो। यस वर्ष भने रोगका कारण नराम्ररी प्रभावित भयो। 81 भएको वर्षाले पछौटे डडुवा रोग फैलियो, नियन्त्रण गर्न सकिएन। उहाँले पीड़ा पोख्दै भन्नुभयो, पहिले पातमा समस्या देखियो, पछि बोट नै सुक्न थाले। बजार मूल्यको उतार चढ़ावले पनि किसानलाई उत्तिकै सताउने गरेको छ। सिजनको शुरूआतमा प्रति किलो 23 रुपियाँमा बिक्री भएको टमाटर केही समयपछि 50 रुपियाँसम्म पुगेको थियो, तर बजारमा एकैपटक धेरै उत्पादन आउँदा मूल्य पनि घटेर 15 रुपियाँ प्रति किलोमा झरेको छ। पाकेको टमाटर खेतमै राखेर हुँदैन, जति सक्दो छिटो बजार पठाउनु पर्छ उहाँले भन्नुभयो। यस वर्ष रोगकै कारण करिब 3 लाख रुपियाँ बराबरको क्षति भयो। यो समस्या उहाँ एक्लैको नभएर जिल्लाभरका धेरै तरकारी किसानहरूको साझा समस्या हो। यद्यपि चुनौतीका बीच सल्यानमा व्यावसायिक तरकारी खेती प्रतिको आकर्षण भने बढ्दो रहेको छ। जिल्लाभर हजारौं कृषक तरकारी खेतीमा आबद्ध छन्। परम्परागत खेतीबाट व्यवसायिक कृषि प्रणालीतर्फ किसानको झुकाव बढ्दै गएको छ। कृषि विकास कार्यालय सल्यानले पनि व्यावसायिक तरकारी खेतीलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यालय प्रमुख महेश आचार्यले आधुनिक प्रविधि, अनुदान, सिंचाई र टनेल व्यवस्था मार्फत किसानलाई व्यावसायिक कृषि विस्तारमा सहयोग पुर्याउँदै आएको बताउनुभयो। अहिले कपुरकोट र त्रिवेणीका विभिन्न क्षेत्रमा साप्ताहिक रूपमा नै हाट बजार सञ्चालन भइरहेका छन्। कृषकले उत्पादन गरेको बेमौसमी तरकारी बिक्री वितरणमा सहजताको लागि हाट बजार सञ्चालनमा आएका हुन्। सल्यानका खेतबारीहरूमा अहिले टमाटरका रातामे बोटहरू मात्रै फक्रिरहेका छैनन्। किसानका सपना र सम्भावनाहरू पनि उत्तिकै हरियाली हुँदै गएका छन्। कृषकले भित्राए 52 करोड़, तरकारी खेतीमा सम्भावना, बजारमा चुनौती, बुद्धिपुनले लेखेको खबर आजको नयाँ एकबुद्ध राष्ट्रिय दैनिकमा छापिएको छ। आजको परिवेशमा अब कुराकानीको पालो। पछिल्लो समय दाङ लगायत देशका विभिन्न स्थानमा सर्पदंशका घटनाहरू बढ्न थालेका छन्। वर्षायाम शुरू भएसँगै सर्पदंशका बिरामी पनि बढ्न थालेका हुन्। दाङमा अहिले राप्ती प्रादेशिक अस्पताल, तुलसीपुर लमही अस्पताल र गढवा अस्पतालले सर्पदंशका बिरामीहरूलाई उपचार सेवा दिइरहेको बताइएको छ। यसैबीच हामीले सर्पदंशपछि प्राथमिक उपचारदेखि पूर्व तयारीसम्मका विषयमा डाक्टर चुडामणि नेउपानेलाई सोधेका छौं।
5: सुरुमा त अब प्राथमिक उपचारको कुरा गर्दाखेरि चाहिँ जहिले पनि अब सर्पले टोकिएपछि चाहिँ जतिसक्दो चाँडो नजिकको हस्पिटलमा लग्ने तयारी हुनुपर्छ। जस्तो अब सर्पले कहाँ टोक्यो भन्ने कुरा पनि हुन्छ, हाडको टमा टोक्या छ केही छ भनेपछि चाहिँ त्यो टोकेको ठाउँदेखि अलिकति 2 औँला माथि एउटा कुनै कपडाले बाँध्नु पर्यो। डोरीले भन्दा पनि कपडाले बाँध्दा राम्रो हुन्छ। टोकेको ठाउँ हुन्छ, त्यो ठाउँमा चाहिँ काट्नु भएन, काट्यो भनेपछि विष अझै फैलिन्छ। के हाम्रो समाज पुरातनबारे सोध्नु छ हाम्रो होइन, अब सर्पले टोक्यो भनेपछि अब चुसाएर हुन्छ कि ढुङ्गा राखेर हुन्छ कि त्यहाँमाथि होइन टोकेको ठाउँमा अथवा काटेर रगत थालेर हुन्छ कि, त्यो एउटा सोच छ कि हाम्रो एउटा विश्वास छ। त्यो पुरानो विश्वासको कारणले गर्दाखेरि अझै पनि मान्छेहरूमा त्यही सोच छ कि अब हस्पिटल लगेर त केही हुन्न, बरु बेसी उहाँ हस्पिटल लगाऊँ होइन, उहाँहरूले त्यो प्लान्टलाई ठिक गर्नु माथ्यो भनेपछि हाम्रो बिरामी पनि ठिक हुन्छ, सकेसम्म त्यही लगाऊँ भनी उहाँहरूको सोच हुन्छ। र अर्को कुरा चाहिँ हस्पिटलमा सर्पको विषलाई मार्ने औषधि सायद हुन्न क्या हो भन्ने सोच हुन्छ क्या मान्छेमा, त्यही भएर त्यो गर्नु भएन। अर्को कुरा कपडाले बाँध्नु पर्यो अनि नजिकको हस्पिटलमा जति सक्दो चाँडो लग्नु पर्छ।
6: सर्पको टोकाइबाट बच्ने उपायहरू के हुन सक्छन्?
5: पूर्व तयारी चाहिँ अब मेन कुरा सर्प बस्ने भनेको जहाँ अँध्यारो ठाउँ हुन्छ, जहाँ हाम्रा पुराना सामानहरू हुन्छ होइन, पुराना सामानदेखि लिएर स्टोर भएको ठाउँमा होइन, स्टोरका सामानहरू भएको ठाउँमा चाहिँ सापहरू बस्न रुचाउँछन्। अब त्यस्तो ठाउँमा काम गर्दाखेरि चाहिँ अलिकति अब आफूले बत्ती बालेर हुन्छ कि घरको वरिपरि झार जङ्गल छ भनेपछि सरसफाई गर्नु पर्यो। झार जङ्गलमा कतै हामीले घाँस काट्ने काम गरिरहेको छौँ, यताउति गरिरहेको छौँ भनेपछि बुटहरू लगाउनु पर्यो। सकेसम्म अब त्यही हो, पुराना सामानहरू स्टोर भएको ठाउँमा चाहिँ अलिकति ख्याल गर्नु पर्यो।
6: सर्पको पहिचान कसरी गर्ने, कुन सर्प विषालु हो कुन सर्प अविषालु हो भनेर चिन्ने कसरी?
5: विषालु सापले टोक्यो भनेपछि कि त एउटा दाम हुन्छ टोकेको ठाउँमा, कि त दुईटा दाम हुन्छ। यदि धेरै दाँतको दामहरू देखिन्छ भनेपछि त्यो विषालु साप पराय जस्तो हुँदैन कि, अब धेरै जस्तो टोकेको ठाउँमा 2 भन्दा धेरै दाँतका दामहरू देखिन्छन् भनेपछि त्यो सायद विषालु साप होइन भनेर यकिन गर्न सकिन्छ। कुनै पनि सापले हाम्रो शरीरलाई असर गर्ने हो भनेपछि त्यो भित्रसम्म गाडेको हुनुपर्छ क्या आफ्नो दाँत। जस्तो सामान्य कोतरेको मात्रै छ भनेपछि त्यो विषालु हुन्छ, तर भित्र एउटै दाम छ अथवा दुईटा दाम छ र त्यो भित्रसम्म गुब्बेको छ र त्यो त्यहाँबाट धेरै रगत बगिरहेको छ भनेपछि त्यो चाहिँ विषालु साँपले टोकेको अनुमान गर्न सकिन्छ।
6: यदि सर्पले टोकिहालेको अवस्थामा उपचार हुने अथवा त्यो निको हुने सम्भावना कतिको हुन्छ?
5: उपचारमा चाहिँ अब जुन सर्पले टोक्यो भनेपछि मान्छेलाई त्यसको असर देखियो भनेपछि जुन औषधि चलाइन्छ त्यो औषधि जुन एन्टिभेनम भनिन्छ अस्पतालमा उपलब्ध छ। तर अब कहिले भन्दा फेरि कुनै बिरामीहरू अब सर्पले टोक्यो भन्यो भने कतै धामी घाँटे जाने अथवा सर्पको बिच मार्ने मान्छेहरूसित गएर कटाउने होइन चुस्ने हुन्छ नि त्यस्तो किसिमको उपचारमा लाग्छन् र त्यो लाग्दाखेरि ढिला हुन्छन्, ढिला भयो भने बिरामी सिरियस भएर आउँछ। अब त्यस्तो सिरियस भएको बिरामीलाई चाहिँ अब तुरन्त आइसियुमा राख्नुपर्ने हुन्छ।
6: सर्पले टोकिसकेपछि कति समयभित्र अस्पताल पुग्यो भने त्यो बिरामी बाँच्न सक्छ?
5: नै जति सक्दो चाँडो यसको उत्तर चाहिँ, किन भन्दाखेरि अब कुनै साप सर्पले टोक्यो भने कोब्राहरू टोक्यो भने मान्छे एक घन्टामै सिरियस पनि भइहाल्छ। अब करायतहरू कोब्रा भनेको अलिक डेन्जरस हुन्छन्, अलिअलि खतरनाकै हुन्। अब अरू सर्पले टोक्यो भनेपछि चाहिँ जस्तै भाइपर भन्ने हुन्छ त्यसले चाहिँ खासै चाँडो चाहिँ असर गर्दैन, पछि दिनपछि अथवा 24 घन्टा कटेपछि असर गर्ने गर्छ। त्यही भएर सर्पले टोक्यो र आफूलाई शङ्का भयो भनेपछि चाहिँ तुरन्त नजिकको हस्पिटल जाने अनि हस्पिटलमा गएर चिकित्सकको निगरानीमा बस्यो भनेपछि लक्षण देखिन बित्तिकै हामीले त्यो बिस मार्ने औषधि मैले मान्छे निको भइहाल्छ। अब लक्षणै देखेन भने त्यही हामीले घर पठाइदिइहाल्छौँ, अब त्यसमा डरै भएन।
6: जस्तो कि सर्पले टोकिसकेपछि अस्पतालमा पुगेकाहरू पनि मृत्यु भएको भन्ने सुन्नमा आउँछ, यस्तो किन हुन्छ?
5: यो चाहिँ यदि सर्पले टोक्न बित्तिकै कहीँ नगएर यदि कुनै पनि बिरामी हाम्रो हस्पिटलमा आएको छ अलिकति समयमै आएको छ भनेपछि चाहिँ हामीले 95% निको गर्न सक्छौँ होइन। 5% त अब त्यो त अलिकति अरू कुरामा पनि निको गर्छ, मान्छेको अरू केही रोगहरू थियो कि छैन भन्ने कुरा।
0: आजको परिवेशमा अब छोटो विश्राम।
7: किसानहरूका लागि खुसीको खबर,
2: नेपालमै पहिलो पटक कोरल पोषक सप्लिमेन्टको आधिकारिक डिस्ट्रिब्युटर भएको यस नन्दन फिड प्राले तुलसीपुरमा गाई भैँसी बाख्रा कुखुरा बङ्गुरका लागि आवश्यक कोरल पोषक सप्लिमेन्ट उपलब्ध छ। साथै जापानिज टेक्नोलोजीको माछाको दाना, युरोपियन टेक्नोलोजीको गाई भैँसी बाख्राको दाना पनि पाइन्छ। एकपटक प्रयोग गरेर त हेर्नुहोस्, सोचे भन्दा राम्रो नतिजा पाउनुहुनेछ।
7: नन्दन फिट प्रणाली तुलसीपुर 9 दोघरे दाङ, फोन नम्बर 082-4-16-002 र मोबाइल नम्बर 98-578-23-971।
0: विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। अब बाँकी खबर। मानव अधिकार आयोगले सुकुम्बासीको जीवन, स्वतन्त्रता, समानता र मर्यादाको सम्मान गर्न सरकारलाई निर्देशन गरेको छ। हिजो आयोगका सहायक प्रवक्ता श्याम बाबु काफ्रेले प्रेस विज्ञप्ति जारी गर्दै सुकुम्बासीहरूको मानव अधिकारको अवस्था जोखिममा पर्ने कार्य नगर्न सरकारलाई निर्देशन दिएको जनाइएको छ। विज्ञप्तिमा सरकारले वैशाख 12 गतेदेखि काठमाडौँका विभिन्न स्थानमा बसोबास गरिरहेका सुकुम्बासीहरूका टहरा हटाएर होल्डिङ सेन्टरमा राखेको र अहिले त्यहाँबाट पनि हटाउने तयारी गरेको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ। बस्तीबाट हटाइएको मितिदेखि सुकुम्बासीको अवस्थाबारे आयोगले अनुगमन गरिरहेको पनि भनेको छ। पछिल्लो अनुगमनबाट सूचना ट्रान्स गरी 5 दिनभित्र होल्डिङ सेन्टर खाली गर्न लगाइएको, सो अवधि व्यतीत भएपछि पुनः थप 7 दिनको समयावधि तोकिएको लगायतका तथ्य पाइएको भन्दै सरकारलाई सचेत गराइएको विज्ञप्तिमा उल्लेख गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रमा देखिएका व्यावहारिक समस्या समाधानका लागि सरकार सकारात्मक रहेको बताउनु भएको छ। पूर्वाधार, निर्माण क्षेत्र देशको आर्थिक विकास, रोजगारी सृजनाका लागि महत्वपूर्ण आधार भएको स्पष्ट पार्दै उहाँले यस्तो बताउनु भएको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो निर्माण व्यवसायका प्रतिनिधिसँगको छलफलमा प्रधानमन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका काम समयमै सम्पन्न गर्न सबै पक्षको सक्रिय र प्रभावकारी सहकार्य अपरिहार्य रहेको बताउनु भएको छ। निर्माण क्षेत्रका विद्यमान समस्या, निर्माण व्यवसायको प्रवर्धन, भौतिक पूर्वाधार विकास लगायतका विषयमा देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी क्षेत्रको आत्मविश्वास बढाउन भन्दै प्रधानमन्त्री शाहले यस प्रकारको संवाद शुरूआत गरेको जनाइएको छ। सरकारले त्रिपुरेश्वर स्थित राहदानी विभागको अगाडि भएको घटनाप्रति गम्भीर रूपमा जलन भएका गणेश नेपालीको सम्पूर्ण उपचार खर्च उपलब्ध गराउने भएको छ। अहिले वीर अस्पतालमा उपचाररत नेपालीको थप र विशिष्टीकृत उपचारका लागि तत्कालै भारतको नयाँ दिल्ली स्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान लैजाने तयारी गरिएको छ। बिरामीको स्वास्थ्य अवस्था बुझ्न र उपचार प्रक्रियालाई तीव्र बनाउन गृहमन्त्री सुदन गुरुङ र प्रधानमन्त्रीका सचिवालयका सदस्यहरू हिजो वीर अस्पताल पुगेका थिए। उनीहरूले अस्पतालका चिकित्सक टोलीसँग घाइतेको पछिल्लो अवस्था र स्थिति र उपचारको प्रगति बारे प्रत्यक्ष रूपमा जानकारी लिएका छन्। चिकित्सकसँगको परामर्श र अवस्थाको गम्भीरतालाई ध्यानमा राख्दै उनीहरूले बिरामीलाई तत्काल भारत लैजान र आवश्यक प्राविधिक तथा व्यवस्थापकीय तयारी चुस्त बनाउन निर्देशन दिएका हुन्। प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशनमा घाइते नेपालीलाई थप उपचारको लागि भारत लैजाने प्रक्रिया अघि बढेको हो। हिजो पठाओ सञ्चार चलाउँदै आएका ती युवकको मोटरसाइकलमा नगर प्रहरीले लक लगाइदिएपछि उनीले आफैले आफैलाई पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका थिए। र अहिले देशैभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनतापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ, जसको प्रभावले देशैभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशैभर अधिकांश स्थानमा बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। देशका पहाड़ी भूभागका केही स्थानमा दिउँसो पनि चट्याङ सहित मध्यमसम्मको वर्षा हुने सम्भावना छ भने बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई विभागका एक दुई स्थान, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई विभागका थोरै स्थानमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना छ। आज राति पनि देशभर अधिकांश स्थानमा बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र केही भूभागमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा राति पनि चट्याङ सहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै मध्य प्रदेश र बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका तराई विभागका एक दुई स्थानमा भने भारीदेखि धेरै भारी वर्षाको सम्भावना समेत रहेको छ। यिनै खबरसँगै आजको परिवेशको समय सकिएको छ। सम्पूर्ण रेडियोका प्राविधिक तपाईँ श्रोतालाई धन्यवाद दिँदै म चेतन ओली पनि विदा हुन्छु। नमस्कार।

जीवन अत्यन्त सुन्दर छ। कुनै दिन, कुनै घण्टा, कुनै पल केही पनि फर्केर आउने छैन। त्यसैले मिठो बोलौ, एकअर्कामा भाइचाराको सद्भाव राखौ, सबै खाले विभेदको अन्त्य गर्दै न्याय र समतामूलक समाजको निर्माण गरौ। सबैले सबैलाई मान सम्मान गर्नु।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 7 बज्यो।

0: पाउने।
1: अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार विस्तारमा। सरकारले चिकित्सकहरूको सुझाव अनुसार जलनका बिरामी मुगु सोरु गाउँपालिका एकका 25 वर्षीय गणेश नेपालीलाई उपचारका लागि भारत तत्काल नलैजाने भएको छ। उहाँको उपचारमा संलग्न चिकित्सकहरूले सुरुवातमा दिएको सुझाव अनुसार सरकारले नेपालीलाई भारतको नयाँ दिल्ली स्थित एम्स अस्पतालमा लैजान सम्पूर्ण तयारी पूरा गरेको थियो। उहाँलाई तत्कालै विमानस्थल पुर्याउन गृहमन्त्री सुदन गुरुङ आफै खटिएर सड़कमा नेपाल प्रहरी र ट्राफिक प्रहरी रातभर परिचालन गर्नुभएको थियो। साथै सरकारले उहाँका लागि हवाई उद्धार को व्यवस्था गरेको थियो। त्यसअघि सरकारले नेपालीको सम्पूर्ण उपचार खर्च सरकारी कोषबाट बेहोर्ने बताएको थियो। भारतको विमानस्थलबाट नेपालीलाई एम्स अस्पतालसम्म लैजाने सबै बन्दोबस्त समेत गरिएको थियो। तर वीर अस्पतालको बर्न आइसियू वार्डमा भेन्टिलेटरमा रहनुभएका नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिएपछि सरकारले उहाँलाई तत्काल भारत नलग्ने भएको हो। चिकित्सकहरूले नेपालीको स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजान सुझाव दिनुभएको छ। त्यसैले गृहमन्त्री गुरुङ र प्रधानमन्त्री बालेन्द्र शाहका सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा गैरातिदेखि नै निरन्तर खटिरहनु भएको छ। हिजो दिउँसो 3 बजेतिर अस्पतालको आकस्मिक कक्षमा भर्ना हुनुभएका नेपालीको शरीर 55% जलेको बताइएको छ। हाल वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डाक्टर पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डाक्टर अपार लामिछाने, क्रिटिकल केयरका डाक्टर निर्मल गेवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्राध्यापक डाक्टर रवि राम श्रेष्ठ र नर्सिङ सेवाका स्वास्थ्यकर्मी सहित 21 जनाको विशेष टोली उहाँको जीवन रक्षाका लागि खटिएको छ। चिकित्सकहरूको टोलीले उहाँको रक्तचापलाई नियन्त्रणमा राख्न र स्वास्थ्य अवस्थालाई स्थिर बनाउन निरन्तर विशेष औषधिहरू चलाइरहेको छ। हिजो त्रिपुरेश्वरमा नेपालीले आत्मदाहको प्रयास गर्नुभएको थियो। राष्ट्रपति रामचन्द्र पौडेलले विभिन्न 4 विधेयक प्रमाणीकरण गर्नुभएको छ। राष्ट्रपति पौडेलले सार्वजनिक खरिद दोस्रो संशोधन विधेयक 2083, सम्पत्ति शुद्धिकरण मनी लाउन्डरिङ निवारण तेस्रो संशोधन विधेयक 2083, सहकारी पहिलो संशोधन विधेयक 2083 र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक 2083 प्रमाणीकरण गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। संघीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि ती विधेयक बिहिबार नै राष्ट्रपति कार्यालयमा पेश भएका थिए। प्रधानमन्त्री बालेन्द्र शाहले निर्माण क्षेत्रका समस्या, भौतिक पूर्वाधार विकास, लगानी वातावरण तथा आर्थिक सुधारका सम्बन्धमा हिजो निर्माण व्यवसायीसँग छलफल गर्नुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा नेपाल निर्माण व्यवसाय महासंघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले निर्माण क्षेत्र मुलुकको आर्थिक विकास, रोजगारी सृजना र पूर्वाधार निर्माणको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै समस्याहरूको समाधानका लागि सरकार सकारात्मक रहेको बताउनुभयो। प्रधानमन्त्री शाहले निर्माण व्यवसायलाई मर्यादित, पारदर्शी, जिम्मेवार र परिणाममुखी बनाउँदै विकास निर्माणका कामलाई निर्धारित समयमा सम्पन्न गर्न सबै पक्षको सहकार्य आवश्यक भएकामा जोड दिनुभयो। छलफलमा निर्माण व्यवसायहरूले निर्माण क्षेत्रले भोग्दै आएका भुक्तानी, म्याथप, ठेक्का व्यवस्थापन, समयमा आयोजनाको कार्यान्वयन, मूल्य समायोजन, बैंकिङ तथा लगानी चुनौतीबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउनुभयो। साथै उहाँहरूले निर्माण उद्योगलाई चलायमान बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई अझ प्रभावकारी बनाउनुपर्ने बताउनुभयो। प्रतिनिधि सभाको हिजोको बैठकमा सरकारले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारका 100 दिनका उपलब्धिबारे जानकारी गराएको छ। बैठकमा सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सरकारका 100 दिनका प्रगतिबारे जानकारी गराउँदै सरकारले 100 दिने विशेष कार्यसूची नै तयार पारेर आफ्ना काम कारवाही अघि बढाएको बताउनुभयो। प्रवक्ता एवं मन्त्री पोखरेलले संघीय मन्त्रालयको संख्या घटाएर 18 कायम गरिएको र संख्या घटाएसँगै वार्षिक करिब 20 अर्ब रुपियाँ राज्य कोषमा बचत हुने अनुमान गरिएको बताउनुभयो। प्रशासनलाई राजनीतिक हस्तक्षेप मुक्त बनाइएको र त्यसबाट समाजमा सकारात्मक सन्देश गएको पनि प्रवक्ता पोखरेलले उल्लेख गर्नुभयो।
0: नीतिहरूलाई तथ्य र प्रमाणमा आधारित बनाउन र स्वार्थ प्रेरित निर्माण नियन्त्रण गर्नका लागि राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षका ढाँचाहरू र नीति परीक्षण ढाँचा लागू गरिएको छ। सार्वजनिक खरिद ऐन दोस्रो संशोधन विधेयक संसदमा पेश गरिएको छ। यसबाट खरिद प्रक्रिया थप सरल, सहज र प्रतिस्पर्धी हुने विश्वास लिएको छ। राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैर कानूनी सम्पत्ति छानबिन गरी कारवाहीका लागि सिफारिस गर्न सम्पत्ति छानबिन आयोग गठन गरिएको छ। हालसम्म 11,000 भन्दा बढी सम्पत्ति विवरण तथा उजुरी संकलन गरिएको छ। त्यसको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको छ र काम अगाडि बढिरहेको छ। विभिन्न आयोग समितिका छानबिन प्रतिवेदन कार्यान्वयनमा ल्याउन सबै मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट निर्देशन आइसकेको छ। सदाचारिता प्रवर्धन, आचार संहिता निर्माण, परिपालना र स्वार्थको द्वन्द्व नियन्त्रणमा समेटिएको राष्ट्रिय सदाचार नीति जारी भएको छ। यस आर्थिक वर्षमा 17,000 रोजगारी सृजना गर्ने लक्ष्य अनुरूप हालसम्म 16,008 रोजगारी सृजना भएको छ।
3: मन्त्री पोखरेलले सरकारले दीर्घकालीन शासकीय रूपान्तरणको आधार निर्माण गर्ने उद्देश्यले पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षका रूपमा अघि बढाएको बताउनुभयो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले मन्त्रालय र माथतका निकायमा कानून विपरीत करार सेवामा कर्मचारी नराख्न निर्देशन दिनुभएको छ। कर्मचारी व्यवस्थापनलाई विधिसम्मत, पारदर्शी र व्यवस्थित बनाउन आवश्यकताको स्पष्ट पहिचान तथा औचित्य पुष्टि गरी वैधानिक प्रक्रिया पूरा गरेर मात्रै कर्मचारी राख्न उहाँले निर्देशन दिनुभएको हो। विगतमा विभिन्न निकायबाट कानून विपरीत ठूलो संख्यामा करारमा कर्मचारी नियुक्ति गर्दा अहिले संस्थाको समग्र व्यवस्थापनमै समस्या देखिएको मन्त्री डाक्टर तिमिल सिन्हाले बताउनुभयो। संचार मन्त्री तिमिल सिन्हाले सार्वजनिक संचार माध्यमलाई राजनीतिक भर्ती केन्द्रका रूपमा प्रयोग गरिँदा संस्थागत सुशासन कमजोर भएको र आर्थिक भार बढेको भन्दै त्यस्तो अभ्यासपूर्ण रूपमा अन्त्य गरिने बताउनुभयो। राष्ट्रिय चिकित्सा शिक्षा आयोगको 26 बैठकले चिकित्सा शिक्षा आयोगको कोष सञ्चालन कार्यविधि 2083 स्वीकृत गरेको छ। प्रधानमन्त्री एवं राष्ट्रिय चिकित्सा शिक्षा आयोगका अध्यक्ष बालेन्द्र शाहको अध्यक्षतामा हिजो सिंहदरबारमा बसेको बैठकले आयोगका नवनियुक्त उपाध्यक्ष डाक्टर देवेन्द्र खत्रीले पेश गर्नुभएको कार्यविधि सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो। संसदीय सुनवाई समिति ले प्रमुख निर्वाचन आयुक्त र निर्वाचन आयुक्तको नियुक्तिका लागि प्रस्तावित 3 जनाको संसदीय सुनवाईका लागि प्रक्रिया सुरु गरेको छ। हिजो बसेको समिति बैठकमा समितिका सभापति बोध नारायण श्रेष्ठले प्रस्तावित 3 जनाका सम्बन्धमा उजुरी संकलन सम्बन्धी सूचना सरकारी संचार माध्यम र संघीय संसद सचिवालयको विद्युतीय माध्यम मार्फत आधिकारिक रूपमा प्रकाशन तथा प्रसारण गर्ने निर्णय भएको बताउनुभयो। बैठकले सूचना प्रकाशनपछि प्राप्त उजुरी र सुझावको अध्ययन गरी आगामी सुनवाईको मिति तय गर्ने निर्णय गरेको छ। संवैधानिक परिषदले प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मान बहादुर कार्की तथा प्रस्तावित आयुक्त डाक्टर राजीव सुब्बा र गुरूप्रसाद वाग्लेको नाम संसदीय सुनवाई समितिमा पठाएपछि समितिको हिजो बसेको बैठकले सुनवाई प्रक्रिया अघि बढाएको हो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले किसानलाई समयमै रासायनिक मल उपलब्ध गराउन मन्त्रालय हर सम्भव प्रयासरत रहेको बताउनु भएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्री चौधरीले बाली लगाउने मुख्य याममा मल आपूर्ति वितरण प्रणाली, किसानका गुनासा तथा देशभरबाट प्राप्त सूचनाको प्रत्यक्ष निगरानी भइरहेको र समस्या शीघ्र समाधान गर्ने कार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनुभयो। पछिल्लो समय धनुषा तथा महोत्तरीमा चैते धान खेतीतर्फ किसानको आकर्षण बढ्दै गएको छ। धनुषाको जनक नन्दनी, बटेश्वर तथा महोत्तरीको सुनमा र समसीमा मात्र यस वर्ष 150 बिघामा चैते धान लगाइएको छ। चैते धान लगाइएको खेतमा 3 बाली लगाउन सकिने र धानको उत्पादन पनि बढी हुने भएकाले किसानहरू यसप्रति आकर्षित हुन थालेका छन्। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
4: किसानलाई आर्थिक रूपमा सबल बनाउन चैते धान प्रोत्साहन कार्यक्रम लागू भएपछि किसानहरू आकर्षित बन्दै गएका छन्। धनुषाको बटेश्वर, जनकनन्दनी, महोत्तरीको सोनमा तथा सम्सी गाउँपालिकामा 150 बिघा क्षेत्रफलमा चैते धान खेती गरिएको छ। खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाइ धनुषाले ती पालिकामा उन्नत बिउ प्रविधि दिएपछि आफूले 1 बिघामा चैते धान गरेको भन्दै सोनमाका किसान रङ्गी जिल्ला महत्व
5: बीस कठामा यो हरदिनाथ भनेको पहिलो चोटी गरेको मैले उत्पादन हेर्नमा त एकदमै राम्रो लागिरहेछ अब हेरौँ अब काटेपछि कति आउँछ मेरो विचारमा पाँचमा भन्दा बढी आउँछ
4: पहिला चैते धानको विषयमा पर्याप्त जानकारी नभए पनि पछिल्लो समयमा यसको महत्वका बारेमा थाहा पाएपछि चैते धान गरेको अगुवा किसान उमाकान्त ठाकुरले बताउनु भयो
6: पहिला त्यति थिएन अहिले आएर हामीलाई जागरूकता पाएर राम्रै छ हाम्रो चाहिँ आठ नम्बर वार्डमा मोटामोटी चार बिघा भन्दा माथि नै गरेको छ
4: चैते धानले प्रति कट्ठा पाँचदेखि छ मन उत्पादन दिने भएकाले आफूले पन्ध्र कट्ठामा चैते धान गरेको बताउँदै किसान राम एकवाल यादव
7: पन्ध्र कट्ठामा राम्रो छ पाँच मन छ मनको भइहाल्छ गहुँ चैते धान अनि फेरि देहाती धान तिनवटा बाली गर्छौ हामीहरू
4: खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लस्टर इकाई धनुषाका कृषि अधिकृत शिव चन्द्र झा
8: यस वर्ष जुन बाँडेको छ चैते धानको चारैवटा गाउँपालिका हाम्रो खेन्सेको कार्य क्षेत्र पर्छ र यसमा हामीले 150 बिघा चैते धान त्यसपालि लगाएका छ किसानहरूले चैते धानको मेन महत्व भनेको यसको उत्पादकता चाहिँ बढी हुने यदि साना सिँचाइ सपोर्ट भयो भने पानीको उपलब्धता यदि भयो भने 4 मेट्रिक टन पर हेक्टर न्यूनतम फल्ने गरेको पाइएको छ
4: वर्षेनी रूपमा अरबौंको धान चावल आयात हुँदै आएको बेलामा चैते धानको थप विस्तार गर्न सकेको खण्डमा यसले मुलुकलाई खाद्यान्नमा आत्मनिर्भरता तर्फ अग्रसर गराउनुको साथै व्यापार घाटामा कमी आउने पक्का रहेको छ अजय कुमार झा रेडियो नेपाल जनकपुर धाम
3: बाँकी समाचार नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले नागरिकले प्राप्त गरेको अधिकारलाई थप विस्तार गर्ने गरी संविधान संशोधनको प्रक्रिया अगाडि बढाउन सकिने बताउनु भएको छ पार्टी केन्द्रीय कार्यालय ललितपुरमा हिजो आयोजित संविधान संशोधनमा नेपाली काङ्ग्रेसको दृष्टिकोण विषय कार्यक्रममा उहाँले सहमति सर्वस्वीकार्य विधि र स्थापित पद्धतिलाई आत्मसात गर्नुपर्नेमा जोड दिनुभयो नेपाल कम्युनिस्ट पार्टी एमालेको पार्टी शुद्धिकरण सुदृढीकरण रूपान्तरण तथा पुनर्गठन सम्बन्धी कार्यदलले देशव्यापी सुझाव संकलन अभियानबाट प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई अन्तिम रूप दिने जिम्मेवारी कार्यदलका संयोजक रामबहादुर थापा र महासचिव शंकर पोखरेललाई दिएको छ पार्टीको केन्द्रीय कार्यालय च्यासलमा हिजो बसेको कार्यदलको बैठकले देशका 13 स्थानमा सञ्चालन गरिएको सुझाव संकलन कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको निष्कर्ष निकालेको छ प्राप्त सुझावलाई समेटेर अन्तिम प्रतिवेदन तयार गर्ने निर्णय गरिएको पार्टीले जनाएको छ बैठकमा अध्यक्ष केपी शर्मा ओली पनि उपस्थित हुनुहुन्थ्यो शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल समक्ष अटिजममा आधारित नमूना विद्यालय स्थापना तथा सञ्चालन एवं व्यवस्थापन गर्ने सन्दर्भमा अवधारणा पत्र तयार गर्न गठित प्राविधिक समितिले आफ्नो प्रतिवेदन बुझाएको छ शहरी विकास तथा भवन निर्माण विभागका उपमहानिर्देशक रोशन श्रेष्ठको संयोजकत्वमा विज्ञहरू सम्मिलित 6 सदस्यीय प्राविधिक समितिले करिब 3 महिनाको अध्ययनपछि तयार गरेको प्रतिवेदन हिजो मन्त्री पोखरेल समक्ष बुझाएको हो कोशी प्रदेशमा पछिल्ला 3 आर्थिक वर्ष यता डेङ्गी संक्रमण घट्दो क्रममा देखिएको छ धनकुटाबाट संवाददाता ईश्वर थापाको रिपोर्ट
9: कोशी प्रदेशमा विगतका वर्षहरूमा भन्दा पछिल्ला वर्षमा डेङ्गी संक्रमण घट्दै गएको पाइएको छ स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2082-83 कोशी प्रदेशमा 4823 जना डेङ्गी संक्रमित रहेका छन् अघिल्लो आर्थिक वर्षमा डेङ्गी संक्रमितको संख्या 6863 रहेको थियो यस वर्ष कोशी प्रदेशका तराईका 3 जिल्लामा 3762 जनामा तथा पहाडी र हिमाली 11 जिल्लामा 1061 जनामा संक्रमण देखिएको छ कोशी प्रदेशमा सबैभन्दा बढी मोरङमा 2083 र सबैभन्दा कम सोलुखुम्बु र इलाममा 4-4 जना संक्रमित भेटिएका छन् वर्षा बढी हुने समयमा यसको संक्रमण बढ्ने भएकाले तथ्याङ्क बढ्न सक्ने स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य अधिकृत अनिल श्रेष्ठले जानकारी दिनुभयो
10: डेङ्गी प्री मनसुनदेखि सुरु भयो मनसुनमा चाहिँ पिकमा पुगेर पोस्ट मनसुनमा झर्ने देखिन्छ अहिले डेङ्गीको कोशी प्रदेशको अवस्थालाई हामीले विगत 3 वर्षलाई हेर्दै गर्दा फेरि पहिला भन्दा केसहरू ओभरअल रूपमा घटेको देखिन्छ 83 साल चाहिँ भर्खरै सुरुवाती अवस्था छ अहिलेसम्म चाहिँ 2 महिनामा 539 केसहरू रिपोर्ट भएका छन्
9: धनकुटामा पनि डेङ्गी संक्रमण उल्लेखनीय रूपमा घटेको छ 3 वर्ष अघि 483 जना संक्रमित रहेको जिल्लामा चालु आर्थिक वर्षमा 42 जनामा संक्रमण भएको तथ्याङ्कले देखाएको छ धनकुटामा डेङ्गी संक्रमण कम गर्न लामखुट्टेको लार्वा खोज र नष्ट गर अभियान तथा हरेक शुक्रबार कार्यालय तथा सार्वजनिक स्थल सरसफाई अभियान सञ्चालन शुरू गरिएको स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख सिर्जना बन्जाडेले बताउनु भयो।
11: डेङ्गीको लार्भा खोजर नष्ट अभियान सञ्चालन गरेका छौँ। अहिले ठ्याक्कै केसहरू नदेखिए तापनि बर्खायाम पछि फैलिन सक्छ, त्यसको लागि विशेष गरेर थालाघुटी अथवा सफा पानीमा बस्ने भएको कारणले त्यहाँ प्रजनन प्रक्रियालाई चाहिँ अगाडि बढाउन नदिनको लागि काम गर्नुपर्छ भन्ने मेसेज जाओस् भन्ने उद्देश्यले पनि हामीले त्यो सञ्चालन गर्यो।
9: एडिज जातको लामखुट्टेले डेङ्गी भएको बिरामीलाई टोकेर अर्को व्यक्तिलाई टोकेमा यो रोग सर्ने गर्दछ। डेङ्गीको संक्रमणबाट बच्न लामखुट्टेको टोकाईबाट जोगिनु एकमात्र विकल्प रहेको स्वास्थ्य कर्मीहरू बताउँछन्। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
3: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिका र इरान बीच फेरि आक्रमण प्रत्याक्रमण तीव्र बनेको छ। अमेरिकी सेनाले होर्मुज जलमार्ग आसपासका क्षेत्रसहित इरानका 90 सैन्य लक्ष्यमा आक्रमण गरेको जनाएको छ। इरानले पछिल्ला दुई दिनमा अमेरिकी आक्रमणबाट 14 जनाको मृत्यु र 78 जना घाइते भएको जनाएको छ। इरानको सरकारी सञ्चार माध्यमका अनुसार बुसेहर आणविक ऊर्जा केन्द्र नजिकका क्षेत्र पनि निशानामा परेका छन्, तर अमेरिकाले यसबारे कुनै प्रतिक्रिया दिएको छैन। यसको जवाफमा इरानले कुवेत, बहरइन र कतार स्थित अमेरिकी अखाडामा लक्षित गर्दै मिसाइल आक्रमण गरेको जनाएको छ। कुवेत, जोर्डन र इराकका केही स्थानमा पनि थप आक्रमण गरिएको इरानी सञ्चार माध्यमले लेखेका छन्। खाडी मुलुकहरूले पनि इरानी आक्रमणको पुष्टि गरेका छन्। बहराइनको राजधानी मनामामा विस्फोट भएका छन् भने कुवेतले मिसाइल र ड्रोन अवरोध गरेको जनाएको छ। कतारले सुरक्षा सतर्कता जारी गरेको छ। यसैबीच इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनीको मसहदमा अन्त्येष्टि गरिएको छ। अन्त्येष्टिमा हजारौं मानिस सहभागी भएका थिए। केही प्रदर्शनकारीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरूद्ध चेतावनीपूर्ण नारासहितका प्ले कार्ड पनि बोकेका थिए। खामेनी गत फेब्रुअरी 28 अमेरिका र इजरायलको संयुक्त आक्रमणमा मारिनु भएको थियो। अब आर्थिक समाचार।
12: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
13: ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले नेपालले अन्तर्देशीय ऊर्जा कनेक्टिभिटी मार्फत ऊर्जा व्यापारका लागि छिमेकी राष्ट्रसँग समन्वय र सहकार्य गर्दै आएको बताउनु भएको छ। इनर्जी कनेक्टिभिटी इन साउथ एसियाको बिहिबार काठमाडौँमा भएको रिजनल लन्च इभेन्टमा ऊर्जा मन्त्री श्रेष्ठले अन्तर्देशीय प्रसारण लाइन मार्फत नेपालले भारत र बङ्गलादेशमा विद्युत व्यापार गर्दै आएको बताउनु भयो। ऊर्जा मन्त्री श्रेष्ठले सन् 2035 28,500 मेगावाट विद्युत उत्पादन गर्ने र छिमेकी मुलुकहरूमा निर्यात गर्ने लक्ष्यका साथ नेपालले काम गरिरहेको उल्लेख गर्नुहुँदै अहिले भारत तथा चीनसँग सीमा जोडिएका क्षेत्रमा 400 केभी प्रसारण क्षमताको डबल सर्किट प्रसारण लाइन निर्माणका योजना अघि बढिरहेको बताउनुभयो। कास्कीको पोखरा महानगरपालिकामा निर्माण सम्पन्न भएको 22 मेगावाट क्षमताको सेती खोला जलविद्युत आयोजनाले विद्युत उत्पादन सुरु गरेको छ। नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीले आयोजनाको निरीक्षण तथा परीक्षण गरेसँगै उत्पादित विद्युत राष्ट्रिय प्रसारण लाइनमा परीक्षणका रूपमा प्रवाह गर्न थालिएको सेती खोला हाइड्रो पावर लिमिटेडका निर्देशक दीपक बरालले जानकारी दिनुभयो। विक्रम सम्वत 2078 सालदेखि निर्माण सुरु भएको आयोजनाले गएको मङ्सिरदेखि नै उत्पादन सुरु गर्ने लक्ष्य राखेको भए पनि प्रसारण लाइन निर्माणसँग सम्बन्धित वन क्षेत्रको स्वीकृति प्रक्रियामा ढिलाइ हुँदा उत्पादन सुरु हुन ढिलाइ भएको थियो। महालेखा नियन्त्रक कार्यालयले स्थानीय तहका लागि आर्थिक कारोबार सञ्चालनमा प्रयोग भएको स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणाली सूत्र बिहिबार मध्यरातदेखि बन्द हुने जनाएको छ। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली 2077 बमोजिम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा 7 दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अध्यावधि गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था अनुसार सूत्र प्रणाली बन्द गर्न लागि उपमहालेखा नियन्त्रक यज्ञ प्रसाद ढकालले बताउनु भयो। कार्यालयले सोही नियमावली अनुसार हिसाब मिलान गर्ने परिजनका लागि असार 32 गतेसम्म सूत्र प्रणाली सञ्चालनमा ल्याइने पनि जनाएको छ। नेपाल राष्ट्र ब्याङ्कले असार 27 र 28 गते सार्वजनिक विदाको दिनमा पनि भुक्तानी प्रणाली रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली सञ्चालन हुने जनाएको छ। राष्ट्र ब्याङ्कको भुक्तानी प्रणाली विभागले बिहिबार एक सूचना जारी गरी शनिबार र आइतबार सार्वजनिक विदाको दिनमा समेत भुक्तानी प्रणाली सञ्चालन हुने जनाएको हो। चालु आर्थिक वर्षको अन्तिम समयमा भुक्तानी प्रणालीलाई सहज गराउनको लागि दुवै दिन बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म भुक्तानी प्रणाली सञ्चालन हुने नेपाल राष्ट्र ब्याङ्कले जनाएको छ।
3: केशव ढुङ्गाना, अब खेल समाचार। कप्तान केलिनी एम्बापे र उस्मान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप 2026 को सेमी फाइनलमा प्रवेश गरेको छ। अमेरिकाको बोस्टन स्टेडियममा गइराती भएको पहिलो क्वार्टर फाइनल खेलमा मोरक्कोलाई 2-0 गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा पुगेको हो। एम्बापेले पहिलो हाफमा पेनाल्टी मार्फत गोल गर्न सकेनन्, दोस्रो हाफमा भने गोल गर्न सफल भए, अर्को गोलका लागि सहयोगी पनि बने। फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमी फाइनलमा प्रवेश गरेको हो। यसअघि फ्रान्सले सन् 2018 विश्वकपको ट्रफी जितेको थियो भने 2022 उपविजेता बनेको थियो। खेलको 60 मिनटमा एम्बापेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलमा 66 मिनटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए। यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि 2-0 गोलको जित निकाल्यो। फ्रान्सले अब सेमी फाइनल खेलमा बेल्जियम र स्पेन बीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ। बेल्जियम र स्पेन बीचको खेल आज राति हुनेछ। अब मौसम सम्बन्धी जानकारी। आज देशभरको आकाशमा बादल लाग्नेछ। देशका पहाडी भूभागका धेरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा, मध्य प्रदेशका साथै कोशी प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 28.8 र न्यूनतम तापक्रम 21 डिग्री सेल्सियस मापन भयो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 28 देखि 30 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:08 भयो भने सूर्यास्त भएर साँझ 7:08 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि। संघीय संसदबाट पारित भएका 4 अध्यादेश प्रतिस्थापन विधेयक राष्ट्रपतिद्वारा प्रमाणीकरण। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा निर्माण व्यवसाय महासंघका पदाधिकारीहरूसँग छलफल। किसानलाई समयमै मल उपलब्ध गराउने प्रयास भइरहेको कृषि मन्त्री गीता चौधरीको भनाई। अमेरिका र इजरायलको आक्रमणमा मारिएका इरानका सर्वोच्च नेता अयतोल्लाह अली खामेनीको मसहदमा अन्त्येष्टि। र मोरक्कोलाई पराजित गर्दै फ्रान्स विश्वकपको सेमी फाइनलमा प्रवेश। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार 8 बजे अङ्ग्रेजी भाषामा प्रसारण हुनेछ। हवस् त, नमस्कार।

0: नेपाल टेलिकमको इन्टरनेसनल रोमिङ सेवा सुचारू गर्न #1415#7# डायल गरी वा नेपाल टेलिकमको एपबाट पनि गर्न सक्नुहुन्छ।
1: नेपाल टेलिकम, राष्ट्रको संचार।
2: समानुपातिक प्रतिनिधित्व, सकारात्मक विभेद, आरक्षण र सशक्तिकरण सँगै लक्षित वर्गको समानुपातिक प्रतिनिधित्वको लागि साझा आवाज कार्यक्रम समावेशी आवाज।
3: नमस्कार, समावेशी आवाज कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। आदरणीय श्रोताहरू, राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा सञ्चालन हुने समावेशी आवाज कार्यक्रम हरेक हप्ताको शुक्रबार बिहान 7:25 बजेदेखि रेडियो नेपालबाट प्रसारण हुन्छ। यो कार्यक्रम तपाईँले आफ्नो सुविधा अनुसार मिडियम वेभका साथै एफएम ब्यान्ड 98.1 र 103 MHz साथै रेडियो नेपाल अनलाइन, मोबाइल एप्स र फेसबुक पेजमा समेत सुन्न सक्नुहुन्छ।
4: राष्ट्रिय समावेशी आयोगद्वारा सञ्चालित कार्यक्रममा हामी आयोगका विभिन्न 11 कार्यक्षेत्र विषयमा राज्यले अंगीकार गरेको नीति, योजना र कार्यक्रम तथा लक्षित वर्गको हितका लागि गर्नुपर्ने कामका विषयमा छलफल गर्ने गर्छौं।
3: नेपालको संविधानले समावेशी, समानुपातिक र सहभागितामूलक राज्य व्यवस्थाको परिकल्पना गरेको छ। यही संवैधानिक व्यवस्थाको कार्यान्वयन, अनुगमन तथा अध्ययन अनुसन्धानका लागि राष्ट्रिय समावेशी आयोग लगायतका आयोगहरू रहने व्यवस्था गरिएको छ। आयोगले राज्यका निकायमा विभिन्न समुदायको प्रतिनिधित्व, समावेशीकरण सम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारिता तथा संवैधानिक अधिकारको कार्यान्वयन अवस्था बारेमा अध्ययन गरी सरकारलाई सुझाव र सिफारिश प्रदान गर्ने जिम्मेवारी पाएको छ। समावेशीकरणको सवाल महिला, दलित, आदिवासी, जनजाति, मधेसी, मुस्लिम, थारू, पिछड़िएको क्षेत्र, अपाङ्गता भएका व्यक्ति, यौनिक तथा लैंगिक अल्पसंख्यक लगायतका समुदायसँग प्रत्यक्ष रूपमा जोड़िएको विषय हो। यी समुदायको अधिकार संरक्षण, सामाजिक न्याय तथा अवसरमा समान पहुँच सुनिश्चित गर्न विभिन्न मन्त्रालय र आयोगबीच प्रभावकारी समन्वय आवश्यक देखिन्छ। हाल नेपालमा समावेशी प्रतिनिधित्व, सामाजिक सुरक्षा, लक्षित समुदायको सशक्तिकरण तथा राज्यका निकायमा पहुँच विस्तारका विषयमा विभिन्न नीति तथा कार्यक्रम सञ्चालनमा छन्। यद्यपि नीति निर्माण र कार्यान्वयन बीचको अन्तर, स्रोत साधनको सीमितता, तथ्याङ्क व्यवस्थापन तथा संघीय तहहरू बीचको समन्वय जस्ता चुनौतीहरू पनि अझै विद्यमान छन्। यसै सन्दर्भमा आज हामीले राष्ट्रिय समावेशी आयोगका सिफारिशहरूको कार्यान्वयन अवस्था, मन्त्रालयका प्राथमिकता, समावेशीकरणका उपलब्धि र चुनौती, यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय लगायत सीमान्तकृत वर्गका अधिकार तथा आगामी सुधारका योजना बारेमा महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव राधिका अर्यालसँग कुराकानी गरेका छौं। सुनौ साथी चन्दा विष्टले उहाँसँग गर्नुभएको कुराकानी।
5: कार्यक्रम समावेशी आवाजमा यहाँलाई हार्दिक स्वागत गर्छु।
6: धन्यवाद।
5: हजुर, अहिले यस महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, यस मन्त्रालय अन्तर्गत चाहिँ विभिन्न आयोगहरू पनि पर्न आएका छन् होइन, यो सन्दर्भमा राष्ट्रिय समावेशी आयोगलाई चाहिँ मन्त्रालयले कसरी लिएको छ, यसबाटै कुराकानीको सुरुवात गरे।
6: धन्यवाद। महिला बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय नयाँ बनेको छ। यो मन्त्रालयको नामले नै कति समावेशी विषयहरू यसले समेटेको छ भन्ने कुरा स्पष्ट हुन्छ। नेपाल सरकारको कार्यविभाजन नियमावलीको पछिल्लो संशोधनले मन्त्रालयले साबिकमा महिला, बालबालिका, ज्येष्ठ नागरिक भएका व्यक्ति, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिहरूको अधिकारको संरक्षण गर्ने, सशक्तिकरण गर्ने लगायतका कार्यक्रमहरू गर्दै आएको थियो। त्यो कार्यक्षेत्रमा अहिले सबै समावेशी समूहहरू कार्यक्षेत्र पनि आएको छ। सँगसँगै संवैधानिक निकायहरू, समावेशी आयोग, राष्ट्रिय दलित आयोग, थारू, मधेसी, मुस्लिम लगायतका जम्मा जम्मी अहिले 7 संवैधानिक आयोगहरू मन्त्रालय सम्पर्क मन्त्रालयको रूपमा काम गर्ने गरी कार्यक्षेत्र विस्तार भएको छ। र समावेशी आयोग मन्त्रालयको कार्यक्षेत्रभित्र आउँदै गर्दा पहिला पनि मन्त्रालयले समावेशी समूहहरूकै हक अधिकारको संरक्षण सम्वर्धन प्रवर्धनका कामहरू गर्दै आएको थियो। अहिले समावेशी आयोगको पनि सम्पर्क मन्त्रालय हुँदा मन्त्रालयले गर्ने कामहरू राष्ट्रिय समावेशी आयोगले गर्ने कामहरू बीच समन्वय हुन्छ। ठुलो समूहहरूलाई हामीले समेट्न सक्छौँ र अहिले काम गर्दा देखिएका दोहोरोपनहरू स्रोत साधनमा को विनियोजनमा भएका अप्ठ्याराहरू सीमितताहरूलाई पनि यसले सम्बोधन गर्न सक्छ। यी सबै समूहहरूलाई एकीकृत हिसाबले काम गर्दाखेरि लक्षित वर्गको सशक्तिकरण समावेशीकरण विकासमा पनि देख्न सकिने नतिजा हासिल हुनसक्छ। त्यसकारण मन्त्रालयको कार्यक्षेत्र विस्तार हुँदा हामी सन्तुष्टि नै छौँ।
5: हजुर, यो समन्वयको कुरा पनि आयो। अब कसरी आयोगहरूसँगको समन्वयसँगै अगाडि बढ्छ भन्ने कुरा पनि आयो, लक्षित वर्गको कुराहरू पनि आयो, र यसमा चाहिँ अब यहाँले भन्नुभएको जस्तै महिला, दलित, आदिवासी, जनजाति, मधेसी, थारू, मुस्लिम, पिछडिएका वर्ग, यी क्षेत्र, यसै गरी अल्पसङ्ख्यक, श्रमिक, किसान, सीमान्तकृत समुदाय, अपाङ्गता भएका व्यक्ति र ज्येष्ठ नागरिकलाई राज्य संयन्त्रमा समावेशीकरण तथा पहुँच बढाउनको लागि जुन समन्वय छ, यो समन्वय अन्तर्गत नै यस मन्त्रालयले चाहिँ आगामी वर्षमा के कस्ता कुराहरूलाई प्राथमिकतामा राखेर के कस्तो भूमिका निर्वाह गर्दै अगाडि बढ्ने देखिन्छ अहिलेको योजना अनुरूप?
6: यो कार्यक्षेत्र मन्त्रालयले बजेटको निर्माण गर्ने काम गरिसकेपछि कार्यक्षेत्रहरू थपिन आयो। साबिकका मन्त्रालयहरूमा जे जति कार्यक्रमहरू प्राथमिकताका साथ विनियोजन समावेश गरिएका थिए, विनियोजन सहित ती कार्यक्रमहरू केही मन्त्रालयमा हस्तान्तरण भएका छन्। यहाँले भन्नुभयो जस्तै संवैधानिक आयोगहरू मन्त्रालयसँग जोडिँदाखेरि मन्त्रालय सम्पर्क मन्त्रालय नै हो। संवैधानिक आयोगहरूले के काम गर्ने काम कर्तव्य र अधिकार संविधानले नै निर्देशित गरेको हुन्छ र उहाँहरूले गर्ने काम अहिलेको बजेटरी सिस्टम अनुसार अख्तियारी सिधै आयोगमा जाने हुनाले मन्त्रालयले त्यस्तो हस्तक्षेपकारी कामहरू केही गर्न मिल्दैन। यद्यपि आयोगहरूको तर्फबाट नेपाल सरकारले गर्नुपर्ने निर्णयहरूमा समन्वय गर्ने, कार्यक्रमहरूमा सहजीकरण गर्ने लगायतका कामहरू गर्छ। त्यसकारण अहिले यी सबै समूहहरूको कार्यक्षेत्र आए पनि सबै समूहहरूलाई मूल प्रवाहीकरण गर्ने गरी सम्बोधन गर्ने गरी बजेट कार्यक्रमहरू पर्याप्त आएको छैन। यसको लागि मन्त्रालयले आउने आर्थिक वर्षमा थप एक्सर्साइज गरेर थप कार्यहरू गरेर सबै समूहलाई समेट्ने गरी कार्यक्रमहरू तयार गर्नुपर्छ। त्यति भन्दा भन्दै पनि अहिले सामाजिक सुरक्षाको विषय मन्त्रालयमा आएको छ। सामाजिक सुरक्षा भत्ता व्यवस्थापन गर्ने सन्दर्भमा यी समूहहरूको आवश्यकता के हो, उहाँहरूको माग के हो, नेपाल सरकारले प्रदान गर्दै आएको सामाजिक सुरक्षा भत्ताले यी क्षेत्र समुदाय वर्गमा के कस्तो प्रभाव पारेको छ भन्ने कुराहरू पनि अध्ययन गरिने हुनाले आगामी दिनमा यी समूहहरूको सशक्तिकरण समावेशीकरण अधिकारको प्रवर्धनको लागि मन्त्रालयले प्राथमिकता कार्यक्रम तय गर्ने विषय म यहाँ राख्न चाहन्छु।
5: हजुर, यहाँले भन्नुभयो नि काम कार्यहरू धेरै छन्, विषय पनि धेरै छन्, सबै कुराहरूलाई समेट्दाखेरि चुनौतीहरू पनि छन्, जस्तै पर्याप्त बजेट नहुनु, नीति कानुन

0: कानुन तर्जुमाको काम मन्त्रालयले सुरु गरिसकेको छ। अदालतका आदेशको सन्दर्भमा पनि अध्ययन भएर यसबाट प्राप्त सुझाव कार्यान्वयन गर्ने निकाय कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइनेछ। यसबाहेक अपाङ्गता भएका व्यक्ति ज्येष्ठ नागरिकको सन्दर्भमा मन्त्रालयहरूबाट यो मन्त्रालयका अतिरिक्त अन्य मन्त्रालयहरूबाट पनि कामहरू भइरहेको छ। तर अपाङ्गता भएका व्यक्तिहरूको माग, उहाँहरूको आवश्यकता र अहिले सरकारले प्रदान गरिरहेको सेवा सुविधा र कार्यक्रममा उहाँहरू त्यति सन्तुष्ट हुनुहुन्न। खास गरी अति अपाङ्गता भएका व्यक्तिहरू जो अशक्त हुनुहुन्छ उहाँहरूलाई छुट्टै केयर टेकरको आवश्यकता पर्छ, त्यो सुविधा सरकारले उपलब्ध गराउन सकेको छैन। केही नगरपालिकाहरूले परीक्षणको रूपमा यो सुविधाहरू अगाडि बढाएको छ। त्यसै गरी सार्वजनिक यातायातका साधनहरूमा छुटका कुराहरू भए, औषधि उपचार गर्दा दिने छुट सुविधा का कुराहरू, अपाङ्गताको पहिचानको विषय पनि अहिले पेचिलो रूपमा अगाडि आएको छ। अहिले कानुनले 10 वर्ग छुट्याएको छ अपाङ्गता भएका व्यक्ति, केही नयाँ वर्गहरू पनि हामीलाई छुट्टै चाहियो भनेर पहिचानको लागि त्यसबाट प्राप्त हुने सेवा सुविधाको लागि छुट्टै ट्रिट गर्नुपर्छ भन्ने विषयहरू पनि उठाउनु भएको छ। र अहिले हामीले उहाँहरूका कुराहरू सुन्ने र उहाँहरूलाई हामीसँग प्राप्त स्रोत साधनबाट जे जति सेवा सुविधाहरू दिन सकिन्छ त्यो अधिकतम सेवा सुविधाहरू दिने यो मन्त्रालयले काम गरेको छ। र अन्य मन्त्रालयहरूसँग गर्नुपर्ने समन्वयका कामहरू पनि मन्त्रालयले अघि बढाएको छ। अहिले केही समय अगाडि खास गरी दृष्टिविहीन अपाङ्गता भएका व्यक्तिहरूले आन्दोलन गरेर मागहरू राख्नुभएको थियो, उहाँहरूको मागलाई सम्बोधन गर्ने गरी मन्त्रालयले एउटा सम्झौता पनि गरेको छ। र उहाँहरूको माग बमोजिम मन्त्रालयले गर्ने कामहरू अगाडि बढाएको छ भने अन्य मन्त्रालयहरू र निकायहरूबाट गर्नुपर्ने कामको सन्दर्भमा हामीले पत्राचार गर्ने, उहाँहरूसँग छलफल गर्ने कामहरू पनि अगाडि बढाएका छौँ।
1: यसमा अब बजेट नीति नियमसँगै प्रशासनिक चुनौतीहरू पनि अहिलेको लागि चाहिँ यहाँले भन्नुभएको जस्तै यी अप्ठ्याराहरूलाई सहजीकरण गर्दै लानुपर्ने चाहिँ देखिन्छ, होइन?
0: हजुर, अब मन्त्रालयको अघि भने जस्तै कार्यक्षेत्रहरू विस्तार भयो, यो काम गर्नको लागि जनशक्ति पनि त्यति नै आवश्यक पर्छ, स्रोत साधन पनि आवश्यक पर्छ। अहिले खास गरी जुन थप भएका 6 संवैधानिक आयोग लगायत राष्ट्रिय महिला आयोगको समन्वय गर्नको लागि छुट्टै शाखा, थप भएको लैङ्गिक तथा यौनिक अल्पसंख्यक व्यक्तिहरूको मुद्दा हेर्नको लागि पनि संगठन संरचनामा व्यवस्था गर्नुपर्नेछ, अर्को सामाजिक सुरक्षा भत्ता व्यवस्थापनको पनि काम थपिएको हुनाले अहिले यी सबै विषयहरूलाई सम्बोधन गर्ने गरी मन्त्रालयको संगठन तथा व्यवस्थापन सर्वेक्षण गरेर केही जनशक्तिहरू थप गरिएको छ।
1: हजुर, यो समय रेडियो नेपाल सुनिरहनु भएको छ भने हामी सुनाइरहेका छौँ राष्ट्रिय समावेशी आयोग र रेडियो नेपालको सहकार्यमा प्रस्तुत हुँदै आएको समावेशी आवाज कार्यक्रम। र समावेशी आवाज कार्यक्रममा आज हामी कुराकानी गरिरहेका छौँ महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको सचिव राधिका अरियालसँग छौँ। म्याम, यहाँले भन्नुभयो नि यो विभिन्न समावेशी आयोग लगायत विभिन्न आयोगसँग मन्त्रालयको समन्वय कार्य भूमिका अहिले हुँदै आएको छ, त्यसलाई फेरि कसरी बढाउने भनेर त्यो एउटा योजना पनि रहेको छ। यसै गरी समन्वयको कुरा गर्दा सङ्घ प्रदेश र स्थानीय तहबीच समावेशीकरण तथा सामाजिक सुरक्षा सम्बन्धी कार्यक्रमको समन्वय चाहिँ कसरी भइरहेको छ अहिले, यो पनि एउटा जिज्ञासा रहेको छ नि।
0: यी कामहरू विगतमा अन्य मन्त्रालयहरूबाट हुँदै आएको थियो, अहिले हाम्रो मन्त्रालयको कार्यक्षेत्रमा आएको छ। अब यो मन्त्रालयमा मन्त्रालय मात्रै छ, प्रदेश स्तरमा अथवा स्थानीय तहसम्म हाम्रो सम्पर्क गर्ने प्रत्यक्ष कार्यालयहरू छैनन्। अब हामीले जे जति यी विषयहरूमा काम गर्छौँ प्रदेश सरकारसँग र स्थानीय तहहरूसँग मिलेरै काम गर्नुपर्ने हुन्छ र यसको लागि सशर्त अनुदान लगायत वित्तीय हस्तान्तरण मार्फत केही कार्यक्रमहरू प्रदेश सरकार र स्थानीय तहमा पनि हामीले आगामी आर्थिक वर्षको कार्यक्रमहरू पठाइसकेका छौँ। उहाँहरूसँगै सङ्घीयतालाई अझ बढी सबलीकरण गर्न, सुदृढ गर्नको लागि सङ्घीय मन्त्रालयले प्रदेशका मन्त्रालय र स्थानीय तह

0: सँग समन्वय र सहकारी गरेर काम गर्नुपर्ने हुन्छ। त्यही मोडालिटीमा हामीले स्थानीय अझ सामाजिक सुरक्षा भत्ता व्यवस्थापनको लागि त वडा तहसम्म पुग्नुपर्ने हुन्छ। यही संयन्त्र मार्फत हामी काम गर्छौँ।
1: जस्तै अब विभिन्न आयोगहरूको सँगको समन्वयकारी भूमिका अन्तर्गत चाहिँ राष्ट्रिय समावेशी आयोगले विगत समयमा ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्तिहरूको सम्बन्धमा यो उहाँहरूको कार्य दायराभित्र पर्ने गरेर सिफारिस पनि गरेको छ यस मन्त्रालयलाई। त्यो कार्यान्वयन चाहिँ के कसरी हुँदै आएको छ हुन्छ?
0: राष्ट्रिय समावेशी आयोग लगायत अन्य आयोगहरूले यस मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयहरूमा प्रत्येक वर्ष सिफारिस सहित सुझाव दिनु भएको छ। त्यो हामीले प्राप्त गरेका छौँ। ती सुझावहरूलाई नीतिगत हिसाबले, कार्यक्रमगत हिसाबले, समन्वय गर्ने हिसाबले विगतमा पनि हामीले कार्यान्वयन गरिआएकै विषय हो। अब अहिले झन् मन्त्रालयसँगै जोडिँदाखेरि यी विषयहरूको कार्यान्वयन अझै प्रभावकारी हुन्छ। कार्यान्वयन भए नभएका विषयहरूमा सोझै मन्त्रालयसँग सम्पर्क हुने भएको हुनाले कार्यान्वयनमा अझै पनि यसले सहजता बढाउने मैले विश्वास लिएको छु। धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव राधिका रियाल। समावेशी राज्य निर्माण, सामाजिक सुरक्षा र राष्ट्रिय समावेशी आयोगका सिफारिसहरूको कार्यान्वयन अवस्था लगायतका विषयमा जानकारी दिनुहुँदै समावेशीकरण, समान अवसर र सामाजिक न्यायका विषयमा सार्थक संवाद कार्यक्रम समावेशी आवाज।
3: आजलाई कार्यक्रमका लागि निर्धारित समय सकिएको छ। कार्यक्रमका बारेमा केही प्रतिक्रिया र टिप्पणी भएमा info@nainc.gov.np इमेल गर्न सक्नुहुन्छ। यसका साथै राष्ट्रिय समावेशी आयोगको टेलिफोन नम्बर 01-54-55-305 फोन गरेर आफ्नो कुरा राख्न सक्नुहुन्छ।
2: हस्त, कार्यक्रमबाट संयोजक सुशीला कुमारी पन्थ र तेज नारायण तिवारी, सञ्चालन सहकर्मीहरू चन्दा विष्ट र शोभा भट्टराईको साथमा भानुभक्त खड्का बिदा हुन्छु। नमस्कार।

Без бонус-пау. साइट मात्र रु 999 मा डिश होम को फीफा वर्ल्ड कप 2026 सीजन पास लिनुहोस् र पाउनुहोस् 15 दिन देखि 3 महिना सम्म सम्पूर्ण च्यानल हेर्ने प्याकेज बोनस। यदि अझै लिनु भएको छैन भने आजै नजिकैको डिलर दाइ मार्फत वा डिश होम को कस्टमर सपोर्ट 01421776 मा सम्पर्क

0: आगोको रापमा त्यसलाई लामो समयसम्म तताउनुहुन्न।
1: एक पटक खाद्य वस्तु तार्नको लागि प्रयोग भएको यस्तो तेल पुनः प्रयोग गर्नुहुन्न।
2: तारेको तेलको पुनः प्रयोग सम्बन्धी विषयमा जानकार बनौ, सचेत रहौ, स्वस्थ रहौ।
3: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
4: नेपालको समावेशी आवाज।
5: माटो, मान्छे, मौसम अनि बाटोका कुरा हुन्छ सुरक्षित जीवन लिए जानकारी पुरा।
6: बुझ्ने, बुझाउने र सँगै अघि बढ्ने प्रयासमा हरेक शुक्रबार बिहान 7:40 बजे रेडियो नेपालमा कार्यक्रम बुझौ न।
7: नमस्कार, कार्यक्रम बुझाउनमा स्वागत छ, म बालिका मादेन। वर्षायाममा यात्रा गर्दा कतै बाढीले बाटो बन्द हुने, कतै खोला नदीका पानी बढ्ने जस्ता घटना हुन सक्छन्। यस्तो बेलामा यात्रा गर्दा कस्ता समस्या आइपर्न सक्छन्? सुरक्षित यात्राका लागि कस्ता सावधानी अपनाउन सकिन्छ? चालक र यात्रुले कसरी सुरक्षित यात्रा गर्न सकिन्छ भनेर कुराकानी गर्नका लागि आज हामीसँग स्टुडियोमा हुनुहुन्छ विगत लामो समयदेखि गाडी चालकको रूपमा काम गर्दै आउनुभएका दोलखाका गाडी चालक केदार चौलागाई। सुरुमा आफ्नो बारेमा भनिदिनुहोस् न, कति समयदेखि गाडी चलाउँदै आउनु भएको छ?
8: मैले 20-21 वर्ष अगाडिदेखि गाडी चालकको रूपमा काम गर्दै आएको छु। 2062 सालदेखि आजसम्म लगातार गाडी चलाउँदै आएको छु, त्यही भएर मलाई गाडीको सम्बन्धी धेर थोर अनुभव बटुलेको छु।
7: कति वर्षको हुनुहुन्थ्यो तपाईँ त्यति बेला?
8: त्यतिखेर म 22 वर्षको थिएँ।
7: गाडी चालकको रूपमा काम गरिरहँदा सबैभन्दा चुनौती चाहिँ के कुरामा हुँदो रहेछ?
8: नेपालको हकमा सार्वजनिक यातायातको चालकको रूपमा काम गर्नलाई त्यति सहज त वास्तवमा छैन। तल्लो दर्जाको अलिकति त्यो चाहिँ सबैबाट अपमानित हुने, प्रशासनबाट पनि अपमानित हुने, चाहिँ त्यो जनताको लेभलबाट पनि अपमानित हुने पेसा वास्तवमा यसलाई चाहिँ मानिन्छ। त्यस्तो ठुलो चुनौती छ यसमा। यदि लामो समय काम गरियो, अब काम गरिरहँदाखेरि आफूले जानेको र भोगेको पेसा त्यो भएको हुनाले त्यसलाई अलिकति मर्यादित बनाउनलाई पनि त्यतिकै कोसिस त आफूले गरिन्छ। तर चुनौतीको कुरा चाहिँ हजुरले भनेअनुसार यो चाहिँ ठुलो चुनौतीको बावजुद चाहिँ यो व्यवसाय सञ्चालन गर्नु परेको छ।
7: यो त भयो चालकको रूपमा काम गर्दाखेरिको चुनौती। खास गरी यो वर्षायाममा जुन बेला पानी परिरहन्छ त्यतिखेर यात्रामा जाँदाखेरि चाहिँ चालकको रूपमा कस्तो खालको समस्या अथवा चुनौती आइपर्छ?
8: बर्खाको याममा सबैभन्दा जोखिम समय भनेको बर्खायाममा। हाम्रो जस्तो भूभागमा, जुन पहाडी भूभागमा गाडी सञ्चालन गर्नुपर्दा अथवा तराईमा पनि भनौँ, जहाँ पनि त्यो यो चाहिँ ठुलो समस्या छ। यो अब हिँड्दा हिँड्दै बाटोमा पुगेको हुन्छौँ, एकैचोटि बाढी पहिरो आएर बाटो छेकिदिएको हुन्छ, जहाँ कति समयमा खुल्छ भन्ने कुरो कतै थाहा पनि हुँदैन। त्यस्तो अवस्थामा चाहिँ त्यो अब कुनै पसलहरू पनि हुँदैन, त्यस्तो ठाउँमा खाने पानीको पनि व्यवस्था नहुन सक्छ। त्यस्तो अवस्थामा चाहिँ अब यो चुनौतीको कुरा गर्नुपर्दा असाध्यै ठुलो चुनौती छ। फेरि त्यसमा अब अपरिचित मान्छेहरू भनौँ होइन, अब हामीले त बस सञ्चालन गरिराख्दाखेरि चाहिँ अब त्यो 25-30 जना चाहिँ यात्रुहरू हुनुहुन्छ, सबैजना परिचित हुनुहुन्न। त्यस्तो बेलामा यो जोखिमको कुरा चाहिँ ठुलो जोखिम हुन्छ। त्यसमा अब कसरी चाहिँ ठाउँमा पुर्याउने होला भने ठुलो चिन्ताले चाहिँ एकदम पिरोल्छ त्यस्तो बेलामा।
7: पानी परिरहेको बेला यात्रा गर्दाखेरि सबैभन्दा पहिले चालकको रूपमा चाहिँ के कुरामा ध्यान दिनुपर्छ?
8: त्यही भएर भन्छु, अब अलिकति हामीले गाडी चलाउँदा लगातार एउटै रुटमा गाडी सञ्चालन गरिरहेको चालकहरूको हकमा धेरै धेरै त्यो बाटोको अनुभव चाहिँ हुन्छ होइन। अब कहाँनिर पहिरो खस्ने सम्भावना छ, कहाँनिर चाहिँ लेदो बाढी आउने सम्भावना छ भनेर अलिकति अनुमान गर्न सकिन्छ। नयाँ ठाउँमा जानलाई त्यो ठुलो झन् ठुलो चुनौती छ, हामीलाई झन् अप्ठ्यारो पर्छ त्यस्तो ठाउँमा होइन। त्यस्तो जानको लागि चाहिँ हामीले कम्तीमा अब त्यस्तो बाढी पहिरो आउने अवस्था छ है भने पछाडि चाहिँ अब यात्रुहरूलाई पनि जानकारी गराउने र सुरक्षित ठाउँमा बस्ने, अब प्रशासनलाई खबर गर्ने, त्यस्तै त्यस्ता गतिविधिहरू हामीले गरेर सुरक्षित चाहिँ हामी हुनलाई कोसिस गरिन्छ।
7: गाडी चलाउँदाखेरिको रुटमा चाहिँ बाढी आउने, पहिरो आउने जोखिमहरू कतिको रहन्छ त्यहाँ अलिकति अनुभव बताइदिनुहोस् न। कुनै बेला बाढी आयो होला पानी परेको अवस्थामा?
8: हामीले गाडी सञ्चालन गरिरहँदाखेरि अहिले भर्खरै केही वर्ष अगाडि मात्रै चाहिँ हामी यो बिपी राजमार्गमा जुन गाडी सञ्चालन गरिरहेका थियौँ, अब गाडी आउँदा आउँदै बाटोमै चाहिँ हामी जब त्यो नेपाल थोक त्यहाँ मङ्गलटार भन्नेको ठाउँनेर चाहिँ आएपछि त्यो बाटो यस्तो अवस्थामा बन्द भयो कि जब त्यो खोला यति बढेर आयो, यति उर्लेर आयो, हामी त्यहाँ 12-13 दिन त्यहाँ बस्यौँ। 2 वर्ष अगाडिको मात्रै घटना हो यो 2 वर्ष अगाडिको मात्रै घटना हो। त्यस्तो अवस्थामा चाहिँ 12-13 दिन बस्दा त्यहाँ 1-2 वटा खसीहरू पनि थियो होलान्, पब्लिकहरू पनि थियो होलान्, पब्लिकहरूलाई त जेना तेना केही हेलिकप्टरद्वारा पनि उद्धारहरू सामान्यतया भयो, त्यो 2-3 दिन पछाडि भयो, तत्काल हुन सक्ने भयो होइन त्यो, किनभने त्यो जोखिमको बेलामा सबैजना चाहिँ अब आफू सुरक्षित हुन कोसिस गरिन्छ, हुनु पनि पर्छ। अब यो सवारी साधन भन्ने बित्तिकै अब गाडी छोडेर अन्त लान पनि नसक्ने, गाडी त्यो के अरे रोड छोडेर अन्त लान नसक्ने, अब हामी पनि गाडी छोडेर जान माया लाग्ने, त्यो कारणले गर्दा त्यो रोडै बगाउन सक्ने अवस्था हुँदा पनि हामीले त्यहाँनिर चाहिँ अत्यन्त ठुलो जोखिम मोलेर अलिकति गाडीवाला भित्रभित्रमा साइड लगाएर हुन सक्ने ठाउँमा अलिअलि त्यो अलिकति केही जोखिम मोलेर भए पनि यहाँबाट जान सक्छ कि सक्दैन गाडी भन्ने ठाउँमा पनि जबरजस्त तरिकाले, किनभने त्यहाँ चाहिँ सुरक्षित हुन सकिन्छ कि भन्नको लागि त्यो बल गर्ने हो, कोसिस गर्ने हो हामीले, होइन जानी जानी चाहिँ लगेर। अब हामी पनि चाहिँ एउटा लामो समय काम गरेर चालक भएको हुनाले मान्छेलाई बचाउनु पर्छ र सुरक्षित गराउनु पर्छ भन्नेमा चाहिँ जिम्मेवारी हुन्छौँ भन्ने जस्तो मलाई लाग्छ। भनिहाल्यो नि हामीले गाडी सञ्चालन गरेको दोलखा, रामेछाप, ओखलढुङ्गा, सोलुतिरको बाटोहरूमा, ओखलढुङ्गातिरको बाटोहरूमा सबै कच्ची सडकहरू छन्। जाँदा जाँदै चाहिँ पहिरो आउँछ, त्यो पहिरो आए पछाडि अब त्यहाँ इस्काभेटर त्यहाँ नजिकै पाउने सम्भावना पनि हुँदैन, त्यो अब विकट गाउँमा अब खानापिना पनि ठाउँ हुँदैन, घरहरू नै हुँदैन, त्यति लेख्थ्यो ठाउँहरू टाढा टाढा ठाउँहरू असाध्य दुःख मैले भएको कुरा गर्नुहुन्छ भने यहाँबाट अब हामी बिहान 5 बजी हिँडेको गाडी हामी बेलुका 5 बजी पुग्नुपर्ने ठाउँ भोलिपल्ट बिहान 5 बजी पनि पुगेको छौँ, त्यस्तो अवस्था छ। गाडी कच्ची सडकहरू, गाडी फस्ने, यो बर्खाको समयमा त गाडी फस्ने हिलो हिलाममै हुने, अनि गाडी फसेर उक्लिन नसक्ने, जेसिबी लगाएर तान्नुपर्ने, कतिपय अवस्थामा थोरै त्यो ट्र्याक्टरहरू बोलाएर नि तान्न सक्ने अवस्था छ, कतिपय अवस्थामा त्यो पनि तान्न सकिँदैन, असाध्य दुःख कष्टका साथले हामीले त्यो बाटोहरूमा सञ्चालन गरिरहेका छौँ गाडीहरू।
7: बर्खाको सिजनमा होइन, यो बर्खा मौसममा कस्तो अवस्थामा सुरक्षित रहनका लागि यात्रा नगर्दा नै ठिक हुन्छ, यहाँको अनुभवमा के छ?
8: आफू गन्तव्यमा जाने बाटोको अवस्था बुझेर मात्रै यात्रा गर्दा असाध्य राम्रो हो। आफू जाने गन्तव्यमा अब मौसमको अनुमान गरेर मात्र चाहिँ यात्रा गरिदिनु हुन पनि म अनुरोध गर्दछु, किनभने अब त्यो बाटोमा गएर फस्नु पर्दा, बाटोमा बस्नु पर्दा 2 दिन 3 दिन 5 दिन भनिहालेँ मैले, 12-12 दिन बिचमा बसेको अनुभवहरू पनि हामीसँग छ होइन। त्यस्तो अवस्थामा चाहिँ त्यो घटना घटिसके पछाडि, त्यो अप्ठ्यारोमा परिसके पछाडि उद्धारका कार्यक्रमहरू अनि पछि चाहिँ अब जोखिमबाट कसरी बच्नु भन्दा सकेसम्म आफू पनि चाहिँ यात्राको बारेमा बुझेर बाटोको अनुमान, मौसमको अनुमानहरू बुझेर चाहिँ यात्रा गरिदिनु हुनलाई म उहाँहरूलाई पनि अनुरोध गर्छु।
7: पहाडी क्षेत्रमा चाहिँ अरूभन्दा के समस्या छ बढी सुरक्षित यात्राका लागि?
8: पहाडी क्षेत्रहरूमा धेरै जसो कच्ची सडकहरू नै छन्, कच्ची सडकहरूमा चाहिँ कच्ची सडक भन्ने बित्तिकै उसै अप्ठ्यारो भइहाल्यो, त्यो पछाडि गाडी हिलो हुने भएर गाडी फसेर ठाउँको ठाउँ गाडी नै नजाने अवस्था, जहाँ अब धेरैतिर नै गाडी जान सक्दैन, त्यस्तो अवस्थामा अब कस्तो बाध्यता छ भन्नुहुन्छ भने एउटा मात्रै गाडी जान्छ त्यस्तो ठाउँमा, अब कतिपय अप्ठ्यारा अवस्थामा त्यस्तो सामानहरू पनि हालिदिएको हुनसक्छ, उहाँहरूको त्यो सामान पुर्याइदिनु पर्ने बाध्यता, उहाँहरूलाई पनि पुग्नुपर्ने बाध्यता, त्यति टाढा टाढा यात्रा गर्दा दुःख सुख अब आफ्नो समस्या परेरै जानुभएको होला उहाँहरू यात्रुहरू पनि, अब पुर्याउनु पर्ने समस्या हुन्छ, त्यस्तो बेलामा चाहिँ हामीलाई लगभग 2 दिनै लाग्छ, 1 दिन जानुपर्ने लाग्ने ठाउँमा 2 दिन रातभरि फसेर अत्यन्त दुःख गरेर, पहाडको भूभागमा धेरै जति पहिरोको र गाडी फस्ने पहिरोको समस्या बढी हुन्छ, बाढीको समस्या चाहिँ अलिक तराई भूभागमा चाहिँ बाढीको समस्या हुन्छ भने हामीले सञ्चालन गरिरहेको यो पहाडको बाटोमा कच्ची सडक भएको हुनाले गाडी फस्ने पहिरो जाने बढी सम्भावना भएको हुनाले त्यस्तोमा बढी दुःख छ हामीलाई।
6: कार्यक्रम बुझाउन,
7: कार्यक्रम बुझाउनमा यति बेला बस चालक केदार चौलागाईसँगको कुराकानी सुन्दै हुनुहुन्छ। उहाँसँग बर्खा याममा यात्रा गर्दा आउने अप्ठ्यारा र अपनाउन सकिने उपायका बारे कुरा गरिरहेका छौँ। कुराकानी अघि बढाउँ केदारजी, जस्तै यात्रुहरूले पनि कहिलेकाहीँ सुरक्षित यात्राका लागि उपायहरू लगाउन सक्नुहुन्छ, तपाईँको सुझाव चाहिँ के छ यसमा?
8: यात्रुहरू पनि अहिलेको अवस्थामा सबै यात्रुहरू त्यति धेरै अन्जान हुनुहुन्न, एउटा न एउटा सवारीसँग सम्बन्धित उहाँहरू पनि हुनुहुन्छ, उहाँहरूसँग पनि सवारी साधन चाहिँ कसरी चलाउने, लाने, सवारी साधनका समस्याहरू के छन् भन्ने कुरा उहाँहरूले पनि बुझ्नु चाहिँ हुन्छ। तर कतिपय अवस्थामा के हुन्छ भने त्यो बुझ्नु त हुन्छ, आफ्नो मात्रै समस्या देखिन्छ त्यतिखेर, आफू के समस्याको लागि हिँडेको थियो त्यो समाधान भइदिए पछाडि उहाँहरूले पनि बिर्सिदिनुहुन्छ, त्यस्तो बेलामा चाहिँ बढी दुःख लाग्छ होइन। तर सल्लाह सुझाव र केही समाधानका उपायहरू पनि यात्रुहरूबाट पनि पाउँदा चाहिँ एकदमै आनन्दित हुन्छ, एकदम खुसी लाग्छ त्यस्तो बेलामा चाहिँ।
7: जस्तै कहिलेकाहीँ एकदमै हतार भइरहेको छ भनेर यात्रुहरूले चाहिँ खालको जिद्दी गरेको होइन, तर बाटो जान सकिने अवस्था छैन, बाटोमा पहिरो गएको पानी परेको कारणले अथवा केही अवरुद्ध भएको अवस्था, त्यस्तो अवस्थामा चाहिँ के गर्नु भएको छ, त्यस्तो अवस्था छ कि छैन, भोग्नु भएको अनुभव छ कि छैन?
8: ठिक छ, एकदमै छ। अब त्यस्तो अवस्थामा बाटो नै छैन भनेको अवस्थामा पनि अब आफ्नो व्यवहारलाई हेरेर पनि उहाँहरूले गर्नुहुन्छ जस्तो लाग्छ मलाई। सबै मान्छेहरू अहिले त्यति मूर्ख त हुनुहुन्न होइन, उहाँहरूलाई पनि त्यति दोष दिनु छैन, यात्रुहरूलाई त हामीले वास्तवमा भगवानै भनेर लिएर हिँडेको हुन्छ होइन। अलिकति हामी चालक पनि सभ्य र चाहिँ अलिकति अनुशासित हुनुपर्छ होइन। अब यस्तो अवस्थामा आफू जस्तो व्यवहार भयो त्यस्तै अनुसारको यात्रुहरूले पनि व्यवहार गर्नुहुन्छ। कति ठाउँमा हामीले देखेका छौँ, सुनेका छौँ, बढी विवाद भएको त्यस्तो बेलामा चाहिँ अब अलिकति प्रशासनकै सहारा लिनुपर्ने पनि आवश्यकता हुन्छ। त्यो जबरजस्तको कारण अलिकति हामीले बुझेको यही बिपी राजमार्गमा पनि यो केही समय अगाडि मात्रै पनि यो कुरा मैले सुनेको छु, त्यहाँ देखेको पनि छ। हामी त सधैँ त्यही बाटो हिँड्ने भएको हुनाले अलिकति माथि प्रशासनबाट पनि नजा नजा भनेको अवस्था, यात्रुहरूले अलिक बढी जबरजस्ती गरेको अवस्था, जसरी पनि पुर्याइदियो भनेको हुनाले गर्दा अब त्यहाँ पूर्वानुमान तुरन्तै तयारी भएन, बाढी आउनु सक्छ सक्दैन, भर्खर बाटो राम्रो छ भन्दा भन्दै गाडी गएर चार पाँचवटा गाडीहरू चाहिँ त्यहाँनिर बिचमा गएर फसेर यात्रुहरू अल्पत्र परेर पछि चाहिँ अब त्यो हेलिकप्टरद्वारा उद्धार गरिएको भन्ने जुन हामीले सबैले सुन्यौँ हो, त्यस्तो घटना चाहिँ असाध्यै दुःखदायी छ। त्यस्तो बेलामा चाहिँ उहाँहरूले पछि थाहा पाउनुहुन्छ होला। त्यस्तो बेलामा हामी चालकले पनि बुझ्नुपर्छ, यात्रुहरूले पनि बुझ्नुपर्छ, सुरक्षा सबैजनालाई चाहिन्छ। यो जोखिम बढ्यो भने सबैजना जोखिममा परिन्छ नि।
7: कतै यात्रा जानुभन्दा अगाडि मौसम सम्बन्धी सूचना लिनुहुन्छ कि हुन्न, के छ?
8: त्यो लिनुपर्छ भन्ने जानकारी छ है, लिनु पनि पर्छ, हामीले पनि लिनुपर्छ, किनभने अब सबैभन्दा बढी जोखिम त हामीले नै महसुस गरेका हुन्छ, अब कस्तो ठाउँमा जोखिम हुन्छ भनेर। त्यस्तो अवस्थामा अब भरे हुने भवितव्यको जोखिमहरूलाई चाहिँ त्यसरी पूर्व सूचना लिएर जानकारी लिएर हिँड्नु असाध्यै उत्तम हो, त्यो कुरा राम्रो हो, तर पूर्व सूचना नलिएको पनि देखिन्छ त्यस्तो कुराहरूमा धेरै जसोले चाहिँ।
7: अहिले हामी एउटा सानो प्रयास गरौँ, 1155 भनेर जुन हाम्रो मौसम विभागको निशुल्क कल गर्न सकिने नम्बर रहेको छ 1155, त्यसमा फोन गरेर एकचोटि सोधौँ न के भन्नुहुन्छ। 1155 बुझ्दैन हजुरको रुटमा के रहेछ पानीको अवस्था भनेर।
9: आन्तरिक प्रयोजनको लागि रेकर्ड गरिएको छ। जल तथा मौसम विज्ञान विभागको टोल फ्री नम्बरमा स्वागत छ। मौसम सम्बन्धी जानकारी लिन
7: एक थिच्नुहोस्। हजुरको रुटतिरको मौसम बुझ्नु भए हुन्छ।
8: अब मेरो भोलि जाने रुटहरूमा के कस्तो अवस्था छ म बुझ्छु।
10: हेलो,
8: नमस्ते हजुर।
10: नमस्ते हजुर।
8: सर, म भोलिको लागि काठमाडौँबाट यता खुरकोट मन्थली रामेछाप हुँदै ओखलढुङ्गासम्मको यात्रा गर्नुपर्ने छ।
10: भोलिको लागि पहेँलो चेतावनी छ हजुर, अब मध्याह पानी रहेको छ, भारी पनि पानी पर्ने छ, अलिक ख्याल गरेर जानु होला, अब यात्रा नै रोक्न पर्ने त छैन तर अलिक ख्याल नै गर्न पर्ने छ है हजुर।
8: यो बिपी राजमार्ग प्रयोग हुँदै जानुपर्ने सडकहरू चाहिँ जान सक्ने अवस्था छ सर भोलि?
10: भोलि यस्तै छ हजुर, अब अहिलेसम्मको अवस्था पनि बुझ्नु होला, भोलि चाहिँ मध्याह्नदेखि अहिलेसम्म भारीसम्म पानी पर्न सक्छ
8: हजुर,
10: त्यस कारणले अलिक ख्याल गरेरै ध्यान दिएर जानु होला, यात्रा नै रोक्नु पर्ने अवस्था चाहिँ त्यस्तो छैन है हजुर।
8: ए ठिक छ ठिक छ, ओके सर, हस् हस् हस्, थ्याङ्क यू।
10: हस् हस्,
8: यात्रा नै रोक्नुपर्ने अवस्था छैन, अब यसै गरी पूर्व जानकारी लिएर हिँड्दा अलिकति सहज हुन्छ, भरे भोलिको अवस्थाबारे उहाँले बताइदिनु भयो होइन।
7: दिनका दिन तपाईँहरूले यात्रा गरिरहनु पर्दाखेरि यात्रुको सुरक्षा पनि आउँछ, यसरी मौसम सम्बन्धी जानकारी पहिले नै लिएर हिँड्यो भने चाहिँ के कुरामा सहज हुन्छ, सजिलो हुन्छ जस्तो लाग्छ?
8: पूर्व सूचना लिएर हिँड्नु त अति उत्तम भइहाल्यो होइन, किनभने त्यहाँको अवस्थाबारे बुझ्यो, अलिकति ढुक्कले हिँड्न पाइन्छ भन्ने त्यो राम्रो कुरा हो, तर यो सार्वजनिक यातायातको हकमा चाहिँ गाडी त्यहाँ चाहिँ जानै पर्ने अवस्था लानै पर्ने अवस्था भएको हुनाले गर्दा कतिपय अवस्थामा चाहिँ ढाँटेर पनि हिँड्ने अवस्था छ, त्यसले गर्दा पनि दुर्घटना निम्तिनको एउटा कारण त त्यो पनि हो होइन। कतिपय हकमा त्यो मिल्छ, सबै हकमा त त्यो मिल्दैन फेरि होइन। पूर्व जानकारी लिएर हिँड्ने कुरालाई चाहिँ अत्यन्त राम्रो, यो बानी बसाल्नु राम्रो कुरा छ।
7: भोलि चाहिँ पानी पर्दैछ है, त्यो ठाउँमा यात्रा नगरौँ भन्ने पूर्व सूचना पाएको अनि त्यो जोखिमबाट हुन सक्ने दुर्घटनाबाट बस्नु भएको कुनै एउटा अनुभव, त्यतिखेर चाहिँ ओहो नगएकै ठिक भएछ, ठुलै पानी पर्यो, धेरै पानी पर्यो
8: ठिक छ ठिक छ। मैले मेरो त्यतिखेर मेरो आफ्नो गाडी व्यवसाय पनि हो है, मेरो आफ्नो गाडी पनि छ, एउटा गाडी त्यहाँ पठाएको गाडी मेरो त्यसरी बिचमा फसेर बस्यो, अब तर मैले त्यतिखेर चाहिँ अर्को गाडी चाहिँ मैले आफै लिएर यतापट्टि चरीगढको बाटो हुँदै जानुपर्ने अवस्था थियो, केही कारणले त्यो दिन गइएन नै क्या, हामी गइएन, तर अब त्यो पानीले गर्दा बिपी राजमार्ग मात्रै रोकेको होइन, यो चरीगढ दोलखा जाने बाटो, यो हाम्रो जुन अरनीको राजमार्ग पनि बाटो अवरुद्ध भएको थियो, तर त्यहाँनिर चाहिँ धेरै साथीहरू फसे क्या, त्यो दोलाघाट र 0 किलोको बिचमा धेरै साथीहरू फसेको हुनाले गर्दा त्यो साथीहरू सँगसँगै छुट्टी मेरो पनि त्यही समयको क्यू थियो, र मलाई लाग्छ अब जे भए पनि अलिक जबरजस्त गरेर म नजानाले गर्दा म बसेँ त्यहाँ, गाडी चाहिँ 3-4 दिन त्यता पनि रोकिने पर्ने अवस्था भयो, त्यो अत्यन्त धेरै अल्पत्र परिन् त्यो सबैजना, अब कुनै कुनै बेला चाहिँ अलिक जान्न र जबरजस्ती गरेको कारणले पनि बच्न सकिँदो रहेछ भन्ने त्यो उदाहरण हो हामीसँग,
7: उनीहरूले आफ्नै मनले तपाईँले जान्न भनेर निर्णय गर्नुभयो,
8: अलिक जबरजस्ती नै गरेर नगएको थियौँ त्यतिखेर हामी, किनभने हाम्रो चाहिँ क्यूहरू सञ्चालन गर्दाखेरि म अरनीको रुटमा सञ्चालन गर्छु गाडीहरू होइन, यो रुटमा चाहिँ हामीले 2-3 जना 4 जना यात्रुहरू हुँदा पनि जबरजस्त जसरी भए पनि त्यो यात्रुहरूलाई पुर्याउनु पर्छ भनेरै गाडीहरू सञ्चालन गर्नुहुन्छ, गाडी सबै पठाउनुहुन्छ होइन, त्यस्तो बेलामा चाहिँ अब यत्रो पानी आएको छ, बाढी आएको छ, के कस्तो छ, यात्रुहरू पनि छैन, जान्न भन्दा पनि जबरजस्ती गरेर बसेको थिएँ म, तर त्यो मेरो जित भएछ, त्यो राम्रो भयो।
7: केदारजी, अन्त्यमा सम्पूर्ण चालक र यात्रुहरूलाई एउटा महत्त्वपूर्ण सन्देश दिनु पर्यो भने सुरक्षित यात्रा गर्नको लागि पानी पर्ने अवस्थामा यो बर्खायाममा हामी चाहिँ सुरक्षित यात्रा गर्नुपर्छ है भनेर भन्नु पर्यो भने तपाईँको एउटा सन्देश दिनु पर्यो भने के भन्न चाहनुहुन्छ?
8: बाढी पहिरो एक त हाम्रो हामी चालकको लागि शत्रु नै हो, एउटा शत्रु त्यो हुन्छ भने अर्को चाहिँ यात्रुहरू बोकेर हिँडेपछि उहाँहरूले बुझ्नुहुन्छ हामीलाई चाहिँ सहज तरिकाले ठाउँमा पुर्याइदिनुहुन्छ भने उहाँहरूले आशा गर्नुभएको हुन्छ, अब जबरजस्त रूपमा चाहिँ उहाँहरूको लागि भए पनि पुग्नुपर्ने अवस्था छ। हामीप्रति जुन विश्वास भरोसा गर्नुभएको छ उहाँहरूले, अब अर्को अवस्थामा बाटै बन्द हुने त्यस्तो जोखिम बढ्ने त्यस्तो अवस्थामा हामीले सकेसम्म पहिलो कुरा पूर्व सूचना जानकारी लिएरै चाहिँ हिँड्दा राम्रो हुन्छ। त्यो सूचना यात्रुहरूलाई पनि गराउनु राम्रो हुन्छ, किनभने यात्रुहरूलाई पनि जानकारी हुन्छ त्यस्तो जोखिमयुक्त छ, त्यस्तो अवस्थामा पनि उहाँले यात्रा गराउँदै हुनुहुन्छ भनेपछि चाहिँ अलिकति बढी उहाँहरूलाई पनि त्यो दया भाव चाहिँ जाग्छ जस्तो मलाई लाग्छ। होइन, चालकप्रति हेर्ने दृष्टिकोण पनि अब यस्तो भन्नुभएको छ त्यतिकै सबै कुरा सूचना लिएर हिँड्नुहुँदो रहेछ भन्ने कुरो उहाँले पनि बुझ्नुहुन्छ। त्योबाट पनि सकेन अहिले धेरै जति त हामी प्रशासनसँग जानकारी गराउँछौँ, यो 100 नम्बरमा फोन गरेर प्रहरी चौकीहरूमा जानकारी चाहिँ प्रायः हुन्छ नै, त्यो सबैतिर त्यो चलेको छ। यो एउटा मौसम पूर्वानुमान मात्रै अलिकति धेरैजनाको हकमा यो लागू भएको छैन, होइन, यसरी बुझ्नुहुन्न, धेरैजनाले त बुझ्नुहुन्न। अब बर्खाको बेलामा यात्रा गर्दा जोखिमै हो, अति आवश्यक नपरिकन यात्रा नगर्नु नै म अनुरोध गर्छु उहाँहरूलाई पनि। होइन, अति आवश्यक परेको बेलामा बाटोको अवस्था हेरेर अनि अब मौसमको अवस्था हेरेर बाढी पहिरोको सबै अवस्था बुझेर कुन खालको सवारी साधन चाहिँ त्यस्तामा जान सकिन्छ, कस्तो अनुभवी चालकद्वारा त्यस्तो ठाउँमा पुग्न सकिन्छ, यस्ता चिजहरूलाई विचार गरेर हिँड्न र सहयोग गर्न पनि म चाहिँ यात्रुहरूलाई पनि आग्रह गर्छु।
7: कार्यक्रम बुझाउनमा सहभागी भइदिनु भएकोमा दोलखाका बस चालक केदार चौलागाईलाई धन्यवाद। कार्यक्रमप्रति तपाईँका सल्लाह, सुझाव र प्रश्न छन् भने हाम्रो फेसबुक पेजमा कमेन्ट गर्नुहोस् है। अर्को हप्ताको कार्यक्रममा भेट्ने नै छौँ। तबसम्मका लागि म बालिका मादेनलाई बिदा दिनुहोस्। हवस् त, नमस्कार।

0: नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा तपाईँलाई स्वागत छ। उज्यालो र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरका विभिन्न एफएम स्टेशन र उज्यालो अनलाइनमा पनि सुन्न सक्नुहुन्छ। यो कार्यक्रम आज राति 8 बजे पुनः प्रसारण पनि हुन्छ। आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल बर्ड फ्लू संक्रमण रोकथामका प्रयास अनि अर्थतन्त्रमा परेको प्रभाव बारे केन्द्रित छ। नेपालमा पटक पटक बर्ड फ्लूको प्रकोप देखिने गरेको छ। गएको चैतमा मोरङमा पुष्टि भए यता बर्ड फ्लूबाट 11 जिल्ला प्रभावित भए। यस वर्ष सुरुवातमा देखिएको मोरङ सहित सुनसरी, महोत्तरी, बारा, चितवन र नवलपरासीमा बर्ड फ्लूको संक्रमण नियन्त्रणमा आएको पशु सेवा विभागले जनाएको छ। तर काठमाडौँ उपत्यका सहित काभ्रेमा अहिले पनि रोकथाम हुन सकेको छैन। पछिल्लो संक्रमणबाट झण्डै 77 करोड रुपैयाँ बराबरको प्रत्यक्ष आर्थिक क्षति भएको छ। किसान सहित कुखुराजन्य व्यवसायमा संलग्न विभिन्न क्षेत्र यसको मारमा परेका छन्। बर्ड फ्लू फैलिएका क्षेत्रमा रोकथामको प्रयास अनि संक्रमणबाट अर्थतन्त्रमा परेको प्रभाव बारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि, वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। कार्यक्रमको सुरुमा मैले डाक्टर शाहीलाई बर्ड फ्लू कस्तो संक्रमण हो भनेर सोधेको छु।
1: बर्ड फ्लू भन्न बित्तिकै अब अहिले सुरुमा हामीले जब बर्ड फ्लूको सुरुवात भयो त्यो बेला पंक्षीमा मात्रै लाग्ने एउटा संक्रामक रोग भनेर हामीले भन्थ्यौँ। र त्यसपछि यो इन्फ्लुएन्जा ए ग्रुपको यो भाइरस भएर यसले आफ्नो स्वरूप परिवर्तन गर्दै आएको छ र पछिल्लो समय मान्छे लगायतका विभिन्न जनावरहरूमा पनि यसको प्रकोप देखिरहेछ र विशेष गरेर पंक्षीमा यसको मृत्युदर उच्च हुने, यसमा पनि बर्ड फ्लूमा 2 किसिमको हामीले यसलाई क्याटेगोराइज गरेका छौँ। एउटा अति संक्रमित जसलाई हामीले S5 र S7 भनेर भन्छौँ भने त्योभन्दा बाहेकालाई अलि लो प्याथोजेनिक बर्ड फ्लू अथवा कम संक्रमित कम मृत्युदर भएको बर्ड फ्लू भनेर भन्छौँ। यो बर्ड फ्लूले अहिले हेर्ने हो भने पनि संसारका करिब 40 देशहरूमा यो देखिएको छ र पछिल्लो समयमा हामीले हेर्ने हो भने अन्टार्क्टिकाका केही पंक्षीहरूमा पनि यो बर्ड फ्लू देखिरहेछ। त्यो भए भएर पंक्षीका लागि अति संक्रमण र करिब करिब 100% मृत्युदर हुने हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा ले यसले अहिले नेपालमा परेको अहिले असर पारिराखेको छ भने यो सँगसँगै अलिकति लो प्याथोजेनिक कम संक्रमण र कम मृत्युदर भएको लो प्याथोजेनिक एभियन इन्फ्लुएन्जा भन्छौँ हामीले जसलाई S9 ग्रुपभित्र पर्छ त्यसको संक्रमण पनि बढिराखेको छ। यो दुइटैको सँगसँगैको संक्रमणले गर्दाखेरि अहिले किसानहरू अलि धेरै प्रताडित हुनुपर्ने अवस्था छ किनभने S9 लाग्न बित्तिकै विशेष गरेर यो अन्डा दिने कुखुराहरूमा उत्पादनहरू कम हुँदै जाने र यसको मृत्युदर धेरै नभए पनि यो दुइटैको संक्रमण एकैचोटि हुँदाखेरि मृत्युदर उच्च देखिएको देखिन्छ भने र S9 लाग्दाखेरि पनि लो प्याथोजेनिक बर्ड फ्लू लाग्दाखेरि पनि के भइरहेको छ भने त्यो सँगसँगै जो हाम्रो बायोसेक्युरिटीको मेजरहरू छ र केही साल्मोनेला, इकोलाई लगायत अन्य रोगको कारणले पनि सँगसँगैको संक्रमणले पनि यसको चाहिँ अलिकति क्षति भएको छ। यद्यपि अहिले धेरै ठाउँमा यो रोग नियन्त्रणमा आएको छ र काठमाडौँ उपत्यकामा सम्भवत पशुवा विभाग लगायतका स्थानीय तह प्रदेश सबै निकायहरू एकदम गम्भीरताका साथ यसमा लागिराख्नु भएको छ। रोग चाहिँ अब सम्भवत यो नियन्त्रणको क्रममा छ
0: भनेको रोग नियन्त्रण उन्मुख छ भनेर तपाईँले भन्नुभयो। 11 जिल्ला अहिलेसम्म चाहिँ यो वर्षका लागि चाहिँ हामीले प्रभावित भनेर मान्यौँ। त्योभन्दा बाहिर 77 जिल्लामध्ये चाहिँ त्यस्तो जोखिम संक्रमण अथवा फैलिने अनि रोकथाम गर्ने त्यस्तो काम भयो कि भएन अथवा के छ अवस्था?
1: अब यसमा चाहिँ हाम्रो
0: तपाईँहरूसँग रिपोर्ट आउँछ नि
1: रोकथामको चाहिँ मुख्य यसमा कामहरू भनेको पशुहरूको ढुवानीहरू यसको आवजावदहरूलाई नियन्त्रण गर्ने अनि वन्यजन्तु काग लगायतका चराचुरुङ्गीहरूबाट चाहिँ अलिकति सुरक्षित राख्ने यी विषयहरू चाहिँ हुन् र रोग नियन्त्रणका विषयमा चाहिँ यो पशु ढुवानीको नियन्त्रणको विषयमा पशु सेवा विभागका विभिन्न चाहिँ क्वारेन्टाइन चेकपोस्टहरू छ, उहाँहरूले काम गरिराख्नु भएको छ। अहिले पनि किसिमको सचेतनाले गर्दाखेरि रोग लागेको ठाउँबाट पन्छीहरू आउन नदिने किसान आफैले पनि रोकिराख्नु भएको छ, स्थानीय तहहरू जिल्ला पशु कार्यालय पनि रोकिरहेछ। र अब हामीले हेर्दाखेरि अहिले रोग नदेखिएको तिनवटा प्रदेशमा कसरी जान नदिने, जस्तो अहिले गण्डकी त्यसपछि कर्णाली र सुदूरपश्चिमका जिल्लाहरूमा यो रोग नदेखा परेकोले त्यहाँ रोग जान नदिनको लागि विभिन्न उपायहरू बायो सेक्युरिटी मेजर लगायतका पशुको ढुवानी नियन्त्रणका कामहरू चाहिँ अहिले भइराखेको छ।
0: कस्ता क्रियाकलापले रोग चाहिँ एक ठाउँबाट अर्को ठाउँमा चाहिँ जाने हुन्छ त? ढुवानीलाई त तपाईँले जोड्नुभयो, ढुवानीमा पनि केही सावधानी सचेतना अथवा केही कमी कमजोरी त्यस्तो हुन्छ होला नि?
1: अब यो ढुवानीमा हामीले सामान्यतया के गर्छौँ भने कुनै पनि पशु र पशुजन्य पदार्थहरू एक ठाउँबाट अर्को ठाउँमा लैजाँदाखेरि भेटनेरी सर्टिफिकेट डक्टरले पशु चिकित्सकले चेक गरेपछि उहाँले भेटनेरी सर्टिफिकेट लिनुहुन्छ र भेटनेरी डक्टरले चाहिँ कति बेला सर्टिफिकेट जारी गर्छ भने त्यहाँ जहाँ रोग छैन भन्ने प्रमाणित भएको बेला मात्रै चाहिँ जारी गर्ने भएको भएर कुनै पनि ढुवानीकर्ताले त्यो सर्टिफिकेट लिएर मात्रै चाहिँ ढुवानी गर्दाखेरि एक किसिमले त्यसरी नियन्त्रण हुन्छ। अब अर्को कुरा भनेको चाहिँ हामीले ढुवानी गर्दै गर्दाखेरि सुरक्षा निकाय त्यसपछि स्थानीय तहले र के अरे स्थानीय प्रशासनले भनौँ न उहाँहरूले चाहिँ ठाउँ ठाउँमा यसको निगरानी गरिराख राख्नुभएको हुन्छ। तर अब अहिले एउटा समस्या के हो भने यो जुन जङ्गली चराहरूमा यो रहने यो ले को कारणले गर्दाखेरि रोग चाहिँ अलिकति बढी फैलिरह भएर अब यसमा अलिकति सावधान पनि के अपनाउनु पर्ने छ भने कुनै पनि कुखुरामा खोरमा पन्छीहरू मऱ्यो भने त्यसलाई सावधानी तरिकाले चाहिँ एकदम खाडल बनाएर त्यहाँ चाहिँ पुर्ने। अहिले के ट्रेन्ड देखिरहेछ भने किसानहरूले चराहरू मऱ्यो आफ्नो कुखुराहरू मऱ्यो भने उसले लिएर खोलामा फालिदिने, बाटोमा फालिदिने, त्यसपछि त्यहाँ चाहिँ काग लगायतका अरू चराचुरुङ्गहरू आउने र त्यसले कागले त्यो काग चिल लगायतकोले आएर त्यसलाई खान्छ र त्यसले सङ्क्रमण लिएर जान्छ, फेरि त्यो उड्दै अर्को फार्म हुँदै अर्को फार्ममा लिएर जान्छ। यो एउटा मुख्य कारण यो पनि हो अहिले सरेको कारण। र अर्को कारण भनेको चाहिँ हामीले अब त्यो नभएका क्षेत्रमा चाहिँ सर्न नदिनुको लागि जहाँ जहाँ रोग छैन त्यो क्षेत्रमा सर्न नदिनको लागि चाहिँ हामीले क्वारेन्टाइन अस्थायी क्वारेन्टाइन चेकपोस्टहरू ठाउँ ठाउँमा राखेर अलिकति राखेर चाहिँ पनि हामीले नियन्त्रण गर्न सक्छौँ कि भन्ने विषयमा चाहिँ अहिले छलफल भइराखेको छ।
0: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही, उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष समेत हुनुहुन्छ। आजको कार्यक्रममा हामीले विशेष गरी बर्ड फ्लू संक्रमण, यसको जोखिम, सावधानी र अर्थतन्त्रमा प्रभाववारे केन्द्रित रहेर कुराकानी जोडिरहेका छौँ। बर्ड फ्लू चाहिँ संक्रमण देखियो, अहिले चाहिँ जो किसानहरूले पीडा पनि भोगिरहनु भएको छ, यो देखिँदैछ अथवा देखिएको छ भनेर त्यो पहिचान गर्ने लक्षणहरू चाहिँ के हुन्, सुरुवाती लक्षण?
1: बर्ड फ्लू तपाईँको देखिन बित्तिकै पहिलो कुरो भनेको छरछिमेकमा अथवा छिमेकी जिल्लाहरूमा देखिन बित्तिकै त्यो सतर्क किसानहरू आफै हुनुहुन्छ, त्यो एक किसिमले सूचना जारी गर्छ पशु विभागले। अब त्यो हुन बित्तिकै अनि त्यसपछि चाहिँ आफ्नो खोरमा देखियो कि देखिएन भन्न बित्तिकै यसले थाहा पाउने चाहिँ एकदम सरल आइडिया छ, किनभने यसले संक्रमित गर्न बित्तिकै एकदम छिटो मोर्टालिटी हुन्छ, धेरै मर्छ
0: भनेको छिटो मर्ने भयो,
1: छिटो मर्ने एउटा भयो। अनि कुखुराको के हुन्छ भने आँखाहरू छालाहरू एकदम सुन्निने, सास फेर्न चाहिँ एकदम गाह्रो गर्ने कुखुराले अनि धेरै मर्ने भाव भएर लगभग सबै किसानहरूले यो के भएर चाहिँ यसरी मर्या हो त शङ्का गर्ने चाहिँ ठाउँ हुन्छ। त्यसपछि चाहिँ किसानहरूले के गर्नु पर्यो भने त्यो मरेको कुखुराहरू अथवा केही त्यस्तो हुन बित्तिकै नजिकको पशु कार्यालयहरू, कुनै पशु चिकित्सकहरू प्राविधिकहरू हुनसक्छ अथवा प्रयोगशालाहरू हुनसक्छ, त्यहाँ लिएर चाहिँ सुरक्षित तरिकाले फेरि है त्यसलाई एउटा मजाले प्लास्टिकमा वरिपरि त्यो ढुवानी गर्दाखेरि पनि प्रयोगशाला अथवा पशु चिकित्सककोमा लैजाँदाखेरि पनि यताउता कतै पनि त्यहाँको उसले कुखुराको प्वाखहरू कुखुराको दिशाहरू त्यो बाहिर नजाने गरिकन एउटा प्लास्टिकमा सुरक्षित तरिकाले आफू पनि सुरक्षित भएर ग्लोभ्सहरू लगाएर अनि त्यो त्यसलाई प्रयोगशालासम्म अथवा पशु चिकित्सक जहाँ छ उपलब्ध छ त्यहाँसम्म चाहिँ ढुवानी गर्ने व्यवस्था चाहिँ गर्नुपर्छ।
0: मर्ने कुखुराहरू अथवा कुखुराजन्य अरू क्षति हुने चाहिँ भइहाल्यो, बोकेर त्यो प्रयोगशालासम्म चाहिँ किन जाने त फेरि?
1: त्यसलाई चाहिँ कन्फर्म गर्नुपर्छ। अहिलेको हाम्रो चाहिँ बर्ड फ्लू रोग नियन्त्रण नियमावलीले के भन्छ भने हामीले बर्ड फ्लू हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा जसले यो नियमावलीले त्यो S5 र S7लाई मात्रै चिन्छ, त्योभन्दा बाँकीको हामी क्षतिपूर्ति नेपाल सरकारले दिन्न। त्यो क्षतिपूर्तिलाई पनि क्लेम गर्नको लागि भए पनि किसानले त्यसलाई कन्फर्म गराउनुपर्छ। त्यसलाई कन्फर्मेटरी डायग्नोसिस भएपछि बर्ड फ्लू आउटब्रेक हुन्छ र त्यसपछि चाहिँ बल्ल नियन्त्रणका प्रक्रियाहरू सुरु हुन्छन्। जस्तो त्यहाँ जाने, त्यहाँ स्ट्याम्पिङ आउट गर्ने, सबै कुखुराहरू, कुखुरा जन्ने त्यहाँ जति पनि पदार्थहरू हुन्छ त्यसलाई नष्ट गर्नुपर्छ। र त्यो किन नष्ट गर्नु परेको भने त्यो वरिपरिको थप नफैलियोस् भनेर। एउटा तपाईँले म के जानकारी गराउँ भने, संसारमा हामीहरू कुनै पनि पशुमा रोग लाग्यो भने त्यसको उपचार गर्ने प्रचलन हुन्छ, तर केही यस्ता रोगहरू छन् त्यसलाई हामीले पशु नै नष्ट गर्नुपर्ने हुन्छ। त्यसको एउटा मात्र कारण के हो भने जनस्वास्थ्यलाई बचाउनको लागि,
0: भनेको
1: मान्छेमा त्यसको सङ्क्रमण हुनको लागि बचाउनको लागि र वरिपरिका अन्य पशुहरूलाई थप सङ्क्रमित नहोस् भनेर हामीले यसलाई बर्ड फ्लूमा चाहिँ हामीले नष्ट नै गर्छौँ। अनि अर्को कुरो चाहिँ अफ्रिकन स्वाइन फिभर, अहिले चाइनामा तपाईँले अफ्रिकन स्वाइन फिभर भन्ने सुँगुरमा लाग्ने रोग जुन हो त्यो जहाँ देखिएको छ, एउटा रोगमा एउटा फार्मको एउटा पशुमा मात्रै, बङ्गुरमा मात्रै त्यो देखियो भने त्यो सबै बङ्गुर, त्यो वरिपरिको सबै बङ्गुरहरू चाहिँ नष्ट गर्ने प्रचलन छ। जस्तो तपाईँ युरोपहरूतिर जानुभयो भने खोरेत लागेको गाई भैँसीहरूमा चाहिँ खोरेक देखियो भने युरोपले सबै चाहिँ जसरी हामीले कुखुराले नष्ट गर्छौँ त्यसरी नै नष्ट गर्छ। यो भने के हो भने यसको मूल मर्म भनेको के हो भने, जबसम्म पशुलाई हामीले स्वस्थ बनाउँदैनौँ, पशुकोबाट आउने जुन खाद्य पदार्थ छ त्यसलाई स्वस्थ बनाउँदैनौँ, मान्छेलाई पनि स्वस्थ बनाउन सक्दैनौँ, त्यो पशुबाट रोग नियन्त्रण गरेर मान्छेलाई पनि स्वस्थ राख्नुपर्छ भन्ने चाहिँ मूल उद्देश्यका साथ चाहिँ हामीले यस्तो रोग नियन्त्रणको प्रक्रियाहरू अवलम्बन गर्छौँ।
0: हो, मानिसमा पनि स्वास्थ्य जोखिमका कुराहरू हुन्छन्, पशु पक्षीमा चाहिँ रोग देखिँदा भनेर तपाईँले भन्नुभयो। बर्ड फ्लू र यसको जोखिम मानिसमा कति छ हामी पछाडि पनि जोडौँला, मैले यहीँनिर चासो राखेँ। कहीँ न कहीँ केही न केही सुरुवाती लक्षणहरू विगतमा देखिएका थिए होला, नेपालमा पनि बर्ड फ्लू देखियो है भन्दै गर्दा, यो फेरि अहिलेको नयाँ समस्या पनि होइन, पोहोर पनि थियो, परार पनि थियो, बीचमा केही ग्याप हुँदा आएको त लगभग 65-66 सालदेखि नै यस्तो समस्याहरू दोहोरिएको छ। सङ्क्रमण देखियो नि सुरुवाती चरणमै, अहिलेसम्म 11 जिल्ला चाहिँ प्रभावित भयो भनेर चाहिँ तपाईँले भन्नुभयो। यो रोकथाम सुरुवाती ठ्याक्कै चरणमा चाहिँ गर्न नसक्नुमा चाहिँ कमजोरी कसको हो, कहाँ कमजोरी भयो?
1: अब यसमा के छ भने, पशुमा रोग नियन्त्रण गर्ने मुख्य एउटा उपाय भनेको चाहिँ खोप हो। हामीले गत वर्षदेखि हामीले लो प्याथोजेनिक S9 खोप नेपाल सरकारले खुला गरेका छ, लगाइराख्नु भएको छ। तर अहिले संसारका धेरै देशहरू, केही देशहरूले यो बर्ड फ्लूको खोप पनि लगाएको छ, तर हामीले हाम्रो यहाँ रहेको लोकल स्ट्रेनका आधारमा भ्याक्सिनहरू उत्पादन गर्न नसकेको कारणले हामीले यसको खोप लगाएको छैनौँ। एउटा हामीले त्यो हिसाबले खोप चाहिँ एउटा विकास गरेर हाम्रो यहीँकै बर्ड फ्लू जुन भाइरस छ त्यो भाइरस अनुसारको त्यसरी हामीले गर्न पाइदिएको भए अलिकति कम लस हुन सक्थ्यो। यद्यपि चाहिँ विश्व पशु स्वास्थ्य सङ्गठनले यसलाई खोपलाई सिफारिस गरेको छैन, लगाउनुहोस् भनेर चाहिँ सिफारिस गरेको छैन, तर कुनै पनि सरकारले लगाउन चाह्यो भने कन्ट्रोल इन्भाइरोमेन्टमा उसले चाहिँ लगाउन सक्छ भनेर चाहिँ यसलाई खुल्ला पनि गरिरहेको अवस्था छ। जस्तो एउटा त्यो कारण हो, एउटा खोपको कारण। अर्को कारण के भयो भने, संविधानको सङ्घको एकल सूचीमा के छ भने, सरुवा रोग सङ्घको एकल अधिकारको विषयमा छ। प्रदेश र स्थानीय तहहरूको भनाइ यसमा के छ भने, यसमा अलिकति बढी जिम्मेवार चाहिँ सङ्घ हुनुपर्छ भन्ने उहाँहरूको कुरा छ।
0: सङ्घ सरकार जिम्मेवार हुनु पर्यो,
1: सङ्घीय सरकार चाहिँ अलि जिम्मेवार हुनु पर्यो भन्ने उहाँहरूको कुरा छ। र पछिल्लो आवरमा हामीले यो सङ्क्रामक रोग ऐन चाहिँ ल्याउन नसक्दा पनि कुन प्रदेशले यस्तो सङ्क्रामक रोग देखिँदाखेरि के गर्ने, कुन तहले के गर्ने भन्ने कुराहरू डिमार्केसन गर्न सकेका थिएनौँ। यद्यपि अहिले हाम्रो सङ्क्रामक रोग ऐन धेरै अगाडि बढिसकेका छ, एउटा कानुनी पाटोले पनि हो। अर्को दोस्रो पाटो भनेको संरचनागत हिसाबले, जुन हिसाबले 65 सालमा जुन हिसाबले हामीले यो बर्ड फ्लूलाई अलिक छिटो नियन्त्रण गर्न सक्थ्यौँ त्यो क्षमता अहिले हामीलाई, हाम्रो अलिक कम भएको हामीले स्वीकार्नै पर्छ। यसमा मुख्य कारण के हो भने, त्यो बेलाको प्राविधिक चेन अफ कमान्ड पशु सेवा विभागदेखि हजारवटा सेवा केन्द्रसम्म एकदम जोडिएको थियो
0: देशभर।
1: पशु सेवा विभागले एउटा निर्देशन दिँदाखेरि त्यो मातहतका 75 जिल्ला र हजारवटा सेवा केन्द्रले एकैचोटि रोग नियन्त्रणको काममा चाहिँ उहाँहरू लाग्नुहुन्थ्यो र त्यहाँ रोग देखिएपछि त्यसको रिपोर्टिङ पनि पशुपालन विभाग मन्त्रालयमा हुन्थ्यो र त्यो ऱ्यापिड एक्सनमा जान्थ्यो। अब अहिले के भइराखेको छ भने हामीले संविधानको मर्मअनुसार समन्वय सहकार्य जुन भनिराखेका छौँ त्यो इफेक्टिभ रूपमा हुन नसकेको कारणले सङ्घीय संरचना चाहिँ एकदम कमजोर छ। रोग नियन्त्रणको पशु सेवा विभाग र केही प्रयोगशाला बाहेक चाहिँ अरू कुनै पनि संयन्त्रहरू छैन। त्यो भएर यो सङ्घीय दायित्व हुँदाहुँदै पनि सङ्घले धेरै काम गर्न नसकेको छ। तर यद्यपि यसो हुँदाहुँदै पनि सङ्घले प्रदेश र स्थानीय तहको सहयोगमा चाहिँ हामीले रोग नियन्त्रणका कामहरू चाहिँ अगाडि बढाइराखेका छौँ र यसमा चाहिँ तपाईँले भने जस्तो यसलाई अलि छिटो नियन्त्रण गर्नको लागि अहिलेको भेटनरी सर्भिसको जुन संरचना छ यसलाई पूर्ण रूपमा चाहिँ हामीले पुनर्संरचना नगरिकन किसानको यो समस्या जो लम्पी स्किनले चाहिँ 79 अर्बको आर्थिक नोक्सानी भएको छ, एएसएफको कारणले अहिले 35-40% बङ्गुरहरू मरिरहेका छ। यो अहिले अस्ति एकजना हाम्रो किसानले नै भन्दै हुनुहुन्थ्यो सुनसरीमा 150,000 लियर्स चाहिँ एउटा किसानको मात्रै मरेको छ, होइन उसले क्षतिपूर्ति त पाउला तर फेरि रिभाइभ हुनलाई त उसले ठुलो संरचना ठुलो लगानीहरू खर्च गर्नु परेको छ। र अर्को कुरा भनेको किसानको मनोबल उसलाई उत्प्रेरणा दिनको लागि पनि हामीले रोग नियन्त्रणका प्रणालीहरूलाई एकदम स्ट्रङ बनाएर किसानलाई चाहिँ अलि व्यावसायिक बन्नतिर उत्प्रेरणा चाहिँ सिर्जना गर्नुपर्ने अवस्था छ। अहिलेको सरकार यसमा मन्त्रीज्यूहरू एकदम यसलाई कठोरताका साथ चाहिँ अगाडि बढिराख्नु भएको छ किसानको सन्दर्भमा। सायद अब भविष्यमा हामीले रोगहरू बेलैमा नियन्त्रण गर्न सक्छौँ जस्तो लाग्छ।
0: कुराकानीमा हुनुहुन्छ डाक्टर मनोज कुमार साई, उहाँ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक हुनुहुन्छ। 11 जिल्लामा चाहिँ बर्ड फ्लूको संक्रमण फैलिसक्दा र किसानहरू पीडित भइरहँदा पनि तपाईँले वर्तमान सरकार चाहिँ जिम्मेवार छ भनेर बचाउ गर्नुभयो, तर जुन जनस्वास्थ्यको विषय एउटा जोडिएको छ, अर्को किसान मर्कामा परेको विषय जोडिएको छ, प्रारम्भिक चरणमै रोग चाहिँ निवारण हुनुपर्थ्यो, जहाँ देखियो त्यही चाहिँ समाधान हुनुपर्थ्यो, त्यत्रो चाहिँ कमी कमजोरी छ, यो कमी कमजोरीको जिम्मेवार चाहिँ को हो त उसो भए?
1: अब यो अब यसलाई चाहिँ हामीले कसरी अघि पनि भने नि यो रोग
0: फेरि पनि चासो रह्यो मेरो
1: रोग नियन्त्रणमा चाहिँ धेरै सरकारवाला निकायहरूको चाहिँ यसमा कमन इफोर्टको कारणले गर्दाखेरि मात्रै रोग नियन्त्रण हुने हो, होइन? यसमा पशु सेवा विभाग, कृषि तथा पशु पक्षी विकास मन्त्रालयलाई एउटा सम्बन्धित मन्त्रालय भएर त्यसलाई चाहिँ एउटा जिम्मेवारी हामीले त लिनै पर्छ। तर यसमा चाहिँ सङ्घ प्रदेश स्थानीय तहहरूले चाहिँ एकदम कटिबद्ध रूपमा चाहिँ हामीले लागेको अवस्थामा यो रोगहरू हामीले नियन्त्रण गर्न सक्छौँ र सबै निकायले आफ्नो दायित्व किसानहरूलेदेखि सबै निकायहरूले चाहिँ आफ्नो दायित्व चाहिँ हामीलेबाट पन्छिने होइन भने यो रोग चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। मैले अझै पनि भने जस्तो मैले तपाईँलाई एउटा उदाहरण मात्रै दिन्छु, काठमाडौँको 3 जिल्लामा बर्ड फ्लू फैलिएको छ तर काठमाडौँको प्रदेश स्थित जिल्ला हाम्रो पशु सेवा कार्यालय छ त्यहाँ जम्मा 3 जनाको दरबन्दी छ
0: भनेको जनशक्तिको कुरा जोड्न खोज्नुभयो।
1: जनशक्ति चाहिँ एकदम रोग नियन्त्रण गर्ने जुन अथोरिटी हो प्रदेश स्थानीय तह होइन सँगसँग पर्याप्त मात्रामा जनशक्ति छैन, एउटा मुख्य कारण त्यो पनि हो। त्यो भए भएर अहिले हामी ओएनएमको चरणमा छौँ र प्राविधिक जनशक्ति कम्तीमा पशुधन किसानको जीविकोपार्जनको सुरक्षा के पशु के मान्छेको पोषणको सुरक्षा र पशु स्वास्थ्यका लागि भए पनि हामीले प्राविधिक जनशक्तिहरू थप्नुपर्ने अवस्था छ र यसमा गम्भीरताका साथ चाहिँ सबै स्थानीय तह प्रदेशले पनि लाग्न चाहिँ मैले अनुरोध गर्छु।
0: जुन अब अहिले चाहिँ कम्तीमा काठमाडौँ उपत्यका र काभ्रे जिल्लामा चाहिँ संक्रमण छ बाँकी भनेर भनिएको छ, ती क्षेत्रमा चाहिँ सरकार सरकारवाला निकाय र जो यहाँ सम्बन्धित किसानहरू हुनुहुन्छ व्यवसायको कुरा गर्ने भने पोल्ट्री फार्म कुखुराजन्य व्यवसाय गरिरहेको अवस्था छ, अब चाहिँ के गर्ने अबका जुन दिन बाँकीहरू छन् नि
1: व्यवसाय? अब हाम्रो बर्ड फ्लू रोग नियन्त्रण नियमावलीले के भन्छ भने रोग लागिसकेपछि अथवा त्यहाँ एकचोटि रोग लाग्यो र त्यहाँ विभागले नियन्त्रण गर्यो सबै नष्ट गर्यो होइन र त्यसपछि कम्तीमा 42 दिनसम्म त्यहाँ अर्को रोग नदेखिएको 42 दिनसम्म चाहिँ त्यहाँ कुनै पनि कुखुराहरू नराख्नु भनेर भन्छौँ, किनभने भाइरसहरू त्यहाँ हुनसक्छ र त्यो बेलासम्म नमरेको पनि हुनसक्छ।
0: कम्तीमा डेढ महिना
1: 42-45 दिनसम्म चाहिँ त्यहाँ नराख्ने भन्ने कुराहरू हुन्छ। त्यो भएर यो प्रोटोकललाई चाहिँ एक किसिमले फलो गर्नु पर्यो। र अर्को कुरो चाहिँ काठमाडौँ भनेको करिब करिब दैनिक चाहिँ 2-2.5 लाख केजी कुखुराको मासु खपत गर्ने एउटा ठुलो मार्केट पनि हो, त्यो मार्केट भा भएर अब अहिले केही किसानहरू अलिकति उपभोक्ताहरू पनि अलिकति त्रसित भइरहेको अवस्था छ। अस्तिको पनि एउटा हामीले रिपोर्ट हेर्दै थियौँ, त्यसमा 30-35% मासु बिक्री हुन चाहिँ कम भएको छ भन्ने छ।
0: कुखुराको जन्ने
1: मासुहरू चाहिँ यो अहिले अलिकति बढ्या पनि होला, तर बारम्बार चाहिँ पशुसेवा विभाग लगायतका आधिकारिक निकायहरूले चाहिँ मासु उपभोग गर्ने विषयमा चाहिँ जे निर्देशन दिन्छन् त्यो निर्देशनको पालन गरेर खाँदाखेरि मासु खाँदाखेरि चाहिँ त्यति असर गर्दैन। तर अब अहिले सायद यो बर्ड फ्लूको कारण पनि एउटा सेन्सिटिभिटीले गर्दा पनि हुन्छ। नेपाल सरकारले मासु पशु बस्ताला तथा मासु जाँच ऐनलाई कार्यान्वयन गर्ने भनेको छ। यदि यो कार्यान्वयन आइसकेको अवस्थामा अझै सहजै रूपमा चाहिँ हामी जस्ता प्राविधिकहरूले उपभोक्तालाई भन्न सक्ने अवस्था हुन्छ, त्यो मासु जाँच ऐन लागू हुँदा के हुन्छ भने त्यो पशु कहाँबाट आएको हो, त्यसको ट्रेसेबिलिटी, त्यसको ट्र्याकिङ गरिन्छ, कस्तो छ, स्वास्थ्य परीक्षण गर्छ पशु चिकित्सकले पशु वध गर्नुभन्दा अथवा पन्छी वध गर्नुभन्दा अगाडि र पछाडि, अनि बल्ल सबै कुराहरू ठिक छ भने मार्केटमा पठाउँछ। त्यो बेला यो 100% ठिक छ ल खानुस् भनेर चाहिँ भन्न सक्ने अवस्था छ। तर अहिले चाहिँ हामीले के गर्नु पऱ्यो भने मासु चाहिँ जहाँ हामीले किन्दैछौँ त्यो स्रोत के हो, त्यो कस्तो हो, होइन त्यो एरियामा चाहिँ मासु छ कि छैन एउटा त्यो पनि निक्योल गर्नु पऱ्यो। र यदि त्यहाँबाट मासु लिएर लिइसकेपछि मजासँग पकाएर चाहिँ खाने, हाम्रो कल्चरै छ, हामी धेरै काँचो मासु खाँदैनौँ, काँचो मासु त खानै भएन होइन, र पकाएर मजाले उमालेर खाँदाखेरि धेरै एकदम जोखिम चाहिँ सर्ने जोखिम न्यून हुन्छ। र अहिले पनि हाम्रो विश्वव्यापी डाटा हेर्नुहुन्छ भने अहिलेसम्म करिब 948 मात्रै बर्ड फ्लू चाहिँ मान्छेमा चाहिँ देखिरहेछ,
0: भनेको विश्वभरको
1: विश्वभरको 900 नेपालमा एकजना मात्रै हो यसमा यसबाट सङ्क्रमण भएको। तर अहिले विश्वव्यापी चासो र चिन्ताको वैज्ञानिक जगतमा चाहिँ के छ भने हिजो एभियन इन्फ्लुएन्जा, अहिले हामीले यसलाई एभियन इन्फ्लुएन्जा भन्छौँ, यही प्रजातिको हिजोको स्पेनिस फ्लूले चाहिँ करिब 5 करोड मान्छे मरेको थियो होइन, त्यसपछि आएर हङकङ फ्लू आयो होइन, एसियन फ्लू आयो त्यसले पनि 20-25 लाख मान्छेहरू चाहिँ मारेको थियो। र अहिलेको वैज्ञानिकहरूको अहिलेको चिन्ता र चासोको विषय के छ भने कुनै बेला यो रोगले अहिलेको बर्ड फ्लूले मान्छेबाट मान्छेमा सर्ने स्वरूप परिवर्तन त गर्दैन भन्ने चिन्ताको विषय छ। अहिलेसम्म मान्छेबाट मान्छेमा सरेको छैन, पशुबाट मात्रै मान्छेमा सरिरहेको छ, र यसले चाहिँ आफ्नो स्वरूप परिवर्तन गर्ने भएको भएर मान्छेबाट मान्छेमा सर्ने त्यो किसिमले आफ्नो स्वरूप परिवर्तन गर्यो भने यसले एउटा महाविश्व महामारीको रूपमा ल्याउन सक्छ भन्ने एउटा चिन्ता छ। र विश्व पशु स्वास्थ्य सङ्गठन र विश्व स्वास्थ्य सङ्गठनले पनि के भनिराखेको छ भने एभियन इन्फ्लुएन्जा, यो इन्फ्लुएन्जा वर्गको कुनै पनि एउटा भाइरसले संसारमा एउटा महामारी त ल्याउन त सक्छ, तर कति बेला ल्याउँछ र कुन बेला ल्याउँछ भनेर भन्न सकिने अवस्था छैन भनेको छ। त्यही भएर चाहिँ एउटा संसारको एउटा दायित्व के छ भने संसारका सबै राष्ट्रको दायित्व अहिले के हो भने रोगको छिटो नियन्त्रण गर्ने र अरू स्पेसिसमा त्यसलाई चाहिँ जान नदिने, बङ्गुर, जङ्गली जनावरहरू होइन, अथवा चाहिँ चितुवाहरू धेरै ठाउँमा फैलिरहेको छ नि, त्यहाँ जान नदिने, त्यहाँ जान नदियो भने यसको म्युटेसनहरू चाहिँ अलिकति कम गर्न सकिन्छ, क्रस स्पेसिसको म्युटेसनलाई कम गर्न सकिन्छ र रोगलाई नियन्त्रणमा ल्याउन सकिन्छ भन्ने यो अवधारणा अनुसार चाहिँ विश्व जगत नै चलिरहेको छ अहिले।
0: कुराकानीमा हुनुहुन्छ डाक्टर मनोज कुमार साई, यहीँनिर मैले चासो राखेँ तपाईँको भान्सामा जहाँनिर अहिले बर्ड फ्लूको सङ्क्रमण फैलिएको छ भनेर उपभोक्ताहरूले सुनिरहनु भएको छ, किसानहरू चाहिँ मर्कामा परिरहेको अवस्था छ, कुखुराको मासु र कुखुराको चाहिँ अन्डा तपाईँको भान्सामा अहिले उपयोगमा छ कि छैन?
1: अहिले हामीले जस्तो मेरो कुरा गर्नुहुन्छ भने म गोकर्णेश्वरमा बस्छु है काठमाडौँको, त्यहाँ चाहिँ वरिपरि बर्ड फ्लूको सङ्क्रमण देखिएपछि पछिल्लो समयमा केही दिन हामीले बन्द गरेका थियौँ, तर अहिले हामीले मजाले पकाएर चाहिँ खाने गरेको चाहिँ अवस्था छ,
0: खान सकिन्छ
1: मजाले खान सकिन्छ। बिचमा घरको अरू परिवारलाई पनि सम्झाउन चाहिँ अलिकति अप्ठ्यारो भएको थियो, ल बर्ड फ्लू फैलिरहेछ हामीले सर्यो भने के गर्ने भन्ने, तर अहिले जहाँबाट मैले मासु लिएर आउँछु एउटा मात्रै मासु पसल छ मैले सधैँ किन्ने गरेको, त्यो मासु पसलमा बारम्बार चाहिँ मैले सोध्छु यो कुखुरा कहाँबाट आएको, तपाईँले यहाँ चाहिँ किन चाहिँ यसरी अलिकति व्यवस्थितसँग काट्नु भएको छैन भने यसरी काट्नुहोस् भनेर भन्छौँ हामीले होइन, अनि यो चाहिँ तपाईँले भेटनरी सर्टिफिकेट भएको कुखुरा ल्याएको हो कि होइन, डक्टरले चेक गरेर भेटनरी सर्टिफिकेट सहितको कुखुरा छ कि छैन देखाउनुहोस् भन्छु मैले कहिलेकाहीँ। त्यो सबै कुरा भेरिफाई गरिसकेपछि बल्ल ल ल म मासु खान्छु भनेर चाहिँ मैले मासु किन्ने गरेको छु अहिले।
0: त्यो सबै उपभोक्तासँग चाहिँ त्यस्तो पहुँच होला, त्यस्तो चाहिँ क्षमता होला।
1: अब यो जनचेतनाको कुरा पनि हो, हामीले मासु भन्ने कुराहरू चाहिँ के हो भने मासुलाई व्यवस्थित रूपमा हामीले स्टोर गरेनौँ, त्यसलाई व्यवस्थित रूपमा काटेनौँ, व्यवस्थित रूपमा चाहिँ काट्ने मान्छेले काट्दिएन, फोहोर हिसाबले काटिदियो भने मासुले प्रोटिन मात्रै दिँदैन, त्यस्तो फोहोर मासुले ब्याक्टेरिया भाइरसहरू पनि दिनसक्छ। त्यो भए भएर आफूले किन्ने ठाउँमा कम्तीमा यो उपभोक्ताको अधिकार हो, त्यहाँ मैले त्यहाँबाट मासु किनेर खाँदैछु भने पैसा तिरेर मासु खाँदैछु नि, र त्यो पसललाई के भन्न पऱ्यो भने तँलाई सरसफाइ यसको स्रोतको निर्कुल गर्न पऱ्यो, हेर्न पऱ्यो, त्यहाँ सोध्ने खोज्ने, यो त उपभोक्ताको अधिकारको कुरा हो नि। त्यो भएर तपाईँको यो रेडियो मार्फत मैले के आग्रह गर्छु भने तपाईँ यदि मासु पसलमा जाँदै हुनुहुन्छ भने त्यो कसरी काट्या छ, के गरिराखेको छ, कहाँबाट मासु ल्याइराखेको छ, यो सबै कुराहरू सोध्ने खोज्ने हामी सबै उपभोक्ताको अधिकार हो। त्यो सोध्ने ल ठिक छ भन्ने लाग्यो भने लिएर आउने, पकाएर खाने, मजाले उमालेर खाने, सुरक्षित तरिकाले खाने, एनिमल प्रोटिन त चाहिन्छ नि स्वास्थ्यको लागि।
0: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। बर्ड फ्लूबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाहीसँग गरिएको थप कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
2: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ, चाहे त्यो गाडीमा होस् या पैदल।
3: त्यसका लागि सडकका पनि नियम हुन्छन्, पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ।
2: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्।
3: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी, सडकमा यात्रीले भोग्नु पर्ने समस्या र तिनको समाधान।
2: कार्यक्रम सडक र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
3: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
2: कार्यक्रम सडक र सवारी।

0: दमकल एम्बुलेन्सको फोन नम्बर जुनसुकै समयमा पनि चाहिन सक्छ। कण्ठ पारौँ वा सबैले देख्ने ठाउँमा राखौँ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: क्लासिक टेकको 16th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो। बजेट र प्याकेज तपाईँकै रोजाइको। अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
3: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
4: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
3: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
4: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
5: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क।
2: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ। आज हामीले बर्ड फ्लू संक्रमण रोकथामका प्रयास अनि अर्थतन्त्रमा परेको प्रभावबारे कुराकानी गरिरहेका छौँ। कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। अहिले बर्ड फ्लूबाट पोल्ट्री व्यवसाय र यसमा संलग्न क्षेत्रमा कस्तो प्रभाव परेको छ त?
3: नेपालको पोल्ट्री व्यवसाय भनेको करिब करिब अत्याधुनिक आधुनिक व्यावसायिक एउटा व्यवसाय हो र यसले पोल्ट्री व्यवसायबाट मात्रै करिब करिब 45% जतिको मासु पोल्ट्रीबाट मात्रै आउँछ, कुखुराबाट मात्रै आउने गरेका छ र अहिलेको अन्डाको उपलब्धता पनि एकदम बढ्या छ। त्यो मैले भन्न खोजेको के हो भने यो यसरी अगाडि फस्टाएको व्यवसायले लाई यो बर्ड फ्लूले त असर पारेकै छ। यसले 2000 ठाउँमा जस्तो एउटा किसानको मनोबल मा चाहिँ यसको पहिलो असर छ। त्यसपछि उसले यो आर्थिक अवस्थाले चाहिँ जुन रिभाइभ धेरै किसानहरूले त बैङ्कबाट लाखौँ करोडौँको लोन लिएर काम गरिराख्नु भएको छ। बर्ड फ्लू देख्ने बित्तिकै केही समय हामीले चाहिँ प्रोडक्सन गर्नै पाइँदैन है, लिस्ट मात्रै राख्यौँ भने पनि हामीले लगभग अब 3-4 महिना 4-5 महिनापछि हामीले त्यसको उत्पादन लिने हो। ब्रोइलर पाल्यो भने लगभग 45 दिन 35-45 दिनपछि हामीले त्यसको उत्पादन लिने हो। त्यो बेलासम्म चाहिँ उसको आय नै बन्द हुने अवस्था भएपछि रोजगारीमा पनि समस्या गऱ्यो र एउटा बैङ्किङ प्रणालीमा पनि सन्तुलन ल्याउनको लागि जो ऋणीहरू हुनुहुन्छ पालक हुनुहुन्छ उहाँलाई समस्या पनि पारेको छ। तर बर्ड फ्लूमा किसान मात्रै छैन यसमा चाहिँ यसको मर्कामा, यसको त एउटा श्रृङ्खला

0: त्यसपछि दाना अन्डा अहिलेसम्म हेर्दाखेरि कति करिब 77 करोड जतिको बराबरको चाहिँ आर्थिक नोक्सान प्रत्यक्ष भनेका छौँ। तर यसले पार्ने पेरिफेर अरू चाहिँ वरिपरिको चाहिँ क्षेत्रमा पार्ने जुन समस्या छ अप्रत्यक्ष रोजगारीको समस्यादेखि लिएर इकोनोमिक लसको कुराहरू चाहिँ अलिकति व्यापक नै छ जस्तो लाग्छ मलाई।
1: भनेको जोखिम पनि छ, आर्थिक एउटा चाहिँ चेन भन्नुभयो चक्र, त्यसमा चाहिँ पार्ने प्रभाव पनि छ। पोल्ट्री व्यवसायसँग जोडिएको कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही, उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। एउटा चाहिँ एक्ज्याक्ट तथ्य तथ्याङ्क चाहिँ बाँकी छ के छ कस्तो छ प्रभाव भनेर विश्लेषण गर्न अहिले सकिरहेका छैनौँ भनेर तपाईँले भन्नुभयो। यही अब क्षति गर्नु पर्यो, बर्ड फ्लू देखियो अथवा फार्ममा चाहिँ कुखुराहरू मरे
0: नष्ट,
1: किसानले त्यसलाई नष्ट गर्नुपर्ने अवस्थामा चाहिँ किसानले भन्न सक्छ मेरोमा चाहिँ रोग देखियो यस्तो भयो अब नष्ट गर्नु पर्यो भनेर सहजै भन्न सक्छन् किसान जो व्यवसाय आबद्ध हुनुहुन्छ।
0: अब यो बाध्यता पनि हो, यो राज्यप्रतिको आफ्नो दायित्व पनि हो अहिले किसानको, किनभने रोग देखिसकेपछि ऊ आफू त आफूलाई त असर गर्छ गर्छ, उसले अरू किसानका लागि पनि उसले चाहिँ भनिदिनुपर्ने रिपोर्टिङ गर्नुपर्ने हुनसक्छ। र अहिले किसानहरूले के पनि अलि सहजीकरण के गरिदिनु भएको छ भने रोग देख्ने बित्तिकै खबर चाहिँ गर्ने गर्नु भएको छ। त्योसँग जोडिएको क्षतिपूर्तिले पनि अलिकति उहाँहरूलाई चाहिँ एक किसिमले त्यो रिपोर्टिङ गर्नलाई चाहिँ सहयोग गरे हुनसक्छ। अहिले मजाले किसानहरूले चाहिँ सहयोग यसमा रोग नियन्त्रणमा खबर गर्ने, चेक गराउने अनि नष्ट गर्ने कुराहरूमा एकदम उहाँहरूले सहयोग गरिराखेका
1: हुन्छ। यो भनेको यसतर्फको पाटो चाहिँ चेतना बढ्दो नै छ भनेर बुझ्न सक्यो
0: एकदम।
1: यसको अर्को एउटा चाहिँ पाटो हेरौँ, कुखुरा र कुखुराजन वस्तु नष्ट गर्दै गर्दाखेरि जुन रोगको चाहिँ निवारणको चाहिँ मापदण्डभित्र पर्यो, अन्य अन्य क्षेत्र यही मासु मासुजन्यको चाहिँ राँगाको मासुको भाउ बढ्यो, खसीको मासुको चाहिँ भाउ बढ्यो, बजारमा अन्डाको चाहिँ भाव घट्यो, यो एउटा असन्तुलन छ नि, यसलाई सरकार र जिम्मेवार निकायहरूले हेरेका छन् कि छैनन्, यसो हुनुहुन्छ कि हुँदैन, तपाईँलाई के लाग्छ? मैले तपाईँको विचार चाहिँ जान्नु।
0: यो एउटा हामी खुला अर्थतन्त्रमा छौँ है, बजारमा के जहिले पनि के हुन्छ भने जे विषयको चाहिँ डिमान्ड बढी हुन्छ त्यसको सप्लाई कम हुँदा चाहिँ त्यसमा प्राइस चाहिँ मूल्य वृद्धि हुने कुराहरू स्वाभाविक नै हुन्छ। अब अहिले के भएको छ भने मैले अघि तपाईँले भने 45% हिस्सा पोल्ट्रीको थियो, कुखुराको मासुको थियो, अब त्यो चाहिँ अलिकति सङ्कुचन भएर केही किसानहरूले केही उपभोक्ताहरूले त्यो नकिन्दाखेरि डिमान्ड चाहिँ बाख्राको बढ्यो, तर बाख्राको उत्पादन त सीमित छ नि त, त्यो भएर अहिले किसानले पनि अलिकति बढीमा बेच्न खोज्ने र मासु पसलहरूले पनि अलिकति बढी मूल्य लिएर स्वाभाविक रूपमा छ। तर यसलाई पनि हामीले यो उपभोक्ता संरक्षण विभागसँग मिलेर यो नियन्त्रण प्रणालीमा जो बढी फाइदा खाने हामी जो बिचको मान्छे मिडल म्यानहरू भनेर भन्छौँ उहाँहरूलाई एउटा प्राइसको ट्र्याकिङ गरेर किसानबाट चाहिँ कति किन्यो, ढुवानीमा कति खर्च भयो र ढुवानी गर्दाका बगत वेट लस उसको कति भयो र फाइनल मूल्य चाहिँ यति हुन पर्थ्यो र त्योभन्दा चाहिँ बढी चाहिँ 20%भन्दा बढी लिएको छ भन्ने किसिमले ट्र्याकिङ मेकानिजम चाहिँ हामीले बनाउँदैछौँ। त्यो बन्यो भने उपभोक्ताले चाहिँ सही मूल्य चाहिँ पाउँछन्।
1: यो भनेको चाहिँ बजार सन्तुलनको कुरा जोड्दाखेरि सङ्क्रमणजन्य महामारी रोग पशुपक्षीमा चाहिँ लाग्दाखेरिको कुरा भयो। एउटा चाहिँ चासोको विषय छ कि बर्ड फ्लू चाहिँ देखा पर्यो, तर बर्ड फ्लू देखा परेपछि भयो चाहिँ के भन्दा हाम्रो यो नजिकमा चाहिँ जुन सदर चिडियाखाना छ केही पक्षी र जङ्गली जनावर त्यहाँ चाहिँ मरे, काठमाडौँको किर्तिपुर सुरुवाती जुन सङ्क्रमणको एउटा स्थल त्यहाँनिर पनि मरे, दोष चाहिँ कागले पायो र चर्चा पनि बढी कागले चाहिँ किन दोष पायो भन्ने एउटा चासो रह्यो मेरो।
0: यो रोग फैलाउने धेरै कारणहरूमध्ये भन्दैछु मैले एउटा कारण काग पनि देख्या भएर त्यो एउटा त्यसलाई यसरी पनि के गर्न सकिन्छ भने अहिले हामीले सामाजिक सञ्जालमा आएको हाम्रो इपिडेमियोलोजिकल इन्भेस्टिगेसनमा आएको तथ्याङ्कले पनि के हुन्छ के देखिरहेछ भने जस्तो चिडियाखानाकै कुरा गर्दाखेरि जहाँ रुख छ चिडियाखानामा एउटा ठुलो रुख छ त्यो हाम्रो इपिडेमियोलोजिकल इन्भेस्टिगेसनको टिमले के भनेको छ भने त्यो रुखको मुनि जहाँ चाहिँ त्यो केजहरू राखेको छ नि चराको हो जहाँ त्यो बिस्ता दिशा चाहिँ कागको निस्किने ठाउँ छ त्यहाँ चाहिँ पहिलो सङ्क्रमण भएको छ कि एउटा त्यो कारणले भन्या होला। अर्को कारण चाहिँ पन्छी मर्यो कुखुरा मर्यो तर किसानले चाहिँ अघि मैले भने जस्तो खोलामा फालिदियो बाहिर कतै फालिदियो भने त्यहाँ काग आएर चाहिँ खाइराखेको छ र त्यो काग त उडेर जान्छ
1: भनेको रोगलाई चाहिँ
0: फैलाउने एउटा कारण भएर एउटा त्यो कारण हुनसक्छ। तर त्यो भने जस्तो

0: काग मात्रै एउटा कारण होइन, जस्तो पशु ढुवानी रोगी पशुहरू पन्छीहरूको चाहिँ ढुवानी भएको हुनसक्छ, होइन सङ्क्रमित क्षेत्रबाट सङ्क्रमित फार्मबाटै त्यो दानाहरू चाहिँ ओसार प्रसार गरेको हुनसक्छ। जस्तो दाना ढुवानी गर्दाखेरि एउटै गाडीले सङ्क्रमित फार्ममा पनि झुकिएर ढुवानी गरिदियो र त्यसपछि फेरि त्यहाँ मध्येको आधा बोरा चाहिँ अर्कोमा लिएर चाहिँ झारिदियो,
1: भनेको त्यो बिचमा संक्रमणका
0: काम भएनन् भने त्यसरी पनि चाहिँ सर्या हुनसक्छ होइन। अर्को यो विशेष गरेर मोमेन्टको यो पशुपङ्क्षी जन्य पदार्थको ढुवानीको विषयमाले पनि एउटा काग जस्तै अर्को कारण त्यो पनि हुनसक्छ,
1: भनेको धेरै चाहिँ
0: रिस्क फ्याक्टरहरू यिनीहरू चाहिँ
1: धेरै चाहिँ छन् यो फैलाउने
0: फैलाउने तत्त्व। अहिले कागको सङ्ख्या जस्तो ठाउँ ठाउँमा मरिराखेका भएर पनि कागहरू किर्तिपुरमा होइन चिडियाखाना काभ्रेहरूमा काभ्रेमा धेरै यो एमबिसीहरूमा पनि मरिराखेका भएर कागमा सङ्क्रमण चाहिँ अलि अत्याधिक भयो र जहाँ जहाँ काग जान्छ त्यहाँ सङ्क्रमण त्यो यदि पन्छीहरूमा चाहिँ त्यस्तो भए रहेछ भने सङ्क्रमण हुने सम्भावना त बढ्यो नि।
1: बर्ड फ्लू सङ्क्रमण, यसको जोखिम, सावधानी र अर्थतन्त्रमा परेको प्रभावबारे आजको कुराकानीमा हामीसँग हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। तपाईँले भने जस्तै कारणहरू चाहिँ धेरै हुन सक्छन्। भाइरस र ब्याक्टेरिया फैलिनका लागि चाहिँ तापक्रम आर्द्रता उपयुक्त हुन्छ भनेर चाहिँ भनिन्छ, तर तपाईँले 40 देश विश्वका चाहिँ 40 देशमा चाहिँ बर्ड फ्लूको सङ्क्रमण छ भनेर भन्नुभयो, सँगसँगै जोड्नुभयो अन्टार्क्टिकामा पनि यो चाहिँ छ भनेर, त्यो जुन चिसो ठाउँ हो सदाबहार हिउँ जम्ने ठाउँ भनेर बुझ्न सकिन्छ। यो तापक्रम र आर्द्रता मौसम अनुकूल हुने कुराहरू चाहिँ कसरी सम्बन्धित छन्?
0: हामीले सामान्यतया बर्ड फ्लूको के छ भने यो पहिलेको आर्टिकलहरूले अब साइन्टिफिक जर्नलहरूले के भन्छ भने अलिकति तापक्रम बढ्दै जाँदाखेरि कम हुन्छ होइन भन्ने छ, तर अहिले चाहिँ के भयो भने तापक्रम बढ्दै जाँदाखेरि अहिले त हामी यो तापक्रम बढेकै
1: उच्च भएको ठाउँमा छौँ,
0: उच्च भएको ठाउँमा पनि अहिले चाहिँ देखिरहेछ। यसको मतलब भाइरसले केही न केही आफूलाई आफ्नो वरिपरिको तापक्रमसँग एडजस्ट गर्ने अनुकूलन गर्ने, जस्तो गर्मी तराईको क्षेत्रमा पनि देखिरहेछ, अन्टार्क्टिकामा पनि देखिरहेछ होइन, त्यो माइनस फ्रोजनमा पनि देखिरहेछ, त्यहाँ पनि धेरै पन्छीहरू चाहिँ मरिराखेको छ भनेपछि अब यसले चाहिँ आफूलाई बिस्तारै एक्लेमेटलाइजेसन के भन्छ यसलाई आफ्नो वरिपरिको पर्यावरणसँग यसले आफूलाई स्ट्रङ बनाउँदैछ भन्ने चाहिँ बुझ्नुपर्छ यो तापक्रममा।
1: यसै विषयको चाहिँ एउटा अध्ययन हेर्दाखेरि मैले 10 डिग्री सेल्सियस र त्यसको आसपासको चाहिँ तापक्रम र आर्द्रतामा चाहिँ बर्ड फ्लू र यसका चाहिँ भाइरसहरू रहन्छन् भन्ने चाहिँ थियो, तर अहिले त्यो अवस्था रहेन
0: होइन। अब यस्तो पनि छ, त्यो अवस्थामा के हुन्छ भने जो त्यो तापक्रममा जब भाइरसको दुई कारणले हुन्छ, एउटा भाइरस पक्षी अथवा पशुमा जान्छ केही लक्षण देखाउँछ र कुनै चाहिँ पन्छीहरूमा यसको लक्षणहरू नै देखिँदैन, जस्तो हाँसमा नदेखिन सक्छ, केही अरू वन्यजन्तु चराहरूमा त्यसको लक्षण त्यो त क्यारियर भइराख्ने भयो। बाहिरी टेम्परेचर चाहिँ कम भए पनि ऊ भित्र हुँदाखेरि त त्यो टेम्परेचर के हुन्छ त बढी टेम्परेचरमै रहने भयो नि त, त्यो एउटा फ्याक्टर चाहिँ हुनसक्छ।
1: हो, तपाईँले भने जस्तै पक्षीमा चाहिँ बर्ड फ्लूका कारण 7% जस्तो क्षति चाहिँ छ। बर्ड फ्लू रोग नियन्त्रण नियमावली अघि तपाईँले भनिरहनु भएको छ, रोग फैलिएपछि नियन्त्रणको काम गर्न चाहिँ लगभग नष्ट नै सबै जसो चाहिँ नष्ट गर्ने भनेर चाहिँ भनियो। सङ्क्रमित पक्षी मात्रै चाहिँ मारिँदैन, त्यससँग चाहिँ जोडिएका अरू अवयवहरू पनि त्यहाँ चाहिँ नष्ट गर्ने गरिन्छ। यो सबै नष्ट गर्नुपर्ने कारणै अब फेरि त्यो क्षेत्रमा चाहिँ रोग नआओस् नफैलियोस् भनेर चाहिँ गर्नुपर्ने हो कि यो मापदण्ड नै यस्तै हो, यो कि यो चाहिँ के हो?
0: होइन, यो विश्वव्यापी रूपमा नै विश्व पशु स्वास्थ्य सङ्गठनले सिफारिस गरेको मापदण्ड हो,
1: भनेको हामीले मात्रै दुईटा कारण खोजेको चाहिँ होइन।
0: होइन, दुईटा कारणले, एउटा कारणले अहिले कुनै पनि देशमा देखिएको एउटा रोग त्यो संसारका लागि थ्रेट हुनसक्छ,
1: ए विश्वव्यापी चुनौतीको
0: विश्वव्यापी चुनौती हुनसक्छ। दोस्रो भनेको त्यो फार्ममा देखिसकेपछि वरिपरिको फार्मलाई पनि बचाउनु पर्यो। त्यसो भनेको यो अलि जुनोटिक नेचरको भाव भएर मान्छेमा पनि सर्ने भाव भएर र भोलि अहिले मान्छेमा सरेर भोलि त्यो किसिमको खतरा नहोस्। फर इक्जाम्पल तपाईँले मैले भन्छु, हिजो कोभिडमा कोभिड-19 मृत्युदर कति 4-5% रेन्जमा थियो होइन, तर अहिले यसको मान्छेमा जुन बर्ड फ्लू देखिरहेछ मान्छेमा देखिसकेपछि करिब 50% मृत्युदर छ। अहिलेको संसारको डर भनेको नै त्यही हो, बर्ड फ्लू अहिलेसम्म मान्छेमा एकदम कम देखिरहेको छ तर जहाँ देखिरहेको छ त्यहाँ करिब 50% मान्छेहरू चाहिँ मरिरहेको छ। भनेको भोलि यदि यो बर्ड फ्लूले हिजो कोभिड जसरी चाहिँ मान्छेबाट मान्छेमा सर्यो नि त्यो स्वरूपमा चाहिँ बर्ड फ्लू परिवर्तन हुने हो भने संसारमा चाहिँ धेरै मान्छेहरू चाहिँ मर्न सक्छन् र त्यो मर्नबाट बचाउनको लागि पनि बर्ड फ्लूलाई जहाँ देखिन्छ त्यही ठाउँमा नियन्त्रण गरिहाल भनेर त्यसरी नष्ट गर्ने प्रविधि चाहिँ अपनाइएको. त्यसमा हामीले के नष्ट मात्रै गर्दैनौँ, त्यहाँ पन्छी नष्ट गर्छौँ, त्यसको चाहिँ सुलीहरूदेखि लिएर सबैलाई निसङ्क्रमण गर्छौँ, त्यहाँ प्रयोग भएका दानाहरू होइन सोत्तरहरू त्यहाँ वरिपरिको इन्भाइरोमेन्ट सबैलाई हामीले स्प्रे गर्ने डिसइन्फेक्सन गर्ने कामहरू चाहिँ त्यो हिसाबले चाहिँ गर्नु पर्या हो. जस्तो तपाईँले यसमा चाहिँ म एउटा कुरा जोडिहालौँ. 2014 थाइल्यान्डमा चाहिँ यो बर्ड फ्लू देखिसकेपछि त्यहाँको इकोनोमिक लस कति थियो भने त्यहाँको टोटल जिडिपीको 15% चाहिँ आर्थिक नोक्सानी भएको थियो कि.
1: त्यति धेरै
0: त्यो किन चाहिँ उसले गर्यो भने ऊ त उसको इन्टरनेसनल ट्रेड नै रोकियो. कुखुराको मासु अन्डा सबैभन्दा अलिकति धेरै सप्लाई गर्ने चाहिँ मध्येमा थाइल्यान्ड पनि पर्छ. र यदि रोग त्यहाँ रहिरहने भने ऊ त उसको निर्यात त अर्बौँको चाहिँ इकोनोमिक लस हुने भयो. त्यो भएर उसले चाहिँ के गर्यो भने करिब 15% चाहिँ उसले रोग नियन्त्रणमा मात्रै खर्च गरेको छ टोटल जिडिपीको. त्यो भएर यसले चाहिँ पार्ने आर्थिक नोक्सानीले बेलैमा नियन्त्रण, जस्तो अहिले हामीले यहाँ बर्ड फ्लू देखिरहँदाखेरि पशु के अरे यो कुखुरा जन्ने कुनै पनि चिजहरू हामीले एक्सपोर्टै गर्न सक्दैनौँ. त्यो भएर आर्थिक हिसाबले पनि किसानको समृद्धिका लागि पनि हामीले बर्ड फ्लू रोग चाहिँ त्यसरी नियन्त्रण गर्नु पर्यो.
1: भनेपछि हाम्रो सीमा क्षेत्र जुन अब अलि धेरै कारोबार हुने क्षेत्र आवत जावत चहल पहल हुने चाहिँ भारत, हाम्रोमा चाहिँ सङ्क्रमण देखिँदाखेरि उतातिर पर्ने प्रभाव र उता हुँदाखेरि यता पर्ने प्रभाव, यसको चाहिँ अलि पाटो नियन्त्रणमा अथवा यो नहोस् है भन्नका लागि त्यस्तो केही छ एकदम चुस्त दुरुस्त संयन्त्र?
0: अब यसमा चाहिँ के छ भने अब अहिले जति पनि हामी कहाँ रोगहरू देखिएको छ, सुरुमा देखिने रोग यो तराई जिल्लाहरूबाट नै सुरु भइरहेको छ होइन. चाइनामा त त्यति धेरै हाम्रो पशुपन्छीको धेरै व्यापार छैन, तर भारतमा पनि त्यो खुल्ला नाकाको कारणले एक किसिमले समस्या भइरहेको छ होइन. अब यो कहिलेकाहीँ नेपालमा करिब करिब इन्डेमिक भन्छौँ हामीले, यहाँको स्थानीय जस्तो भइसक्यो बर्ड फ्लू. इन्डियामा पनि त्यही अवस्थामा छ, त्यहाँकै जस्तो भइसक्यो. त्यो भएर तर रोगहरू चाहिँ बेला बेला रोग नदेखिनको लागि एउटा बलियो मेकानिजमहरू इन्डिया र नेपालको बोर्डरहरूमा त्यो ट्रान्स बोर्डरहरूमा चाहिँ अवैध कारोबारहरू जो हुनसक्छ ती कारोबारहरू बन्द गर्ने कामहरू चाहिँ हामीले गर्न सक्यौँ. सुरक्षा निकाय भन्सार पशुका क्वारेन्टाइन कार्यालयहरू सबै मिलेर भने एक किसिमले न्यूनीकरण चाहिँ उताबाट यहाँ आउने रोगको न्यूनीकरण चाहिँ गर्न सकिन्छ.
1: डाक्टर मनोज कुमार साई यो कुराकानीमा हामीसँग हुनुहुन्छ. फार्म वा घरपालुवा पशुपक्षीमा चाहिँ बर्ड फ्लूको शङ्का लाग्यो भने सम्बन्धित धनी भनौँ, सम्बन्धित व्यवसायी भनौँ, सम्बन्धित किसान भनौँ, उहाँहरूले तत्कालै चाहिँ कहाँ सम्पर्क गर्ने, कसरी सम्पर्क गर्ने, त्यस्तो अहिले चाहिँ चेन के छ तपाईँले अघि?
0: अहिले त्यहाँ रोग देखिन बित्तिकै सुरुमा त्यहाँ हरेक स्थानीय तहमा पशु सेवा कार्यालयहरू छ, पशु सेवा शाखा छ, त्यहाँ गर्न पर्यो. अरू त्योभन्दा पनि नजिक चाहिँ प्रदेशका चाहिँ पशु सेवा कार्यालयहरू भेट्ने अस्पतालहरू छ भने त्यहाँ गर्नु पर्यो होइन. र यो रोगलाई हामीले नोटिफाइबल रोग भन्छौँ, देखिन बित्तिकै खबर गर्नुपर्ने, नजिकको कुनै पशु चिकित्सक प्राइभेट निजी क्षेत्रमै काम गर्ने पशु चिकित्सक छ भने नि उहाँलाई पनि खबर गर्नु पर्यो होइन. जसलाई जति सक्दो छिटो माध्यमबाट पशु स्वास्थ्यसँग जोडिएका जति निकाय अथवा चाहिँ जिम्मेवार जनशक्तिहरू हुन्छ उहाँहरूलाई चाहिँ खबर गरियो भने त्यो रोग चाहिँ त्यहाँ नियन्त्रण र त्यो वरिपरिको नियन्त्रण गर्न चाहिँ सजिलो हुन्छ.
1: भनेपछि यो भनेको किसानले पाउने राहतसँग क्षतिपूर्तिसँग पनि जोडिएको छ होइन त? उसो हो भने किसानले पाउने राहत वा क्षतिपूर्तिको चाहिँ सरकारी व्यवस्था त्यस्तो मापदण्ड र अहिले जो किसान पीडित हुनुहुन्छ त्यहाँनिरको चाहिँ केही पहल भइरहेको देख्नुहुन्छ अथवा गर्नुभएको छ?
0: अहिले अर्थ मन्त्रालयबाट क्षतिपूर्तिको लागि करिब 52 करोड बराबरको रकम पनि विनियोजन भइसकेको छ र विभागले यसमा राम्रो वर्कआउट गरिराखेको छ र बिस्तारै जति यहाँ भुक्तानीको लागि आउँछ विभागले यसलाई अगाडि बढाउँदै जान्छ. त्यो प्रक्रिया चाहिँ करिब करिब अब सुरु हुन्छ, त्यो राहत वितरणको प्रक्रिया चाहिँ
1: अबका दिनमा चाहिँ सुरु हुन्छ.
0: पैसा आइसकेका छ र किसानहरूबाट त्यो बिल भरपाईहरू पेस हुने क्रम पनि जारी छ. त्यो आउन बित्तिकै पशु विभागले यो पैसा चाहिँ रिलिज गर्छ.
1: एउटा उदाहरणका रूपमा लिने हो भने तपाईँ चाहिँ पोल्ट्री व्यवसायी अहिलेको हकमा तपाईँको चाहिँ करोडौँको चाहिँ एउटा फार्ममा कुखुरा र कुखुरा जन्ने वस्तु चाहिँ नष्ट भयो
0: हजुर.
1: अब तपाईँले राहत बुझ्दै हुनुहुन्छ, कति सन्तुष्ट हुनुहुन्छ, कति पर्याप्त हुन्छ यो सरकारले दिने राहत?
0: अहिले टोटल जति उसको नष्ट गरियो त्यसको चाहिँ 75% बराबरको राहत चाहिँ नेपाल सरकारले दिन्छ होइन, यो भनेको कम्पेन्सेसन हो, यो भनेको अब उसलाई चाहिँ परेको प्रभाव, तर उसलाई रिभाइभ हुनलाई त्योभन्दा बढी पैसा लाग्न सक्छ फेरि चाहिँ बिजनेस सुरु गर्नको लागि, तर राज्यले यति भए पनि एक किसिमले सहयोग गरेको उसलाई किसानलाई भन्ने बुझ्छु है मैले त।
1: उसो भए अब यस्ता चाहिँ भविष्यमा महामारी नआउन्, तपाईँले अघि जनस्वास्थ्यसँग पनि जोडिएको एकदमै चासोको चाहिँ यो बर्ड फ्लू सङ्क्रमण हो भनेर भन्नुभयो, यस्तै सङ्क्रमण विगतमा अरू रोगहरू पनि देखिएका थिए, अहिले पनि अफ्रिकन स्वाइन फ्लू
0: दबाई अफ्रिकन स्वाइन फ्लू
1: फिभर त्यो चाहिँ सुँगुर बुङ्गुरमा लाग्ने त्यो पनि देखिएको छ, यस्ताहरू चाहिँ छन्। हामी चाहिँ बायो सेक्युरिटी जैविक सुरक्षाका विधि भनेर चाहिँ भनिरहेका छौँ, यो आउनै नदिने वा अथवा दीर्घकालमा चाहिँ अलिकति धेरै छिटै समाधान गर्ने गरी नीति हुनुपर्छ, कस्तो गर्नुपर्छ, के अलिकति दीर्घकालीन हामीले गर्नुपर्ने काम चाहिँ के हो?
0: मैले तिनवटा कुरा जहिले पनि भन्ने गरेको हुन्छु, यसको किसानको पशुधनको सुरक्षाको लागि र जनस्वास्थ्य संरक्षणको लागि हामीले तिनवटा कुरा गर्नुपर्नेछ। 55 सालदेखि हाम्रा ऐनहरूमा कुनै पनि सुधार गरिसकेका छैनौँ, ती ऐनहरूलाई नयाँ ल्याउने, त्यसलाई त्यहाँ एमेन्डमेन्ट गर्ने गरेर एउटा कानुनी पुनर्संरचना गर्नुपर्ने एउटा आवश्यकता छ। अर्को चाहिँ रोग नियन्त्रणसँग सम्बन्धित सरकारी संयन्त्रहरूको पुनर्संरचना गर्ने, त्यहाँ पर्याप्त जनशक्तिको उपलब्धता चाहिँ बढाउने, कतै रोग देखियो भने त्यो रोग के हो भनेर चाहिँ पहिला छिटो पत्ता लगाउने एउटा विधि, त्यसपछि प्रयोगशालाहरूमा ल्याउने, प्रयोगशालाहरूको पनि एक्सेस चाहिँ बढाउनु पर्ने जरुरी छ। पहिला यो रोग यो हो भनेर थाहा पाएपछि पो नियन्त्रणको प्रक्रिया सुरु हुन्छ होइन, त्यो भएर जति सक्दो किसानको गोठको नजिक प्रयोगशालाको बढाउनु पर्ने चाहिँ एउटा आवश्यक छ। अर्को कुरो, नेपालमा जनशक्ति जो यो पशु चिकित्सा पशु स्वास्थ्य क्षेत्रतिरको जनशक्ति हो, त्यो जनशक्तिको एक किसिमले उत्पादन पनि बढाउनु पर्नेछ, अर्को कुरो क्वालिटी उत्पादन बढाउनु पर्नेछ कि क्वालिफाइड कम्पिटेन्ट भेटनेरी डक्टरहरू प्राविधिकहरू चाहिँ उत्पादन गर्नुपर्नेछ। त्यसको लागि अब अहिले अलिकति हाम्रो यो शिक्षा क्षेत्रमा भेटनेरी एजुकेसनमा चाहिँ लगानी पर्याप्त छैन, निजी क्षेत्रबाट पनि र सरकारी क्षेत्रमा बाट पनि त्यो किसिमले पर्याप्त नभएकोले त्यहाँ पनि बढाउनु पर्ने एउटा आवश्यकता छ भने, अर्को कुरो चाहिँ हाम्रो किसानको गोठ गोठसँगसम्म पुग्ने प्राविधिक जनशक्तिलाई चाहिँ हामीले अलिकति उच्च मनोबलका साथ चाहिँ पुर्याउने वातावरण बनाइदियौँ भने त्यो कानुनी वातावरण पनि हुनसक्छ। फर इक्जाम्पल तपाईँलाई भनेर म एउटा के भन्छु भने, अहिले हाम्रा पशु चिकित्सकहरू करिब 21 लाख रुपियाँ खर्च गर्छ, फी मात्र दिन्छ कलेजमा, अनि उनीहरूलाई चाहिँ अहिले हामीले के गरिरहेछौँ भने 6 तहमा चाहिँ स्थानीय तहमा पठाइरहेको छौँ कि भन्नु 43 हजारमा। अब उसले 21 लाख रुपियाँ त्यो 43 हजार कहिले कमाउँछ? त्यो भएर यो किसिमको उसलाई मोटिभेसन सहित चाहिँ राम्रो पेमेन्ट सहित चाहिँ विज्ञ जनशक्तिलाई चाहिँ स्थानीय तहमा पुर्याउनु पर्छ। अब अर्को कुरा भनेको चाहिँ प्राविधिकहरू जो हाम्रो गोठ गोठमा गएर पशुको सेवा गरिरहेका छन्, कति प्राविधिकहरू कति डक्टरहरू त गाई भैँसी उपचार गर्दाखेरि सिङले हानेर लात्तीले हानेर पनि मर्छ,
1: भनेको आफै पनि जोखिमका कुरा,
0: आफै पनि जोखिम छ। र धेरै रोगहरू छ, जति तपाईँभन्दा बढी चाहिँ मलाई त्यो रोग सर्ने सम्भावना चाहिँ अलिकति मलाई बढी हुन्छ, किनभने म भेटनेरी डाक्टर हो, म पशुसँग धेरै चाहिँ सम्बन्धित हुन्छु, विभिन्न फार्ममा गइराखेका हुन्छौँ, त्यो जुनोटिक रोगहरू जो पशुबाट मान्छेमा सर्ने छन् त्यो मका हेल्थ प्रोफेसनल हेजार्ड चाहिँ अलिकति धेरै हुन्छ। त्यो भएर यो किसिमको पनि हामीले सुरक्षा कसरी गर्न सकिन्छ यो विषयमा नै सोचिरहेको छौँ हामीले। यो एउटा प्राविधिक चाहिँ दूर दराजमा चिकित्सक चाहिँ त्यहाँ गएर सेवा गरिराखेको छ, यत्रो खर्च गरेर पढिराखेको छ, र त्यसले त्यहाँ आफ्नो डिग्निटी पनि त चाहिन्छ नि मान्छेलाई चाहिँ सन्तुष्टि, त्यो बनाउने कानुनी र संरचनागत वातावरण बनाउनु पर्ने छ। अर्को दोस्रो कुरा भनेको, हाम्रो भेटनरीको जो पहिलोको संरचना 1000 सेवा केन्द्र भनेका थियौँ नि,
1: अहिले
0: 753 चाहिँ स्थानीय तहमा पशु शाखामा सीमित भएको छ, फेरि यसलाई 1000 होइन अब संहितामा यसको विकेन्द्रित गर्दै 2000 पुर्याएर त्यहाँ हरेक स्थानीय तहमा भेटनरी अस्पतालहरू हामीले राख्न सक्यौँ भने त्यहाँ रोग किसानले त्यहाँ ल्याउने रोगको उपचार हुने अनि छिटो डायग्नोसिस हुने त्यसको नियन्त्रण गर्ने प्रक्रियाहरू चाहिँ हामीले यसरी गर्न सक्छौँ। त्यो भएर समग्रमा भन्दाखेरि संरचनागत है कानुनी र जनशक्तिको विषयमा चाहिँ हामीले आमूल पुनर्संरचना नगरिकन किसानको पशु चाहिँ लाई सुरक्षित गर्न अलिकति अप्ठ्यारो धौधौ परिरहेको यो पछिल्लो घटनाक्रमले नै देखाउँछ। हामीले त्यसलाई प्रोटेक्सन गर्ने पनि छैन कि किनभने लम्पी स्किन अफ्रिकन स्वाइन फिभर खोरेत पिपिआर इन्टेरोटक्सिमिया बर्ड फ्लू यी रोगहरू अहिले चाहिँ हामीले हेऱ्यौँ नि त कन्ट्रोल त भइरहेका छैनन् त्यसो त्यो के एउटा हामीले के स्वीकार्नुपर्छ भने हामीसँग पर्याप्त जनशक्ति भएन र संरचनागत चाहिँ एकदम त्रुटिहरू देखियो र कानुन कमजोर भयो यो कारणले भएन भन्दाखेरि चाहिँ हिचकिचाड चाहिँ मान्नुपर्ने अवस्था म चाहिँ देख्दिनँ मेरो तर्फबाट होइन तर राज्यले चाहिँ यसमा गम्भीर रूपमा नै लिएको छ।
1: हामी कृषि विशेष कार्यक्रम बदलिदो नेपालको अन्तिममा छौँ। बर्ड फ्लू संक्रमण, यसको जोखिम, सावधानी र अर्थतन्त्रमा परेको प्रभावबारे कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार साई, उहाँ नेपाल पशु चिकित्सा परिषदका उपाध्यक्ष पनि हुनुहुन्छ। तपाईँले समग्रमा कुराहरू जोड्दै गर्दाखेरि अहिले उपभोक्तालाई पनि एउटा त्रास चाहिँ कस्तो मासु खाने, कसरी खाने, खाने कि नखाने, जोखिम के छ, अन्डामा चाहिँ जोखिम के छ भन्ने एउटा चाहिँ मासु जाँचको विषय तपाईँले अघि जोड्नु भएको थियो। छोटोमा हामी कार्यक्रमको अन्तिममा छौँ।
0: मासु जाँच 2055 सालमा पशु वसाला तथा मासु जाँच ऐन आयो र त्यसलाई अहिलेसम्म हाम्रो 26 वर्षको समयमा जम्मा 3 ठाउँमा मात्रै लागू गरेर रहेछौँ। र त्यो मासु जाँच ऐन किन आएको थियो भने उपभोक्तालाई स्वस्थ मासु खुवाउने र मानव स्वास्थ्य संवर्धन र संरक्षणको लागि र पोषण सुरक्षाको लागि चाहिँ त्यो मासु जाँच आएको हो। जम्मा हेटौँडा, बुटौल र सुर्खेतमा मात्र यसलाई लागू गर्न सक्यौँ। तर अब अहिले पछिल्लो पटक चाहिँ सम्माननीय प्रधानमन्त्रीज्यू र हाम्रो माननीय मन्त्रीज्यूले पनि यसलाई देशव्यापी लागू गर्नुपर्छ र स्वस्थ मासु खाने वातावरण बनाउनुपर्छ भन्ने कुरातिर हामी लागिराखेका छौँ, यसमा पहल गरिराखेका छौँ, सम्भवतः छिटो नै। र विषयगत समितिले जो कृषि मन्त्रीज्यू, प्रदेश मन्त्रीज्यूहरू र स्थानीय तहका प्रतिनिधि रहने विषयगत समिति हुन्छ त्यो विषयगत समितिले पनि एक वर्षभित्र माघको 1.83 माघभित्र चाहिँ यो मासु जाँच ऐन लागू गर्ने गरेर एउटा निर्णय गरेको छ। त्यो निर्णय कार्यान्वयनको लागि मन्त्रालय चाहिँ अगाडि बढाएको छ जस्तो लाग्छ मलाई। हस्, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका वरिष्ठ पशु चिकित्सक डाक्टर मनोज कुमार शाही। कार्यक्रमको अन्त्यमा नार्कमा नवनियुक्त वैज्ञानिकहरूलाई चलिरहेको 5 दिने अभिमुखीकरण तालिम बारेको खबर। नेपाल कृषि अनुसन्धान परिषद नार्कले परिषदका विभिन्न कार्यालयमा खटिएर जाने नवनियुक्त वैज्ञानिकलाई लक्षित गरी 5 दिनको अभिमुखीकरण तालिम सञ्चालन गरेको छ। ललितपुरको खुमलटारमा अस्तिदेखि सुरु भएको तालिम यही 30 गतेसम्म चल्नेछ। कार्यक्रमको उद्घाटन अस्ति बुधबार कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुभएको हो। उहाँले कृषि शिक्षा प्रसार र अनुसन्धानमा समन्वय ल्याउन एक संयन्त्र तयार गर्दै परिषदको पुनर्संरचना र परिषद ऐनमा समय सापेक्ष संशोधनको लागि मन्त्रालयले कार्य गरिरहेको जानकारी दिनुभयो। नेपाल कृषि अनुसन्धान परिषदका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले अनुसन्धानकर्ताले किसानको प्रत्यक्ष सम्पर्कमा रही काम गर्दा परिषदलाई किसानका वास्तविक समस्याको जानकारी हुने र उपलब्ध प्रविधिको अध्ययन गरी प्रविधि प्रसार गर्न सजिलो हुने बताउनुभयो। यो तालिममा 44 वरिष्ठ वैज्ञानिक र 27 वैज्ञानिकको सहभागिता रहेको छ। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 देखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै म मदन पौड्याल पनि बिदा हुन्छु। नमस्कार।

0: घरबाट निस्किन अघि धारा बिजुलीका स्विच र ग्यासको सिलिन्डर बन्द गर्न नभुल्नुहोस्। भवितव्य र विपत्ति बाजा बजाएर आउँदैनन्।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: सिजन आयो, अब एक्साइटमेंट टीवी मा मात्र होइन, घर भित्र महसुस हुन्छ।
3: यो फुटबल सिजन हेर्नुहोस्, चेयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी। Samsung Vision AI TVs मा पाउनुहोस् साउन्ड बार मात्र रु 9,999 मा र 12 महिना सम्मको नेट टीवी प्याकेज सँगै निशुल्क वर्ल्ड कप लाइभ सब्सक्रिप्शन, साथै 25% सम्मको डिस्काउन्ट र 24 महिना सम्मको EMI।
2: सधैं लागु हुने छन्।
4: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट,
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
6: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
4: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01 42 35 888 98 0 12 35 888।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
3: मद्यपान र धुम्रपान सेवन नगरौँ।
4: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.

0: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
1: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
4: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
5: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
4: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
8: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
9: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
10: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
11: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
14: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
13: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
14: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
13: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
14: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
13: सचेत बनाऊ।
14: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
15: नेपाल सरकार, विज्ञापन बोर्ड।
16: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
17: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
16: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
17: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
16: ए हो र बाबु?
17: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
16: ए
17: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
16: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
12: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
14: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
13: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
14: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
13: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
14: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
13: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
18: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
19: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
20: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
21: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
23: हो र? होइन होला त्यस्तो त।
24: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
23: के भएन मिस?
24: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
23: हुन्छ।
7: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
26: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
25: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
26: खै के गर्ने गर्ने दिदी।
27: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: हेलो
17: हेलो बहिनी, सन्चै छौ?
28: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
17: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
28: आहा, अनि हुलाकमा पो जानु?
17: हो नि, हुलाकमा जाऊ न।
28: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
17: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
28: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
17: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
28: ए, सहरमा मात्र होला नि
17: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
28: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
12: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
1: डर लाग्नु, निद्रा नलाग्नु,
0: अनौठा विचार आउनु,
1: निराशा बढ्नु,

0: खै जन्म दर्ता दिनुस् त।
1: जन्म दर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
1: ए, पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
3: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
8: व्यक्ति वा संस्थालाई
10: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
9: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
10: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
9: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
10: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ। बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ। बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता, यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै

0: दिउँसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
1: नेपाल सरकार विज्ञापन बोर्ड। एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
2: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
1: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
2: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
1: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
2: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
1: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
2: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
3: के भयो? केको हल्ला खल्ला भयो?
4: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
5: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
3: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
5: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
4: हो त है, हामीले त ध्यानै नदिएको।
5: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
6: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
7: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
8: बाप रे, अब चाहिँ के हुने हो?
9: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनुपर्छ त। मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआत्तिन। यस्तो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
9: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
9: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
9: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
1: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
10: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: हेलो
13: हजुर। हेलो,
12: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
13: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
14: हजुर,
13: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
14: दिन त। हेलो, भन्नुहोस् त।
12: हेलो हजुर।
14: हजुर,
12: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
14: ए, मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
13: ए नानी, के भने रहेछ, के हो, के भयो बा?
14: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
13: ल ल ल, म किन दिन्थे?
1: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
15: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
1: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
5: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौं र अरूलाई पनि जोगाऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
4: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
12: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
14: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
12: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
9: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
2: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
2: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
18: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
19: लो, किन नि, के भयो, सन्चो भएन?
15: होइन, यतिकै जानै मन लागेन।
19: यतिकै पनि हुन्छ?
15: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
19: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
20: नमस्ते, कति कामले पाल्नु भयो?
19: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
20: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
15: हस् म्याडम।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर, तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
21: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे, झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति, जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
10: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
22: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
10: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौं, अरूलाई पनि जोगाऊ।
23: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: श्रेष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाइ र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ, मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौ न सरी ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511383987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना।
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप, मधुमेह, मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
2: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
3: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
2: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
3: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
4: हजुर, हामी कहाँ भेज, चाउमिन, अन्डा।

0: खानेकुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
1: वाह, नास्ता होस् त यस्तो
2: कस्तो
1: ओली नास्ता पसल जस्तो।
3: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
4: ओ त्यहाँ राछु, कहाँ जाने अब? तैँलाई खोज्दै आइरहेछु।
3: ओहो, केही काम थियो कि काकु?
4: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिराना त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थेस् कि भनेर।
3: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
5: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री, मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
6: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
7: कति दुखेको, रात दिन दुखेको दुखै छ।
8: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
8: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ। कति खुसी छु, हिरो पो भएको छु त म त।
7: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
8: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
8: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
6: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 9876767467 र 9703998409।

0: तपाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको

0: बार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौं,
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र? नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।
10: शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
23: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
24: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
24: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु?
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र, होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
25: केही भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
31: हेलो
24: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
24: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
24: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
24: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
24: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि?
24: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
32: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस् गर्दा, कहाँ छ तेरो ध्यान आजकल भन् त?
33: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
32: किन हो सन्यास लिने, बरु जाउँ न, फकाउन जाउँ न,
33: आफूले लागेको माया त तरक तरक छ।
32: किन तनाव लिइरहेछ, हिँड्न फकाउन जाउँ न, हिँड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि? गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? ह्या, यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले पनि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
17: ल दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, म
2: मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्यो।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भने साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
30: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
0: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
25: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
26: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
25: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
26: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
25: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
26: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
25: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
25: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
25: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
25: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुआ, मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
8: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
0: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्नु सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोका

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतला या नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर, युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
15: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
14: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा
16: खुला पोल्ने, गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीको लागि सम्पर्क मोबाइल 98511983987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री, मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका 4 सोलिचौर रोल्पा। सम्पर्क मोबाइल 98677467467 र 97093998409।

0: तपाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौं।
3: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
8: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
7: के रे, नानी त भर्खर 17 की लागि होइन र?
8: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
7: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
8: ए हो र?
9: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
10: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
11: शुभ प्रभात गुरुआमा
5: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौ
11: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: हो अरू भन त
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
5: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
5: हो वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
17: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
18: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
20: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
21: नेपाल सरकार विज्ञापन बोर्ड
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
2: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ
2: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ
3: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
2: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
3: सचेत बनाऊ
2: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
22: नेपाल सरकार विज्ञापन बोर्ड
23: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
24: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
23: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
24: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक ईएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा ठाउँमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
23: ए हो र बाबु?
24: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
23: ए
24: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
23: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
2: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
2: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
2: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसकेँ। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
29: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
30: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
29: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
30: खै के गर्ने गर्ने दिदी।
31: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
28: नेपाल सरकार विज्ञापन बोर्ड।
32: हेलो
24: हेलो बहिनी, सन्चै छौ?
32: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
24: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
32: अनि हुलाकमा पो जानु?
24: हो नि, हुलाकमा जाऊ न।
32: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
24: तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
32: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
24: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
32: ए, सहरमा मात्र होला नि?
24: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
32: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
21: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
4: डर लाग्नु, निद्रा नलाग्नु,
3: अनौठा विचार आउनु,
4: निराशा बढ्नु, खुसी नहुनु,
3: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
4: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
3: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
4: छटपटी हुनु, चिटचिट पसिना आउनु,
3: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
4: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
3: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
4: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: खै, जन्म दर्ता दिनुस् त।
6: जन्म दर्ता गरेको छैन नि म्याडम।
5: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
6: हो र, मलाई त थाहा नै थिएन म्याडम।
5: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
6: ए, पहिला कसैले भनेनन्?
7: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
4: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
4: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
9: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
8: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
10: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
11: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
12: व्यक्ति वा संस्थालाई
13: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
11: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
11: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
8: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त, यता यो ठुलो रुखको फेदमा बसौँ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन। सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।
7: ए, के भयो? के को हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या, खन्ने मात्रै होइन हाम्रो

0: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाप रे अब चाहिँ के हुने हो
1: खै खै के आयो त्यस्तो हा यतिकै पत्याल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यतिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुन सक्छ यसै नातिन यस्तो त जसले नि लेखिहाल्छ नि
0: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
1: तिमीलाई थाहा थिएन
0: थाहा थिएन
1: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
0: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
1: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट के पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
2: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
3: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेलो
6: हजुर हेलो
5: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
6: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
7: हजुर
6: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
7: दिन त हेलो भन्नुहोस् त
5: हेलो हजुर
7: हजुर
5: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
7: ए मलाई मूर्ख बनाउन खोज्नुभएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
6: ए नानी के भने रहेछ के भयो
7: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
6: ल ल ल म किन दिन्थे
8: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
9: बलियो पासवर्ड राखौ र समय समयमा परिवर्तन गरौ
8: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउ
9: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
8: नेपाल सरकार विज्ञापन बोर्ड
5: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
10: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
5: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
11: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो काटाइदिन्छु
12: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
13: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
5: भइगो भइगो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवाद है बाबु
14: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
1: अरूको सम्मान गरौ सम्मानित जीवन बिताउ सभ्य समाज निर्माण गरौ
4: नेपाल सरकार विज्ञापन बोर्ड
15: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
16: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
15: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
16: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
15: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
16: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
15: नेपाल सरकार विज्ञापन

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भयो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार, दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
18: 3 दिन भयो।
17: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
18: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
17: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
18: मुआ महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
19: हो तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
17: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
6: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँध्यारो छ, टर्च बालेर जाऊ।
0: आ पर्दैन आमा, त्यहीँ पुग्ने त हो, एकैछिन त हो नि, म पुगेर आइहाल्छु के।
10: बर्खाको बेला छ, अँध्यारोमा हिँड्दा सर्पले टोक्न सक्छ। उज्यालो बालेर जुत्ता अझ भए बुट लगाएर हिँड्नु पर्ने, नत्र त सर्पले टोकिहाल्छ नि।
0: अँ है, बल्ल सम्झे। सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुला हालेर मात्रै सुत्ने बानी बसाल्नुपर्छ भनेर मिसले भन्नुभएको थियो।
10: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
10: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
9: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
12: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
13: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे,
2: के भएको हो कुन्नी?
12: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
2: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
12: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
2: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
12: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
13: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
12: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
13: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
13: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
12: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
14: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
17: ले देख्नु भएन, औषधि हालेको।
16: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
17: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
16: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
17: हजुर,
16: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
17: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
16: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
17: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
16: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
17: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
16: ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
17: ले देख्नु भएन, औषधि हालेको।
16: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
17: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
16: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
17: हजुर,
16: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
17: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
16: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
17: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
16: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
17: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
18: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
19: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
18: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
19: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
18: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
19: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
20: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
21: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
22: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
21: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
22: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाऊँ न कतै नास्ता खान।
0: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2, पिपल चौतारा, लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो, ओली नास्ता पसल जस्तो।
4: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
5: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
4: ओहो, केही काम थियो कि काकु?
5: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्नेछ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मिसो लगाइदिन्थेस् कि भनेर।
4: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
6: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।
7: कति दुखेको, रात दिन दुखेको दुखै छ।
0: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
7: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
0: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
7: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
0: ए बाजे, पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
7: उसो भए म त्यतै जानु पर्ला, अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
0: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सुलिचौर रोल्पा सम्पर्क मोबाइल 98677467467 र 97093998409

0: को लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स को बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पूरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन पर्याप्त निन्द्रा सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: नमस्ते डाक्टर सर।
6: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त के हो?
5: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
6: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
5: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
6: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
5: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
6: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
5: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
6: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
3: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
1: ए हो र, नेपाल सरकार विज्ञापन बोर्ड।
2: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
3: Extreme energy drink. Taste the difference. Feel the energy.
4: शुभ प्रभात गुरु आमा।
5: शुभ प्रभात। बस आज हामी के विषयमा छलफल गर्छौ?
4: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
6: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
5: हो, अरू भन त।
7: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
8: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
9: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरु आमा।
8: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
12: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
13: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
14: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
15: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
17: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
16: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
17: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
16: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
17: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
16: सचेत बनाऊ।
17: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।
18: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
19: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
18: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
19: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै

0: देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु?
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
12: हो र? होइन होला त्यस्तो त।
13: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
12: के भएन मिस?
13: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
12: हुन्छ।
14: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
17: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
16: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
17: खै के गर्ने गर्ने दिदी।
18: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौ र बुझेर मात्र विदेश जाऊ।
15: नेपाल सरकार विज्ञापन बोर्ड।
19: हेलो
0: हेलो बहिनी, सन्चै छौ?
19: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
0: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
19: आहा, अनि हुलाकमा पो जानु?
0: हो नि, हुलाकमा जाऊ न।
19: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
0: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ। देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
19: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
0: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
19: ए, सहरमा मात्र होला नि?
0: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
19: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: made your number. Hold on a sec. Bye.
1: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
2: डर लाग्नु, निद्रा नलाग्नु,
1: अनौठा विचार आउनु,
2: निराशा बढ्नु, खुसी नहुनु,
1: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
2: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
1: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
2: छटपटी हुनु, चिटचिट पसिना आउनु,
1: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
2: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
1: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
2: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
1: नेपाल सरकार विज्ञापन भो।
3: खै जन्म दर्ता दिनुस् त।
4: जन्म दर्ता गरेको छैन नि म्याडम।
3: लौ जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
4: हो र, मलाई त थाहा नै थिएन म्याडम।
3: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
4: ए, पहिला कसैले भनेनन्?
5: त्यति मात्रै हो र दाइ, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
1: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
7: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
6: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
8: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
9: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
10: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
10: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
11: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
12: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
6: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ चट्याङ पर्ने आटो सबैजना यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? केको हल्लाखल्ला हो यो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआति न, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हेलो,
15: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
18: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: लो, किन नि? के भयो, सन्चो भएन?
20: होइन, यतिकै जाने मन लागेन।
26: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो पो? ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
17: नमस्ते, कति कामले पाल्नु भयो?
26: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
17: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
27: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारबाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
24: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
25: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
24: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
25: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
24: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
25: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्कार स्वयंसेविका दिदी।
6: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
6: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
3: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
6: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: मुआ, मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
3: 3 दिन भयो।
8: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
3: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
8: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
3: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
21: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
8: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
7: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
14: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो, आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो

0: सर्पको टुकाइबाट बच्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभयो होइन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अप्नाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्छ। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के

0: भारत सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्। के गर्नु भएको?
2: ल देख्नु भएन, औषधि हालेको।
1: लौ न शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
5: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
4: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
5: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
4: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
5: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
6: अब बन्ने घर बस्न योग्य घर युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
7: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा

0: तैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990। महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यमी मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार, बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।
1: अब सुन्नुहोस् पुरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
1: मद्यपान र धुम्रपान सेवन नगरौँ,
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
4: हजुर।
5: ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy. शुभ प्रभात गुरुआमा।
4: शुभ प्रभात, बस आज हामी के विषयमा छलफल गर्छौँ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द्व बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
22: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
23: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
22: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
23: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
22: ए हो र बाबु?
23: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
22: ए
23: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
22: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुमपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुमपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र, होइन होला त्यस्तो त।
26: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्ग भङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
31: हेलो
23: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
23: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
23: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
23: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
23: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि
23: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
31: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
21: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: रेडियोमा बाल बालिकालाई श्रममा नलगाउ भनेर सुन्ने अनि आफै काममा लगाउने?
12: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
13: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
12: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: किन बोल्नु त अचान यति पछि आएर पनि मलाई खबर दिनुभयो अघि होला नि हजुरको बोल्ने मान्छे
2: कहिले काहीँ त भइहाल्छ नि।

0: विज्ञापन बोर्ड। एक युनिट रगतले तीन जना सम्मको ज्यान बचाउन सकिन्छ।
1: प्रत्येक स्वस्थ व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न मिल्छ।
0: 45 किलो भन्दा बढी तौल भएका 18 देखि 60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
1: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
0: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
1: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
0: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
1: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
2: के भयो? केको हल्ला खल्ला भयो?
3: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
4: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके होइन?
2: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
4: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानी लिन 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
3: हो त है, हामीले त ध्यानै नदिएको।
4: त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
5: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
7: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
6: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
7: तिमीलाई थाहा थिएन?
6: थाहा थिएन।
7: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
6: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
7: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
8: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनौ,
9: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: हेलो
12: हेलो,
11: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
12: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
13: हजुर,
12: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लु
13: दिन त। हेलो, भन्नुहोस् त।
11: हेलो हजुर,
13: हजुर,
11: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
13: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
12: ए नानी, के भने रहेछ, के हो, के भयो?
13: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्, अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
12: ल ल ल, म किन दिन्थे?
0: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
1: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
0: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
1: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।

0: लगातार विज्ञापन बोर्ड।
1: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
2: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
1: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
3: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
4: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
5: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
1: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
6: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
7: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
10: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
9: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
10: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
9: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
10: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
9: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
12: लो, किन नि, के भयो, सन्चो भएन?
11: होइन, यतिकै जानै मन लागेन।
12: यतिकै पनि हुन्छ?
11: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
12: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
13: नमस्ते, कति कामले पाल्नु भयो?
12: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
13: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो, विद्यार्थीलाई कुट्न तर्साउन

0: मलाई स्वीकार छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी म पनि बाह्रै वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
7: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
6: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
7: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
6: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
7: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
6: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: नमस्कार स्वयंसेविका दिदी।
9: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
10: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
9: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
8: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
9: हो त,
10: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
9: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
12: 3 दिन भयो।
11: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
12: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
11: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
12: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
13: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
11: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
14: महिनावारीलाई मर्यादित बनाउ, विभेद अन्त्य गर्नु।
2: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ए बाबु, अँ

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
15: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
16: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
15: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलीचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: সানিমা রিলায়েন্স লাইফ ইন্স্যুরেন্স খুলে রাজিও
1: मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा। रोल्पा
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरौँ पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093998409।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Subha prabhat guru ama.
3: Subha prabhat. Basa. Aaja hami ke bishayama chhalphal garchau?
10: Baideshik rozgari ko bishayama guru ama.
3: Baideshik rozgari ma janu agi dhyan dinu parne kura haru ke hun? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
1: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनि?
21: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
21: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
21: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
21: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
19: नेपाल सरकार विज्ञापन बोर्ड।
1: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
0: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
1: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
0: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ, पानीका स्रोतलाई व्यवस्थित गरौँ, समुदायसँग सहकार्य गरौँ।
1: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
0: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
1: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
22: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
23: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
25: हो र? होइन होला त्यस्तो त।
26: सोइता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
25: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
25: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
18: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: हेलो
3: हेलो बहिनी, सन्चै छौ?
2: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
3: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
2: अनि हुलाकमा पो जानु?
3: हो नि, हुलाकमा जाऊ न।
2: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
3: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
2: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
3: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
2: ए, सहरमा मात्र होला नि?
3: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
2: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।

0: ए पहिला कसैले भनेनन्।
1: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको ओडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
2: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले ओडा कार्यालयमा गराउनु पर्छ।
3: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
2: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
5: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र ओडा कार्यालयमा जानकारी दियौं।
4: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
7: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
6: व्यक्ति वा संस्थालाई
8: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
7: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
8: हजुर, रेडियोले त भनिरहन्छ नि अहिलेहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
7: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
8: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
9: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
10: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
11: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरैजसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए, के भयो? केको हल्ला खल्ला भयो?
8: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सक्या होइन।
7: होइन, किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ। यसै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे, मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए, नानी छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। ल
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो घटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
25: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
24: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
25: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
24: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
25: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
26: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
27: लो, किन नि? के भयो, सन्चो भएन?
26: होइन, यतिकै जानै मन लागेन।
27: यतिकै पनि हुन्छ?
26: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
27: ए, कुरा त्यस्तो पो? ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
28: नमस्ते, कति कामले पाल्नु भयो?
27: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
28: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
26: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
29: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईं तथा तपाईंका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
14: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
2: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुष्टान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौं, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: मुआ मुआ, ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: 3 दिन भयो।
6: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुआ, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाउनु, विभेद अन्त्य गर्नु।
10: नेपाल सरकार विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ हुन्न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँ त्यारो

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने, झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
8: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्। के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
1: लौन शरीर ढाक्ने कपडा मास्क र पन्जा खोइ यत्तिकै बोट बिरुवामा बिसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस जीव जन्तु माटो पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
12: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
11: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
12: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
11: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
12: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
13: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
14: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
15: हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28 990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511 83 987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलिक थाथा भाथा मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: होइन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै चाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल

0: दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
1: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोली चौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093984099।

0: आफ्नो कमाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौं।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिँडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफुल खाऊ,
2: मद्यपान र धुम्रपान सेवन नगरौँ,
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: Oh!

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न. भन्नुहोस् त, के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ. के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य सङ्गठनले त एक वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बालबालिकालाई दैनिक एक घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बालबालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त.
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर.
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे. त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं.
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन. छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि. विदेश जानै बिहे गर्नुपर्छ त. हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ. उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ.
5: ए हो र.
6: नेपाल सरकार, विज्ञापन बोर्ड.
7: Extreme energy drink. Time check. अहिले ठीक 11 बजेको छ.
8: Extreme energy drink. Taste the difference. Feel the energy.
9: शुभ प्रभात गुरुआमा.
0: शुभ प्रभात. बस, आज हामी के विषयमा छलफल गर्छौ?
9: वैदेशिक रोजगारीको विषयमा गुरुआमा.
0: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त.
10: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
0: हो, अरू भन त.
11: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ.
12: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा.
0: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ. अरूको पनि केही छ कि?
13: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ. सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ. कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा.
12: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ.
0: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ.
3: नेपाल सरकार, विज्ञापन बोर्ड.
14: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई. माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
15: मेरो प्रश्न सांसदज्यूलाई. हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ. अस्ति चुनावमा त तपाईँले धारा, बत्ती, बाटो बनाउँछु भनेर भन्नुभएको थियो. तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू. तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
16: मेरो प्रश्न मेयर साहबलाई. अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
17: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
18: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
19: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
19: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
19: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
19: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
20: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
21: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
20: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
21: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
20: ए हो र बाबु?
21: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
20: ए
21: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
20: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
2: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
19: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
2: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
19: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
2: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
19: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
2: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
22: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
23: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
24: मलाई मुख र घाँटेको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
25: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
26: नेपाल सरकार विज्ञापन बोर्ड।
27: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
28: हो र,
27: होइन होला त्यस्तो त।
1: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
27: के भएन मिस?
1: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
27: हुन्छ।
4: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
5: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
6: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
5: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझ।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
4: Where do we begin?
3: With international news you can trust, BBC News.
4: Journeys into the heart of global events.
3: And voices from around the globe.
5: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
3: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
6: नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
7: जलनबाट बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गयो, घटना सम्बन्धमा छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन, निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता।
6: देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइती घरमा धरना, सरकार बदलिए पनि नागरिकका पीडा र शास्ति उस्तै रहेको गुनासो।
8: कहाँ छ प्रधानमन्त्रीज्यू, न्याय चाहियो हामीलाई, अरू केही चाहिँदैन।
9: दिनहरूमा चाहिँ म जस्तो पीडित कोही पनि यसरी माइती घर मण्डलामा आएर रुनु पर्ने अवस्था नआओस्।
7: जनता आवास कार्यक्रमबाट अहिलेसम्म झन्डै 39,000 आवास हस्तान्तरण, 8,000 भन्दा धेरै निर्माणाधीन रहेको सामाजिक सुरक्षा मन्त्रालयको विवरण।
6: चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट अवतरण गरायो, सैटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिने।
7: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम खेल्दै अस्ट्रेलियाको बिग ब्यास लिगको उद्घाटन खेल भारतको चेन्नईमा हुने।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 056-494-333, 493-555।
14: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। सुरुमा गणेश नेपालीको ज्यान गएको र छानबिनका लागि समिति गठन भएको खबर। सरकारले मुगुका गणेश नेपालीको घटना सम्बन्धमा छानबिन गर्न डिआइजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ। गृहमन्त्री सुदन गुरुङले आजको प्रतिनिधि सभा बैठकमा बोल्दै समिति गठन भएको बारे जानकारी गराउनु भएको हो। गृहमन्त्री गुरुङले 5 सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार डिआइजी गोविन्द थपलियाको नेतृत्वमा समिति गठन भएको छ। गृहमन्त्री गुरुङले घटनाको निष्पक्ष छानबिन गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभएको छ। हिजो काठमाडौँ त्रिपुरेश्वरमा जलनपछि वीर अस्पताल पुर्याइएका मुगुको सोरु गाउँपालिका एक घर भई भक्तपुर बस्दै आएका 25 वर्षीय नेपालीको आज बिहान उपचारकै क्रममा ज्यान गएको हो। बिहान 11:30 बजेतिर नेपालीको निधन भएको वीर अस्पतालका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिनुभयो। यससँगै अस्पतालले बिहान पत्रकार सम्मेलनमा जलनबाट गणेशको शरीरको झण्डै 60% भाग जलेको जानकारी दिएको थियो। अवस्था चिन्ताजनक भएपछि तत्काल थप उपचारका लागि भारत नलैजाने निर्णय पनि भएको थियो। जलन लगत्तै हिजो दिउँसो 3 बजे गणेशलाई वीर अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो। उहाँले हिजो राहदानी विभाग अगाडि पेट्रोल खनाएर आफूलाई जलाउनु भएको थियो। यसैबीच माइती घर मण्डला र वीर अस्पताल अगाडि आज दिउँसो युवाहरूले प्रदर्शन समेत गरेका छन्। गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण र घटनामा संलग्नलाई कारवाहीको माग राखेर युवाहरूले प्रदर्शन गरेका हुन्। गणेशको परिवार र आफन्तले सब बुझ्न अस्वीकार गरेका छन्। सरकारले परिवारको हेरचाहको पूर्ण जिम्मेवारी लिनुपर्ने परिवार र आफन्तको अडान रहेको छ। यो घटनाको विषयमा अनुसन्धानका लागि नेपाल प्रहरीले काठमाडौँ महानगरका 3 जना नगर प्रहरीसँग सोधपूछ र थप प्रक्रिया अघि बढाएको जनाएको छ।
7: यस्तै प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी, काङ्ग्रेस, एमाले र राप्रपाले मुगुका गणेश नेपालीले ज्यान गुमाउनु पर्ने अवस्थाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएका छन्। काठमाडौँको त्रिपुरेश्वरमा हिजो आफ्नै शरीरमा पेट्रोल छर्केर जलन भएका र उपचारको क्रममा आज बिहान ज्यान गुमाएका युवाको विषयमा आजको प्रतिनिधि सभा बैठकमा प्रश्न उठेको हो। यो विषयमा विपक्षी दलहरूले सरकारको ध्यान आकर्षण गरेका छन्। साथै विपक्षी दलका सांसदहरूले घटनाका सम्बन्धमा निष्पक्ष छानबिन गर्न माग गरेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद पार्वती विक, वर्षमान पूर्ण लगायतले ज्यान गुमाएका गणेश नेपालीको घटनाका विषयमा सरकारले जिम्मेवारी लिनुपर्ने बताउनुभयो। यस्तै यो घटनामा राज्य किन मुखदर्शक बनेर बसेको भन्दै काङ्ग्रेसले प्रश्न गरेको छ। काङ्ग्रेसका सांसद बासना थापाले शरीरमा आगो लगाएको अवस्थामा पनि एम्बुलेन्स समेत नपठाएको आरोप लगाउनुभयो। त्यस्तै नेकपा एमाले यो घटनाको जिम्मेवारी सरकारले लिनुपर्ने बताएको छ। आज विज्ञप्ति निकालेर महासचिव शङ्कर पोखरेलले घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कारवाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्नुभएको छ। एमाले वर्तमान सरकारले गरिब, श्रमिक र सुकुम्बासीमाथि श्रृङ्खलाबद्ध रूपमा अमानवीय गतिविधि गरिरहेको आरोप पनि लगाएको छ। आजको प्रतिनिधि सभा बैठकमा पार्टीको तर्फबाट विशेष समय लिएर बोल्दै एमालेकी सांसद भूमिका लिम्बू सुब्बाले राज्यले लिने ट्राफिक जरिवाना उचित हो वा होइन भनेर गणेश नेपालीको अनुहार हेर्न पनि आग्रह गर्नुभयो। साथै उहाँले यो घटनाको छानबिन गर्न माग गर्नुभएको छ। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको संसदीय दलका नेता ज्ञान बहादुर शाहीले गणेश नेपालीको ज्यान गुमाउनु पर्ने अवस्था सिर्जना हुनुको कारण राज्यको नीति भएको बताउनु भएको छ।
6: नेपाली काङ्ग्रेसका सभापति गगन कुमार थापाले जलनबाट ज्यान गुमाएका मुगुका गणेश नेपालीको घटनालाई सामूहिक आत्मचिन्तनको विषय बनाउनु पर्ने बताउनु भएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यसलाई एक नागरिकको जीवन, एउटा परिवारको असह्य पीडा र हाम्रो मानवीय संवेदनासँग जोडिएको विषय रहेको उल्लेख गर्नुभएको छ। यो कुनै राजनैतिक बहस वा दोषारोपणको विषय होइन, यो एउटा नागरिकको जीवन र हाम्रो मानवीय संवेदनासँग जोडिएको गम्भीर विषय हो, थापाले लेख्नु भएको छ। उहाँले आम युवाले भोग्नु परेको निराशा र राज्य संयन्त्रप्रति नागरिकको असहाय भावनाबारे प्रश्न उठाउँदै गणेशको परिवारलाई सहयोग गर्न सबैमा आग्रह समेत गर्नुभएको छ।
7: काठमाडौँको माइतीघर मण्डला नागरिकको पीडा पोख्ने, अधिकार माग्ने र राज्यसम्म आफ्नो आवाज सुनाउने एक साझा चौतारी जस्तै बनेको छ। देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरू अहिले पनि माइतीघरमा धर्नामा छन्। जबरजस्ती करेडीको घटनाका पीडितदेखि सहकारी अनि मिटर ब्याज लगायतका विषयमा उनीहरू आवाज उठाइरहेका छन्। कोही कानुनी ढिलासुस्ती र व्यथिती विरुद्ध लडिरहेका छन् त कोही बिरामी शरीर बोकेर चिसो सडकमा स्वास्थ्य उपचार र बाँच्ने अधिकारको न्यूनतम सहयोग मागिरहेका छन्। हामीले माइतीघरमा धरनामा बसेका र न्यायको माग गरिरहेका केहीलाई भेटेर प्रतिक्रिया लिएका छौँ।
15: म महेन्द्र खड्का, घर सरलाई हाल बसाइ चाहिँ 3 गुणे नै हो। गणेश नेपाली भन्ने चालक हुनुहुन्थ्यो, अमानवीयताको हिसाबले चाहिँ हुइलग लगाइएको देखियो हामीले त्यहाँ। जुनै पनि सरकारी निकायमा होस् या प्राइभेट सेक्टरमा गएर चाहिँ हामीले सेवा लिँदै गर्दा पनि कुनै पनि पार्किङको सुविधा चाहिँ नेपाल सरकारले नगरिदिएको अवस्था छ। यहाँ कर र तपाईँको चाहिँ जरिवानामा चाहिँ एकदमै टाइट गरेर लगेको छ, तर सुविधा दिनुपर्ने ठाउँमा चाहिँ कुनै पनि हिसाबको सुविधा पाइएको छैन आजसम्म। हामीले विदेशी हिसाबको चाहिँ जरिवाना तोक्नुहुन्छ उहाँहरू, विदेशी हिसाबको रोड लाइनको चाहिँ कुनै म्याप या मापदण्ड बनाउनुहुन्न उहाँहरू।
16: लक्ष्मी सिंह चार्जरको 2 महिना 21 दिनसम्म पानीमा काममा अब बिरामी सुरक्षा गरेर बस्ने बेलामा यस्तो ठाउँमा बस्नु पर्या त अब सरकारले पनि एउटा ध्यान आकर्षण गरेर हेरिदिनु पर्ने जीवन र मृत्युसँग लडिसकेको जिन्दगी बचाउनुहुन्छ भने म यहाँ आएको उहाँहरूले खै उहाँहरूको ध्यान कहाँ पो गयो हा भगवान् थाहा पाओस् अहिले आएको सरकारले भन्थ्यो स्वास्थ्य शिक्षा फ्री भने खै हामीलाई केही फ्री छैन अब के फ्री छ भने
17: मेरो नाम भाग्य नारायण महतो सर्लाही जिल्ला बरतबा नगरपालिका वार्ड नम्बर 9 मूर्तिया
18: मिटर ब्याजीको पहिला पनि पटक पटक हामी आन्दोलन गरेकै हो एकचोटि प्रधानमन्त्री प्रचण्ड बालुवाटारमा बोलाएर खाजामा अन्डा उन्डा खुवाएर हामीलाई कागजको खोस्टामा हस्ताक्षर गराएर पठाइदिनु भयो तर न्याय पाएन अर्कोचोटि आउँदाखेरि यही रवि लामे छामेज्यूले यही बिरकुटी मण्डपमा हामीलाई ललिपप चकलेट खुवाएर कागजको खोस्टामा हस्ताक्षर गराएर फेरि पठाइदिनु भयो तर पनि न्याय पाएन म देश प्रदेशबाट दुई तिहार बहुमत दिएर पठाएछन् तर आज किन चुप लागेर कहाँ लुकेर बस्नु भएछ किन आज एकचोटि बोल्नु भए छैन कहाँ छ प्रधानमन्त्रीज्यू न्याय चाहियो हामीलाई अरू केही चाहिँदैन
19: चितवन वीरेन्द्रनगर खुरखुरी माया पाण्डे हो मेरो राज्य नै छैन यो देशमा राज्य भएको भए त राज्यले हामीलाई हेर्न पर्थ्यो चितवनको मेरो वार्डमा मात्रै 9 जग्गा पास गरेर लगाए रहेछ टाइसाई लाउने कोट लाउने गरेर जाने अनि दलाल लाउने जग्गा लिने 2-4 लाख दिने करोडको जग्गा पास गर्ने अनि त्यो जग्गाहरू अब फिर्ता गर्नु पर्दैन चलेको ब्याजले राज्यले उसको पैसा दिलाउने अनि त्यो जग्गा फिर्ता गराउने यो जे सरसम्म जग्गा पास गरेर दिएको थियो त्यो हुनुपर्छ पर्दैन ठगेर खाने देश मारेर खाने राष्ट्रको सम्पत्ति खायो खायो जनताको सम्पत्ति पनि खाने यी प्रधानमन्त्रीहरूले हेर्नुपर्छ पर्दैन अब यसको खैरान छैन अब जनताहरू कठाला कठालामा झुन्डिन्छन् अब छोड्दैनन्
20: म चाहिँ शर्मिला छ घर चाहिँ जाजरकोट हो शरीर बन्दर जबस्तीकरणको मुद्दा चलाएको छ अनि जन्मदर्ता बाबुको 3 महिना 3.5 महिना भइसक्यो बच्चाको जन्मदर्ता बनेन कानुनमै भएको कुरा मागेर बसेछु उसको बच्चाले पाउने अधिकार सबै पाओस् भन्ने गृहमन्त्री चाहिँ यहाँ आउनु भएको थियो हुन्छ भन्ने कुरा गर्नुभएको छ त्यहाँदेखि चाहिँ के भयो
21: 76 सालमा मैले दाङ जिल्ला अदालतमा आउँछु मुद्दा दर्ता गरेँ जिल्ला अदालत दाङबाट 7 वर्ष 6 महिनाकै सजाय तोक्यो तर उच्च अदालत तुलसीपुरबाट चाहिँ मेरो प्रमाणै नहेरिकन उसलाई चाहिँ उन्मुक्ति दियायो होइन अस्ति 23 गते त्यति धेरै प्रमाण हुँदा पनि मैले न्यायालयबाट चाहिँ न्याय पाइनँ अहिलेको सरकारप्रति आश छ विश्वास छ मेरो प्रमाण चाहिँ सदनसम्म पुग्नेछ सरकारसम्म पुग्नेछ होइन सर्वोच्चमा त्यो प्रमाण हेरेर दोषीले कानुन अनुसार चाहिँ सजाय पाउनेछ भन्ने आश राखेर म दाङदेखि आएँ अबको दिनहरूमा चाहिँ म जस्तो पीडित कोही पनि यसरी माइतीघर मण्डलामा आएर रुनु पर्ने अवस्था नआओस्
6: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ सुन्दै गर्नुहोला
14: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ महिला लघुवित्त वित्तीय संस्था लिमिटेड शर्त तथा बन्देजहरू लागू हुनेछ
22: बेटर अप्लायन्सेस का एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस् तपाईँ पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेटर अप्लायन्सेस बेटरको बानी लाग्छ
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले जलनबाट बिरामी गणेश नेपालीको उपचारको क्रममा ज्यान गयो घटना सम्बन्धमा छानबिन गर्न डीआईजीको नेतृत्वमा समिति गठन निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरूङको प्रतिबद्धता देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइती घरमा धर्ना सरकार बदलिए पनि नागरिकका पीडा र शास्ति उस्तै रहेको गुनासो लगायतका खबर प्रस्तुत गर्यौं
7: नेपाल दर्पणमा अब बाँकी खबर विपन्न समुदायलाई लक्षित गरी लागू भएको जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म झन्डै 39,000 आवास हस्तान्तरण भएको छ राष्ट्रिय सभाको आजको बैठकमा महिला बालबालिका लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले 38,938 आवास हस्तान्तरण भएको तथ्याङ्क प्रस्तुत गर्नुभएको हो उहाँका अनुसार अहिले 8,359 आवासहरू निर्माणाधीन अवस्थामा छन् मन्त्री बादीले जनता आवास कार्यक्रम अन्तर्गत अहिलेसम्म 55,970 आवास स्वीकृत भएको समेत बताउनुभयो। उहाँका अनुसार प्रदेशगत रूपमा कोशीमा 5,416 आवास हस्तान्तरण भई 657 निर्माणाधीन रहेका छन्। त्यस्तै मधेसमा 15,534 आवास हस्तान्तरण हुँदा 5,248 निर्माणाधीन, बागमतीमा 2,076 आवास हस्तान्तरण र 147 निर्माणाधीन, गण्डकीमा 2,021 आवास हस्तान्तरण भई 159 निर्माणाधीन, लुम्बिनीमा 6,522 आवास हस्तान्तरण हुँदा 5,037 आवास निर्माणाधीन रहेका छन्। त्यसै गरी कर्णाली प्रदेशमा 4,344 आवास हस्तान्तरण भई 1,134 आवास निर्माणाधीन अवस्थामा रहेको र सुदूरपश्चिममा 3,018 आवास हस्तान्तरण हुँदा 467 निर्माणाधीन रहेको मन्त्रीवादीले जानकारी दिनुभयो।
6: संघीय संसदको सार्वजनिक लेखा समितिले बेरोजीमाथि विस्तृत छलफल र अध्ययन गर्न 5 उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकले विभिन्न 5 उपसमिति गठन गरेको हो। समितिका सभापति भरतबहादुर खड्काको नेतृत्वमा बसेको समितिको बैठकले सरकारी निकायमा आर्थिक पारदर्शिता कायम गर्न र थुप्रिएको बेरोजीलाई समयमै फर्स्युट गर्ने उद्देश्यका साथ मन्त्रालय र निकायलाई 5 समूहमा विभाजन गरेको छ। अर्थ र सुशासन उपसमितिको संयोजकमा रूकेश रञ्जित चयन हुनुभएको छ। राज्य सुरक्षा न्याय कानून र प्रशासन उपसमितिको संयोजकमा यज्ञबहादुर बोगटी हुनुहुन्छ। खुशबु ओलीको संयोजकत्वमा भौतिक पूर्वाधार पर्यटन र विकास उपसमिति, त्यस्तै आर्थिक उत्पादन विज्ञान प्रविधि वातावरण र मानव उपसमितिको संयोजकमा खगेन्द्र सुनार हुनुहुन्छ। सामाजिक न्याय कल्याण र समावेशीकरण उपसमितिको संयोजकमा मनिष झा हुनुहुन्छ। सभापति खड्काले सार्वजनिक लेखा समितिका विभिन्न उपसमितिहरू गठन भइसकेकोले अब समितिको कामले गति लिने विश्वास व्यक्त गर्नुभयो। उहाँले समितिको उद्देश्य प्राप्तिका लागि सहयोग गर्न सबै राजनीतिक दलका नेताहरूलाई अपील समेत गर्नुभएको छ। यसअघिको बैठकमा सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीले सबै उपसमितिको संयोजकमा दावी गरेसँगै बैठक स्थगित गरिएको थियो। तर आजको बैठकमा भने सहमति अनुसार एमाले र राप्रपाले एक एक उपसमिति संयोजक पाएका छन् भने बाँकी 3 उपसमितिको नेतृत्व रासोपाले पाएको छ। बोगटी नेकपा एमालेका तथा ओली राप्रपाका सांसद हुनुहुन्छ। त्यस्तै सुनार झार रञ्जित सत्तारूढ रासोपाका सांसद हुनुहुन्छ।
7: हप्ताको अन्तिम कारोबार दिन सेयर बजार सामान्य घटेको छ। सेयर बजार परिसूचक नेप्से आज 1.13 अङ्कले घटेर 2,600.78 बिन्दुमा छरेको छ। आज लगानी, उत्पादन तथा प्रशोधन, माइक्रो फाइनान्स, म्युचुअल फण्ड, निर्जीवन बिमा र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 135 कम्पनीको सेयर घटेकोमा 120 बढेको छ। यस्तै 19 कम्पनीको सेयर घटबढ भएको छैन। आज भगवती हाइड्रो पावर, एनआइबिएल स्टेबल फन्डको सेयर 7.5% भन्दा धेरैले घटेको छ। बजार सामान्य घटेको दिन आत्मनिर्भर लघुवित्तको सेयर 10.66% बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4,61 करोडको कारोबार भएकोमा आज 367 कम्पनीका 1,06,00,000 खित्ता सेयर 6,86 करोड रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम 2.5 महिना यताकै धेरै हो। यसअघि गएको वैशाखमा 9 गते 7,81 करोड रुपियाँको सेयर किनबेच भएको थियो।
6: सेयर पछि सुन चाँदीको खबर। हप्ताको पहिलो कारोबार दिनदेखि केही घटेको सुन चाँदीको भाव हप्ताको अन्तिम कारोबार दिन आज शुक्रबार बढेको छ। सुनको भाव आज तोलामा 2,700 रुपियाँले बढेको हो। हिजो सुनको भाव तोलाको 2,84,700 रुपियाँमा कारोबार भएकोमा आज भाव बढेर 2,87,400 रुपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसाय महासङ्घले जनाएको छ। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 170 रुपियाँले बढेको छ। हिजो चाँदी तोलाको 4,340 रुपियाँमा कारोबार भएकोमा आज बढेर तोलाको 4,510 रुपियाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
7: ध्रुवी हात्तीलाई नियन्त्रणमा लिएर दारा काट्ने तयारी गरिएको भए पनि अहिलेसम्म डाँट गर्न सकिएको छैन। डाँट भनेको जङ्गली जनावरलाई नियन्त्रणमा लिन वा उपचार गर्न प्रयोग गरिने प्रविधि हो। ध्रुवी हात्ती चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा उपद्रव गर्दै आएको जङ्गली हात्ती हो। यो हात्तीले अहिलेसम्म 25 ज्यान लिइसकेको चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पूर्जाले बताउनुभयो। पछिल्लो पटक गएको शनिबार भरतपुर महानगरपालिका 23 21 वर्षीय आशिका बोटे र उहाँका 4 छोरा भरतलाई ध्रुवे हात्तीले आक्रमण गरी ज्यान लिएको थियो। त्यसपछि निकुञ्जले हात्तीलाई डाँट गर्न 25 जनशक्ति परिचालन गरेको छ। तर अहिलेसम्म ध्रुवे हात्ती भेटिएको छैन। 2074 नेपाली सेनाका सेनानी मेजरलाई आक्रमण गरेर ज्यान लिएकोमा 9 शनिबार आमा छोराको ज्यान लिएको थियो।
6: हिमाली जिल्ला मुस्ताङमा चालु आर्थिक वर्ष 82-83 एक वर्षमा लिक लागेर 10 भारतीय नागरिक सहित 16 ज्यान गएको छ। प्रदेश अस्पताल जोमसोमका अनुसार चालु वर्षको साउनदेखि अहिलेसम्म मुस्ताङ भ्रमणमा आएका मध्ये 10 भारतीय, 5 नेपाली र 1 मेक्सिकोका नागरिकको हाई अल्टिच्युडका कारण लिक लागेर ज्यान गएको हो। मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर समीक्षा कण्डेलका अनुसार हाई अल्टिच्युडका कारण लिक लागेर ज्यान गुमाउनेहरू 50-84 वर्ष उमेर समूहका पर्यटक तथा तीर्थयात्री रहेका छन्। मुस्ताङ पुग्ने पर्यटक तथा तीर्थयात्रीले स्वास्थ्य सुरक्षामा आवश्यक सावधानी नअपनाउँदा घटना हुने गरेको छ। हाई अल्टिच्युडको जोखिम न्यूनीकरणका लागि मुस्ताङमा एक्याप, प्रदेश स्वास्थ्य कार्यालय, अस्पताल, पालिका, मुक्तिनाथ विकास समिति र सुरक्षा निकायले पर्यटक सचेतनामूलक होर्डिङ बोर्ड, पर्चा, पम्पलेट वितरण लगायतका काम गर्दै आएका छन्। डाक्टर कण्डेलका अनुसार तीर्थयात्री तथा पर्यटकलाई यातायात व्यवसायी, पर्यटन व्यवसायी र ट्राभल एजेन्सीले हाई अल्टिच्युडको सम्बन्धमा समयमै ज्ञान दिन आवश्यक रहेको छ। प्रदेश अस्पताल जोमसोम र बारागुङ मुक्ति क्षेत्र गाउँपालिकाले मुक्तिनाथ मन्दिर परिसरमा हाई अल्टिच्युड उपचार केन्द्र स्थापना गरी सञ्चालनमा ल्याएको राष्ट्रिय समाचार समितिले जनाएको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
0: ए ए, कहाँबाट बाटो काट्न लाग्नु भएको? ऊ त्यहाँ जेब्रा क्रसबाट मात्र बाटो काट्नुपर्छ।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
23: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
23: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 41106690।
24: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
1: अब बाँकी खबर। सरकारले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रबाट अनलाइन स्क्यामिङमा परेका 836 नेपालीको उद्धार गरिएको जनाएको छ। परराष्ट्र मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता लोक बहादुर पौडेल छेत्रीले कम्बोडियाबाट 709 जना, म्यानमारबाट 113 जना, लाओसबाट 8 जना र थाइल्याण्डबाट 6 जनाको उद्धार गरिएको जानकारी दिनुभयो। यसबारेको विस्तृत खबर तपाईँले उज्यालो अनलाइनमा हेर्न र पढ्न सक्नुहुन्छ।
0: लामो समयपछि आज दिउँसो परेको मुसलधारे वर्षाले महोत्तरीको सदरमुकाम जलेश्वर जलमग्न भएको छ। झण्डै 1.5 घण्टासम्म लगातार परेको मुसलधारे पानीले जलेश्वर सहित वरपरको क्षेत्र जलमग्न बनेको हो। वर्षाका कारण जलेश्वरका सड़कमा 1-3 फिटसम्म पानी जमेको थियो। त्यसबेला सड़कमा यातायात प्रभावित बन्यो। महेन्द्र चोकको हनुमान मन्दिर पनि डुबानमा परेको छ। जलेश्वर नगरपालिका 2 मै रहेको राजदेवी मन्दिर डुबानबाट प्रभावित भएको छ।
1: यसैबीच आज राति, भोलि र पर्सि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार केही ठाउँमा मुसलधारेदेखि आधी घोप्टे वर्षाको सम्भावना छ। आज राति मध्य प्रदेशका साथै कोशी, बागमती, गण्डकी प्रदेशका तराईका केही ठाउँमा, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड र तराईका केही ठाउँमा, कर्णाली प्रदेशका पहाडका थोरै ठाउँमा मेघगर्जन र चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडका थोरै ठाउँमा, मध्यसहित कोशी, बागमती, गण्डकी प्रदेशको तराई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड र तराईको 1-2 ठाउँमा मुसलधारेदेखि आरी घोप्टे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। भोलि र पर्सि पनि केही ठाउँमा यसै गरी ठूलो पानी पर्ने सम्भावना रहेकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ।
0: काठमाडौँको गोकर्णेश्वर नगरपालिका 4 माकलबारीमा आज बिहान अक्सिजन सिलिन्डर विस्फोट हुँदा पैदल यात्रीको ज्यान गएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं प्रवक्ता पवन कुमार भट्टराईका अनुसार गोकर्णेश्वर 8 का 41 वर्षीय विष्णु थापाको ज्यान गएको हो। सिन्धुपाल्चोकको 5 पोखरी थाङपाल गाउँपालिकामा रहेको 5 पोखरी प्राथमिक अस्पतालका लागि अक्सिजन सिलिन्डर र 2 अग्नि नियन्त्रक यन्त्र लोड भएको गाडीको सिलिन्डर विस्फोट भएको हो।
1: नेपाल दर्पणमा अब विदेशका खबर। चीनले आफ्नो अन्तरिक्ष यात्रामा एउटा ठूलो सफलता हासिल गर्दै पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको छ। लङ मार्च नेट वी रकेट आज स्थानीय समयअनुसार दिउँसो 12:15 दक्षिण चीनको हाइनानबाट प्रक्षेपण भएको चाइना एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। रकेटको माथिल्लो भागबाट छुट्टिएको झन्डै 6 मिनटपछि यसको बुस्टर ठाडो रूपमा पृथ्वी फर्किएको र एउटा तैरिरहेको प्लेटफर्ममा सुरक्षित रूपमा उत्रिएको खबरमा उल्लेख छ। यसले एलन मस्कको स्पेस एक्स र अमेजनका संस्थापक जेफ बेजोसको स्वामित्वमा रहेको ब्लू ओरिजिनको सफल अवतरणपछि चीनले पुनः प्रयोग गर्न मिल्ने रकेटहरूमा अमेरिकाको प्रभुत्वलाई चुनौती दिन सक्षम हुन सक्ने सङ्केत गर्छ। रकेटहरूलाई सामान्यतया खर्चयोग्य मानिन्छ। आरोहणका क्रममा तिनीहरूका विभिन्न खण्डहरू खारेज र नष्ट गरिन्छ, जसले गर्दा अन्तरिक्ष प्रक्षेपण महँगो हुन्छ। रकेटको सबैभन्दा बहुमूल्य भाग मानिने बुस्टरहरूको पुनः प्रयोग गरेर स्याटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिन्छ। सन् 2015 डिसेम्बरमा स्पेस एक्सले पहिलो पटक कक्षीय उडानबाट पुनः प्रयोग गर्न मिल्ने फाल्कन 9 रकेट अवतरण गरेको थियो। त्यसपछि 2025 नोभेम्बरमा ब्लू ओरिजिनको न्यू ग्लेन अवतरण गरेको थियो।
0: नेपाल दर्पणमा अब केही खेल खबर। नेपाली क्रिकेट टोलीले घरेलु मैदानमा भारत ए टोलीसँग टी20 श्रृङ्खला खेल्ने भएको छ। काठमाडौँ किर्तिपुरको त्रिवी मैदानमा नेपाल र भारत ए बीच 3 खेलको टी20 श्रृङ्खला हुने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ। क्यानका अनुसार आउँदो डिसेम्बर 9-13 तारिकसम्म टी20 श्रृङ्खला हुनेछ। स्कटल्याण्डमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी सम्मेलनको क्रममा क्यानका अध्यक्ष चतुर बहादुर चन्द, सचिव पारस खड्का र भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई सचिव देवजीत सैकियाबीच भएको यो बैठकपछि श्रृङ्खला तय भएको हो।
1: विश्वकप फुटबलमा प्रयोग भइरहेको भिडियो असिस्टेन्ट रेफ्री अर्थात् भिएआर विवादित भइरहेको छ। यसपटक अन्तिम सोह्रमा भएको अर्जेन्टिना र इजिप्ट बीचको खेलमा अर्जेन्टिनाको जितपछि भिएआरबारे थप चर्चा र नयाँ बहस चर्किएको छ। अरू खेलमा पनि छिटफुट असन्तुष्टि देखिएका थिए। फिफाले औपचारिक रूपमा सन् 2018 रुसमा भएको प्रतियोगितामा भिएआर लागू गरेको थियो। भिएआर भिडियो प्रविधिको उपयोग मार्फत मैदानमा रहेका रेफ्रीलाई निर्णय लिन सघाउने प्रणाली हो। अर्थात् मैदानमा भएका महत्त्वपूर्ण घटना रेफ्रीले देखेनन् वा स्पष्ट हुन सकेनन् र त्यसका कारण कुनै महत्त्वपूर्ण निर्णयमा त्रुटि भयो भने भिएआर प्रयोग गरिन्छ। यसले रेफ्रीलाई अझ राम्रो निर्णय लिन सहयोग गर्ने विश्वास गरिन्छ। तर अहिले पनि भिएआरबाट गरिएका निर्णय विवादरहित हुन सकिरहेका छैनन्।
0: फिफा विश्वकपकै खबर। फिफा विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज युरोपका दुई टोली स्पेन र बेल्जियमले खेल्दैछन्। यो खेल अमेरिकाको क्यालिफोर्नियामा नेपाली समयअनुसार राति 1:15 शुरू हुनेछ। यो विश्वकपमा अहिलेसम्म अपराजित रहेको अनि एक गोल पनि नखाएको स्पेन आजको खेलमा आफ्नो उत्कृष्ट लय कायम राख्ने लक्ष्यमा छ। बेल्जियम पनि स्पेनलाई हराउँदै सेमी फाइनलमा पुग्ने योजनामा छ। उसले लगातार 18 खेलमा हाल बेहोरेको छैन। आजको खेलको विजेताले सेमी फाइनलमा फ्रान्ससँग प्रतिस्पर्धा गर्नेछ। यसैबीच अस्ट्रेलियाको बिग बास लिग बीबीएल क्रिकेटको उद्घाटन खेल भारतको चेन्नईमा हुने भएको छ। 16 संस्करणको बीबीएलमा साबिक विजेता पर्थ स्कोचर्स र मेलबर्न रेनेगर्स बीचको पहिलो खेल आउँदो डिसेम्बर 12 चेन्नईको एमए चिदम्बरम रङ्गशालामा हुने भएको हो। मेलबर्न क्रिकेट ग्राउन्ड एमसिजीमा आयोजित कार्यक्रममा अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिज र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यसबारे आधिकारिक रूपमा घोषणा गर्नुभयो। क्रिकेट अस्ट्रेलियाको 5 टोलीले चेन्नईको मैदान यसअघि निरीक्षण गरेका थिए। बीबीएल पहिलो पटक अस्ट्रेलिया बाहिर हुन लागेको हो। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
1: जलनबाट बिरामी गणेश नेपालीको उपचारका क्रममा ज्यान गयो। घटना सम्बन्धमा छानबिन गर्न डिआइजीको नेतृत्वमा समिति गठन। निष्पक्ष छानबिन गर्ने गृहमन्त्री गुरुङको प्रतिबद्धता।
0: देशका विभिन्न ठाउँबाट न्याय माग्दै आएकाहरूको माइती घरमा धर्ना। सरकार बदलिए पनि नागरिकका पीडा र शास्ति उस्तै रहेको गुनासो।
1: जनता आवास कार्यक्रमबाट अहिलेसम्म 39,000 आवास हस्तान्तरण। 8,000 भन्दा धेरै निर्माणाधीन रहेको सामाजिक सुरक्षा मन्त्रालयको विवरण।
0: चीनले पहिलो पटक पुनः प्रयोग गर्न मिल्ने रकेट अवतरण गरायो। स्याटेलाइट प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेख्य रूपमा घटाउन सकिने।
1: र विश्वकप फुटबलको क्वार्टर फाइनलमा आज राति स्पेन र बेल्जियम खेल्दै अस्ट्रेलियाको बिग ब्यास लिगको उद्घाटन खेल भारतको चेन्नईमा हुने।
0: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
2: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
11: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
4: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानु पर्छ गुरु आमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
15: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
16: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
17: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
18: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
19: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
20: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
21: नेपाल सरकार विज्ञापन बोर्ड।
2: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
2: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
2: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
2: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक

0: कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन्। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
1: ए हो र बाबु।
0: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
1: ए
0: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
1: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
1: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
0: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
1: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
0: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
1: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
0: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
4: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो। दोस्रो बच्चा पनि जोगाउन सकिन।
5: मलाई मुख र घाँटीको क्यान्सर छ। बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ। श्वास प्रश्वासमै समस्या देखियो।
6: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: सुहाना सुन्न, सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
8: हो र? होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस?
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन। यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन। त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
10: बोक्सी अन्धविश्वास हो। बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ। समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
12: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन। अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
11: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु? अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर। जाने नै भए बुझेर मात्र जाऊ।
12: खै के गर्ने गर्ने दिदी।
13: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
14: हेलो
15: हेलो बहिनी, सन्चै छौ?
14: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
15: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु। हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
14: आहा, अनि हुलाकमा पो जानु?
15: हो नि, हुलाकमा जाऊ न।
14: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
15: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
14: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
15: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
14: ए, सहरमा मात्र होला नि
15: कहाँ हुनु अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुला कार्यालयबाट सेवा चलेको छ नि
14: थ्याङ्क यू मेरो दाई आज राम्रो कुरा थाहा भयो
16: नेपाल सरकार विज्ञापन बोर्ड

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौ।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौ। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: किन खोज्नु भएको होला हजुर? को पर्नु भयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि अहिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौं।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतः दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: के भयो? के को हल्लाखल्ला भयो?
1: के हुनु? डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
2: के सकिनु नि? गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ। रातभरि सुत्न सके हैन?
0: हैन, किन माइली भाउजू? अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
2: सडक बन्दैमा के नै भइहाल्छ र? जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो। अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
1: हो त है, हामीले त ध्यानै नदिएको।
2: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
3: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
5: खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त? मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन? यस्तो त जसले लेखिहाल्छ नि।
4: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
5: तिमीलाई थाहा थिएन?
4: थाहा थिएन।
5: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
4: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
5: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
6: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेलो,
10: हजुर, हेलो,
9: म हजुरको बैङ्कबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
10: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
11: हजुर,
10: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी, ल
11: दिन त। हेलो, भन्नुहोस् त।
9: हेलो, हजुर
11: हजुर,
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
11: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
10: ए नानी, के भने रहेछ, के भयो बा?
11: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन, यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
10: ल ल ल, म किन दिन्थे?
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
12: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
13: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि, भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
9: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
15: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
16: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
9: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
18: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ, जात, लिंग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
5: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
19: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
13: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
19: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
19: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
21: लो, किन नि, के भयो, सन्चो भएन?
20: होइन, यतिकै जानै मन लागेन।
21: यतिकै पनि हुन्छ?
20: मैले साइन्सको कन्ठे गर्न सकिन, सरले कुट्नुहुन्छ।
21: ए, कुरा त्यस्तो पो, ल हिँडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
22: नमस्ते, कति कामले पाल्नु भयो?
21: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
22: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र, विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
20: हस् म्याडम।
23: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र, खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
24: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
25: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
7: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
26: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
13: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौँ।
19: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौँ।
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउँ।
19: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
19: सजग रहौँ, आफ्ना अग्रजको सम्मान गरौँ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिउँ।
13: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: नमस्कार स्वयंसेविका दिदी।
28: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
29: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
28: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
0: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
28: हो त,
2: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
28: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
14: नेपाल सरकार विज्ञापन बोर्ड।
1: मुआ, मुआ, ला ला ला, यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
1: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुआ, छुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुआ, पहिलाको जस्तो छैन अहिले।
16: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
26: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भाँसिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।

0: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
1: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
0: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
1: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
0: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
1: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
2: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
3: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए बाबु, अँ त्यारो

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मन्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौँ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौँ र कानुनी कारवाही गरौँ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी।

0: आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
1: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
0: ए, त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
2: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
0: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्। अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
2: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
1: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नु भयो।
3: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
4: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए, विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो

0: जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौं स्वास्थ्य समस्या निम्तने। पंखा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
1: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
0: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
2: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
3: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिभागमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625 28990।

0: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी
1: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
0: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511883987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।

0: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
1: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
0: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।

0: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
1: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
0: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
1: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
2: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
0: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
2: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
0: वाह, नास्ता होस् त यस्तो,
1: कस्तो
0: ओली नास्ता पसल जस्तो।

0: ओ काकु कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
1: ओ त्यहाँ रासु कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेको छु।
0: ओहो केही काम थियो कि काकु?
1: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने थाउ कहाँ होला, त अलि थाथा भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
0: ओहो काकु तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोलपाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ हिँड्नु सँगै जाउँ।
2: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री, मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ प्रिन्टिङ गरिन्छ।
3: प्रुफ राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 9849206664 र 9849477300। न्यू रोलपाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोलपाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3, जरबाङ बाहिरी गाम रोल्पा।

0: यो मरुभूमि को सर्को गाउँ बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँचे भने धन कमाएर फर्काउला, मरे भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: कहियनी बाबे कति दुखे को रात दिन दुखे को दुखे छ
1: हैन बाजे के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई
0: के हुनु र बाबु रात दिन दात दुखेर पुरानै जला जस्तो भइसक्यो न खाना खान दिन्छ न तातो चिसो खान दिन्छ
1: ए बाजे पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो त्यही माथि किराले दाँत सका पारिदिएको थियो अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ कति खुसी छु हेरौँ पो भएको छु त म त
0: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन्छ जस्तै बाबु
1: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ सत्य कुरा त कहाँ पर्छ र बाजे तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ सेभेन हेभन डेन्टलमा जानु न त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि
0: उसो भए म त्यतै जानु पर्ला अनि अरू सेवा सुविधा के छ बा मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो उसको दाँत बाङ्गो छ उसको दाँत पनि सिधा बनाउनु पर्नेछ
1: यता सुन्नुहोस् है बाजे दाँत राख्ने बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने दाँत बाँध्ने दाँत सफा गर्ने दाँतमा सिमेन्ट भर्ने दाँत नभएको ठाउँमा दाँत रोप्ने दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ
2: सेभेन हेभन डेन्टल सुनिल स्मृति गाउँपालिका चार सोलिचौर रोल्पा सम्पर्क मोबाइल 9867764467 र 9703998409

0: तपाईको लाभ लिने मौका आजै बनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।